0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म? यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9847247359।

0: एंसल पैक किलिते
1: जहिया फेन जहां फेन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
2: कैश फिर तक लिलिते कैश फिर तक लिलिते
1: एंसल पैक किलिते शर्त लागू हुई एंसल नेपाल के लग
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्ष जी के छ त तपाईको गाउँपालिका तिरोको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादू गर्नुभयो
4: अब के जादू भन्नु हो अध्यक्ष जी ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
7: हे रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ

0: पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य ज्वलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनु हुन अनुरोध गरिन्छ।
2: तपसिल
3: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
2: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
3: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
2: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
3: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
2: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
3: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
2: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
3: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
2: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
3: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 1 गते सोमबार, अगस्त 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको पञ्चमी तिथि, नाग पञ्चमी व्रत, थारू गुरिया पर्व पनि आजै।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो, 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित।
1: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेको फन्डको विरोध।
0: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्। आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द, 15 बुँदे माग पूरा नगरेको म्यान पावर व्यवसायीहरूको आरोप।
1: जापानमा 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा, 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 बढ़ी ड्रोन आक्रमण। हर्मुज जलमार्ग अमेरिकी भूभागमा घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि रसिला महर्जनलाई पुरूष एकलतर्फ पुलिसका डेभिड थापा मगरले जिते। जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन आजबाट बन्द गर्ने घोषणा गरिएको प्रसंग।
1: म्यानपावर व्यवसायले आज भदौ 1

0: देखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यान पावर व्यवसायहरूले श्रमिक नै बर्खा पठाउन बन्द गर्ने निर्णय गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सेवा शुल्क परिमार्जन लगायतका 15 बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै देशभरिका म्यान पावर व्यवसायका कार्यालयहरू बन्द गर्ने जनाएको छ। संघका अध्यक्ष डिगबहादुर खत्रीले सम्पूर्ण म्यान पावर व्यवसायले पूर्व निर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताउनुभयो। संघले 7 साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग अघि सारेको थियो, जसमा वैदेशिक रोजगारमा जाने श्रमिकले म्यान पावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका मागहरू छन्। संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढ़ाउने भएको छ। त्यस्तै शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक छलफल पनि भएको थियो। व्यवसाय छलफलमा व्यवसायले अघि सारेका मागका विषयमा ब्रिफिङ गरिसकेपछि आफ्नो धारणा समेत राखिएको बताइएको छ। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा समेत मन्त्रालयका अधिकारीहरूले बताउनु भएको थियो। 15 बुँदे माग अघि सारेका व्यवसायले मुख्य मागका रूपमा सेवा शुल्कलाई बटम लाइन बनाएका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई तिर्न दिनुपर्ने सेवा शुल्कका विषयमा प्रमुख माग बनाइएको छ भने 2072 सालमा म्यान पावर व्यवसायका लागि 10,000 सेवा शुल्क तोकिएको थियो, तर व्यवसायले उक्त शुल्कमा श्रमिक पठाउन नसक्ने बताउँदै विरोध गर्दै आएका थिए। सरकारले त्यही शुल्क लागू गर्ने दावी गर्दै आए पनि हालसम्म कार्यान्वयन भने हुन सकिरहेको छैन।
1: अब विपदको प्रसंग, गएको 5 दिनमा रोल्पा बाजुरा र जाजरकोट पहिरोमा परि 22 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। रोल्पाको थबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनछहरी गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ भने थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको रोल्पाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अस्ति जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसी,
2: गोल्पा जिल्लामा यो थबाङ गाउँपालिकामा चाहिँ शुरूमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए, त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनछहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ, दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भएर 2 जना घाइते हुनुभयो, त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। जाजरकोट जिल्लामा भेरी नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यसै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार संघ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ।
1: यसैबीच नेपालमा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण फैलिँदै गएको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 को हालसम्ममा 58 जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात एईएस का बिरामी रिपोर्ट भएका छन्। तीमध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 जना 12 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जनामा संक्रमण देखिएको छ। लुम्बिनीमा 7 संक्रमित तथा एकजनाको मृत्यु भएको छ। वृद्ध वृद्धा सबभन्दा बढ़ी संक्रमित रहेको पाइएको छ। मृतक मध्ये 9 पुरूष र 7 महिला रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ। झापा सुनसरी र बारामा जेई संक्रमणको अवस्थाबारे स्थलगत टोली पनि परिचालन गरिएको छ।
0: कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ। तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्था नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन नसकिरहेको छैन भने रोपाईका लागि राखिएको ब्याड पनि सुक्न थालेको छ।
3: पुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छटकन्या चौधरी
4: पानीले ठेलो भयो। पहिले त त्यो साउनको क्याल्सियम पानी ठेलो भएर यस्तो भयो। बिहार पनि सिक्किएको पानी पनि यस्तो छ। बल्ल गत लासन खेती अहिले पनि ढुन्न के हो। अब पानी पर्दैन, रोपा धान त्यस्तै छ।
3: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
5: हामीले धेरै मर्खा परेको छ। अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो। पानी आकाशबाट आउँदैन। हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन। के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ। अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न। हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ।
3: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै। त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का।
6: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो। आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेछौँ। त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ। मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ। त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
3: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी।
7: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ। तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
3: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा सरकारी लेखा परीक्षण भएकोमा फेकोफनको विरोध किन
8: होइन उहाँहरूले त्यसलाई फेरि अर्को एजेण्डाकै रूपमा इस्युकै रूपमा अगाडि बढाउन खोज्नुभयो र सामुदायिक वनमा देशव्यापी रूपमा अब सरकारी अडिटको कुरा उठाउनु भयो भने फेकोफनले त्यसको फेरि अर्को ढंगले समाधानको उपाय खोज्छ। त्यसकारण त्यो आफैमा अहिले जे प्रचार गर्नु भएको छ त्यो चाहिँ गलत छ।
0: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091551414 र 091551414 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलाली। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
10: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
9: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
10: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091550892।
11: वर्षको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा 3 अर्ब बजेट शुरू भएन काम शीर्षकमा खबर छ। सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न थायी तथा अस्थायी रोकथामका काम गर्दै आए पनि आशाहित सफलता प्राप्त गर्न सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू गरिएको छैन। प्राय सड़क र राजमार्ग अवरूद्ध भएपछि मात्रै पहिरो पछ्याउने, आपतकालीन मरमत गर्ने र अस्थायी नियन्त्रण गर्ने मात्रै काम भएका छन्। मन्त्रालयको ओएनएम तीव्र 9000 पद अभिलेखीकरण शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। संघीय मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरिएको छ। त्यस्तै भित्रपृष्ठमा विराटनगर जुट मिल्स संचालनका नाममा बारम्बार अलपत्र शीर्षकमा खबर प्रकाशित छ भने आजको कारोबारको पहिलो पृष्ठमा बैंकमा पैसा थुप्रिँदा व्यक्तिगत बचतको ब्याज दर झनै घट्यो शीर्षकको खबर छ। त्यस्तै जलविद्युत आयोजना प्रभावित स्थानीयलाई 100 रूपियाँमै शेयर किन्न दिन सुझाव शीर्षकको अर्को खबर छ भने सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त, आजदेखि डिलरबाटै वितरण हुने शीर्षकमा खबर प्रकाशित छ।
1: सबैजसो पत्र पत्रिकाहरूमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले हिजो एउटा कार्यक्रममा आफू हिन्दू हुँ भनेर पटक पटक दोहोर्याउँदै गरेको प्रसंगलाई विभिन्न टीका टिप्पणी र विश्लेषण सहित खबर छापेका छन्। नागरिक दैनिकमा सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ, नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नाप जाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले बताएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो, जसको बारेमा अहिलेसम्म पनि संसदमा सांसदहरूले प्रधानमन्त्रीले यसबारेमा प्रश्न पार्नुपर्ने भनेर माग गर्दै आएका छन्। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उहाँ हिजो काठमाडौँ आइपुग्नु भएको हो। भित्री पन्नामा प्रसूतिमा आइपुग्यो शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक उपकरण शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ, नेपालमा पछिल्लो समय धेरै पुरूषमा बाँझोपनको समस्या देखा परेको छ, एनालाइजरको परीक्षणबाट पुरूषमा हुने बाँझोपनको यकिन हुने पनि अब अपेक्षा गरिएको छ। अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छ, बैंकमा पैसाको थुप्रो तर कसरी बढ़्यो 32% नापा शीर्षकमा एग्गी बन्जारे लेख्नुहुन्छ भने अझै कार्यान्वयनमा आएन 15-15 दिनमा तलब दिने घोषणा शीर्षकमा खबर छ। नाइमा एक्सपो 1,80,000 द्वारा अवलोकन अधिकांश बुकिङ विद्युतीय गाड़ीमा शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। भूकम्प प्रभावित बस्तीमा पहिरो चाउचाउ र बिस्कुटका भरमा पीड़ित शीर्षकमा सरोज ओलीले जाजरकोट कृष्ण प्रसाद गौतम र ज्योति कटुवालले सुर्खेतबाट लेख्नुभएको खबर छ। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापित गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भए, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल परेको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामै 24 मृत्यु भएको छ, 500 भन्दा बढ़ी विस्थापित भएका छन्। कुलचन्द्र नेउपानेले देउबाको हिन्दू लाइन रणनीति कि राजनीतिक सुरक्षा शीर्षकमा खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनैतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनैतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनैतिक लाइन अघि सारेको नेताहरूले आकलन गरेका छन्। एक महिनामै 4 पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर छ। साउन शुरूमा XL अण्डाको मूल्य प्रतिक्रेट 525 तोकेकोमा अहिले 575 पुर्याइएको छ। यसमा अनुगमन गरेर नागरिकलाई उपभोक्ताहरूलाई न्याय नदिएको गुनासो पनि आइराखेको छ। वंशजको नागरिकतालाई निरन्तरता दिने एनआरएनए को माग शीर्षकमा दुर्गा दुलालले ग्वानझाउ चीनबाट लेख्नु भएको खबर छ भने नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति बारेको खबर छ। नयाँ पत्रिका दैनिकमा अर्को खबर छापिएको छ, 10 वर्ष अघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै वैशाख यता 16 जनाले ज्यान गुमाए, बढ़ी जोखिममा अधवैंशीहरू शीर्षकमा छ। बढ़्यो कैदीबन्दीको सुविधा, स्वास्थ्य बीमा पनि सरकारले गर्ने शीर्षकमा खबर छापिएको छ भने 3 वर्ष अघि नै भूकम्पले चिरा पारेको थियो रिसाङको जमीन शीर्षकमा खबर छ। भित्री पन्नामा ओली पुरानै शैलीमा फर्किएपछि एमालेमा तरंग शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। हिजो झापामा भएको एउटा कार्यक्रममा आफू विरूद्धको हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भएको छ। जाँच प्रभावकारी नहुँदा भन्सारमै पुग्छ विषादी शीर्षकमा भित्री पन्नामा खबर छ भने बढ़्यो जीवन र निर्जीवन बीमा कम्पनीको नाफा शीर्षकमा खबर छापिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर, पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। ठूलो वर्षाले 1,000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएका छन्। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनुका साथै विद्युत आपूर्ति पनि अवरूद्ध भएको छ। मौसमविदहरूले पहिलो पटक उच्च तहको ठूलो वर्षाको चेतावनी समेत दिएका छन्। यो विगत 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ। युक्रेनले रूसमा यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गवर्नरका अनुसार रूसी राजधानीतर्फ मात्रै 600 ड्रोनहरू प्रहार गरिएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागमा घोषणा गर्ने दावी गर्नुभएको छ। एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा हुने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाईपछि विश्व राजनीतिमा तरंग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ परिवर्तनको संकेत गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसलाई इरानले ट्रम्पको भनाईलाई अस्वीकार गर्दै धम्कीबाट नडराउने र रणनीतिक जलमार्ग आफ्नो नियन्त्रण तथा अधिकारमै रहने समेत स्पष्ट पारेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल एफईएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीका रसिला महर्जनले 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको शीर्ष 8 वरियताको उपाधि रक्षा गर्नुभएको छ। पुरूषतर्फ हिजो भएको फाइनलमा प्रिन्सले एफईएफकै क्षितिज खनालमाथि 21-15 र 21-7 जीत निकाल्नुभयो। प्रिन्सले लीगमा हारेको बदला समेत लिनुभएको छ। महिलातर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी श्रेष्ठना श्रीपालीलाई 21-12 र 21-13 सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गर्नुभएको हो। अल इण्डिया चेस फेडरेशन एआईसीएफको आयोजनामा सेप्टेम्बर 17 26 तारीकसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाड़ी एआईएम अभिक शाह र दानिशापुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पीपल्स च्वाइस विदाको मनोनयन सार्वजनिक भएको छ। काठमाण्डुमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 23 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मंचले 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट 9 विधामध्ये पीपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलका पूजा राणा, कराते खेलाड़ी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ठाट पर्नु भएको छ।
0: सामुदायिक वनभित्रको सुशासनका लागि गरिएका अभ्यास र सरकारको परीक्षण अभियानले पार्ने प्रभाव, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब सामुदायिक वनको अडिट सरकारले गर्दाको विरोधको कुरा। पछिल्लो समयमा केही सामुदायिक वनमा सरकारले नै गरेको अडिटका बारेमा फेकोफोनका अध्यक्ष ठाकुर भण्डारीसँग हामीले कुराकानी गरेका छौं।
8: 2057 सालमा सरकारले सामुदायिक वनबाट 40% कर लिने निर्णय गर्यो। हामीले देशभरि आन्दोलन गर्यौं र हामीले सर्वोच्चमा मुद्दा हाल्यौं। सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ 59 सालमा सामुदायिक वनबाट 40% कर लिन नपाउने, तराईमा त्यति बेलासम्म सामुदायिक वन हस्तान्तरण भएको थिएन, तराईका सामुदायिक वन हस्तान्तरण गर्नु भनेर आदेश गर्नुभयो, त्यसका आधारमा त्यो 40% खारेज भएको थियो। त्यसै गरी हामीले दीर्घकालीन रूपमा अब कसरी हुन्छ त्यो ढंगले पनि हामी कानूनविदहरूसँग छलफल गर्दैछौ, अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारीमा छौं।
1: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गर्यो भनेर खबरहरू केही दिनदेखि आइरहेका छ, यो चाहिँ कस्तो खालको?
8: अनौपचारिक रूपमै मीडियामा आइसकेपछि मैले केही साथीहरूसँग कुरा गरेँ। सरकारले जुन ढंगले अडिट गर्ने कुरा गरेको छ, आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन, त्यो गलत हो। उहाँहरूले चाहिँ अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउनु खोज्नु भएको छ र जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो। सामुदायिक वन
1: चाहिँ के हो
8: भएको के हो भने सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ। सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला सोसाइटी संगठित संस्था हो, त्यसकारण चाहिँ सामुदायिक वनले आफै अडिटर ल्याउँछ, सामुदायिक वनको अडिट हुन्छ। तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन. अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ. त्यसकारण हामीले उहाँहरूलाई भनेका छौं, तपाईँहरूले यो हौवा नफिजाउनुहोस्. एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा कार्ड फाल्दाखेरि उहाँहरू असफल हुनुभएको छ. अहिले पनि सामुदायिक मनमा जुन खालको मिडियाबाजी गर्नुभएको छ, हामीले अडिट गर्यौं, पहिलो पटक अडिट गर्यौं भन्ने कुरा यो निराधार गलत कुरा हो. यस्तो प्रचारबाजी गरेर सामुदायिक मनलाई एकदमै गुमराहमा पार्न, अन्धकारमा कुहिरामा अल्म ल्याउन पाइँदैन. त्यसकारण चाहिँ सामुदायिक मनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन, हामीले भनेका छौं र यसलाई हामीले अहिले आन्तरिक रूपमै संवादमा छौं.
1: यो अहिले भयो, त्यो अडिट भइराखेको चाहिँ कुन कुन जिल्ला कहाँ?
8: अहिले अर्घाखाँचीमा, विशेष गरेर अर्घाखाँचीमा त्यो अडिट भएको कुराहरू न्यूजमा आइरहेछ.
1: तपाईँहरूलाई थाहा थिएन यो?
8: थाहा थियो, उहाँहरूले त आफ्नो ढंगले उहाँहरूको
1: जिल्ला त्यहीको डिभिजन वनको तर्फबाट,
8: त्यहाँ दक्षिणका केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारी अडिट गर्यौं भनेर भन्नुभयो. अब त्यहाँ कस्तो थियो भन्दा कतिपय केसमा चाहिँ अब धेरै काठ काटिएका आदि इत्यादि कुराहरूमा चाहिँ अब ती केही केही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले खोज्नुभएको होला, त्यो आफ्नो ठाउँमा छ. तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा हो, तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन.
1: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो. 58 जनामा संक्रमण. बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित.
1: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष. तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश. सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेकोफनको विरोध.
0: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्. आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिने 15 बुधे माग पूरा नगरेको म्यान पावर व्यवसायको आरोप.
1: जापानमा 60 वर्ष यताकै ठूलो वर्षा. 1000 घर डुबानमा. युक्रेनद्वारा रूसमा 800 भन्दा बढ़ी ड्रोन आक्रमण.
0: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि. प्रिन्स र रसिलालाई जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो राजनीतिक परिवेश र चुनाव, जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बढ़ी भोट जितेको छ, बढ़ी सीट जितेर संसदमा त्यस अनुसारको उपस्थिति जनाएको छ. तर कतिपय अवस्थामा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा पनि फरक विचार राख्नेहरूलाई त्यहाँ पेल्न खोजेका विभिन्न खबर र टीका टिप्पणी पनि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्. यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही शंखे किरा र शंखे किराका प्रजाति जस्ता देखिने दुईवटा समूह छ. एकतर्फ अलि धेरै संख्या छ भने एकातर्फ भने एउटा मात्रै छ. जहाँ शंखे किरा बिग्रिएर अलि फरक ढंगबाट फरक रूप फरक प्रकृति जस्तो त्यहाँ देखिन्छ, जहाँ धेरै संख्यामा शंखे किरा जस्ता देखिनेछन् त्यही भित्रबाट एउटा ठूलो आवाज आउँदैछ. माथि यस्तो लेखिएको छ, यो हामीभन्दा फरक छ, यसलाई ठोक.
0: हौसो प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज.

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज नाग पञ्चमी पर्व, नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँसेर मनाइँदै थारू समुदायले भने गुरही गुरिया पर्व मनाउँदै। भसनीमा स्थानीय उत्पादनबाटै दिवा खाजा बनाउने बहस शुरू, दिवा खाजा पोषणयुक्त बनाउनु पर्नेमा चासो। आज देशभर वर्षा हुने सम्भावना, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह। र डायलासिस सेवा विस्तार गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय, टीकापुर अस्पतालमा 300 थप्ने। अब खोज खबर विस्तारमा। आज नाग पञ्चमी पर्व श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मनाइन्छ। परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँस्ने गरिन्छ। यसरी नागको चित्र टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। यसै विषयमा सहकर्मी दुर्गा देवकोटाले नेपाल आर्य समाजका उपाध्यक्ष टीकाराम आर्यसँग कुराकानी गर्नुभएको छ।
1: विशेष गरेर नाग पञ्चमी वैदिक परम्परामा धेरै पहिलेदेखि नै चल्दै आएको एउटा सांस्कृतिक पर्वको रूपमा लिएको छ र यो पर्व विशेष गरेर जुन वैदिक सनातन अथवा जसलाई हामी आज हिन्दू धर्मका नामले चिनिरहेका छौँ, यसमा विशेष गरेर प्राणीहरू प्रतिको जुन सद्भाव छ एउटा मात्रै होइन, यद्यपि धेरै प्राणीहरू छन्, धेरै प्राणीहरूलाई, धेरै जीवहरूलाई सम्मान गर्ने, उनीहरूको रक्षा गर्ने परम्परा हाम्रोमा सबै चल्दै आएको छ र त्यही सन्दर्भमा आज जुन यो नाग पञ्चमीको विशेष दिन रहेको छ, यसमा नागलाई देवताको रूपमा, यद्यपि हाम्रो उसमा चाहिँ धेरै प्राकृतिक वस्तुलाई, प्राकृतिक सम्पत्तिलाई र जीवहरूलाई समेत एउटा देवताको संज्ञा दिएर त्यसको सम्मान गर्ने परम्परा हाम्रोमा आएको छ र यो हामी निरन्तर हाम्रा पुर्खादेखि नै चल्दै आएको परम्परा मानिरहेका छौँ र आज पनि त्यही परम्परालाई अक्षुण्ण राख्नको निमित्त, जीवित राख्नको निमित्त हामीले यो परम्परालाई चाहिँ मानिरहेका छौँ र साथसाथै एउटा हाम्रो मान्यता छ कि सर्पहरू जब पृथ्वी अत्यन्त गर्मी हुन्छ, पृथ्वीभित्र तातो पनि हुन्छ, त्यो समयमा सर्पहरू आफ्नो गुफाबाट बाहिर निस्केर जमिनमा चाहिँ हिँड्छन्, घसिन्छन् र जब पानी वर्षातको समयमा पानी धेरै हुन्छ, पानी भएपछि भित्र चिसो पनि हुन्छ, त्योभन्दा पछि चाहिँ सर्पहरू कर्मश आस्तै आस्तै आफ्नो जुन दुलो हो त्यो दुलोभित्र चाहिँ छिर्न थाल्छन्, त्यहाँ गुप्त रूपमा चाहिँ बस्न थाल्छन् भन्ने एउटा परम्परा रहेको छ र त्यही परम्परा अनुसार नाग पञ्चमीबाट सर्पहरू आफ्नो स्थानमा गएर बस्दछन् भन्ने हाम्रो सामाजिक मूल्य र मान्यता र भनाइ पनि रहेको छ र त्यसैले हाम्रो यो परम्परा धेरै पुरानो समयदेखि जहिलेदेखि हामी मानव सभ्यतालाई बुझ्दै आयौं तबदेखि यो परम्परा यसमा रहेको छ। त्यसैले हाम्रो जुन संस्कार छ, संस्कृति छ, परम्परा छ, यो परम्पराले हाम्रो यो जीव जन्तुहरूलाई समेत संरक्षण गर्नुपर्छ र यसलाई बचाएर राख्नुपर्छ, यिनीहरूको अनावश्यक कुनै प्रकारको यिनीहरूलाई दुःख दिनु हुँदैन भनेर सम्मान गर्ने र यो नाग पूजा गर्ने परम्परा रहिआएको छ।
2: पछिल्लो समय चाहिँ नाग जस्तो सर्पहरूको संरक्षण गर्नुपर्छ भन्ने पनि नागरिकमा सचेतना फैलिरहेको छ, सर्प देख्ने बित्तिकै मार्नु हुँदैन भनेर पनि कतिपय लागिराख्नु भएको छ। अर्कोतर्फ चाहिँ अब यो नाग पञ्चमीको अवसरमा चाहिँ विशेष गरी दुध चढाउने भनिन्छ, अष्टनागको पूजा गर्ने भनिन्छ नि, यो चाहिँ खास यो जस्तो सर्पले टोकेर पनि त प्रकोपहरू फैलिरहेको हुन्छ नि त, जस्तो मान्छेको जाने जाने कुरा, जस्तो विपद आउने कुराहरू हुन्छ, यो नहोस् भन्नका लागि हो कि के हो खास?
1: यसको चाहिँ अब अष्टनागको अर्थ के हो भने मूल रूपमा चाहिँ हाम्रो संस्कारमा अष्ट सिद्धिको विशेष कुरा आउँछ, अष्ट सिद्धिको सम्बन्ध अष्टनागसँग चाहिँ रहेको हुन्छ, विभिन्न नामहरू छन्। यद्यपि नागहरू अथवा सर्पहरू धेरै प्रकारका छन्, धेरै प्रकारका सर्पहरू मध्ये केही सर्पहरू यस्ता छन् कुनै सर्पले हाम्रो वातावरणमा भएको जो विषाक्त वातावरण छ त्यसलाई शोषेर त्यसलाई विषरहित बनाउने कामहरू गर्दछन् र केही सर्पहरू विषालु पनि हुन्छन्। त्यसको संरक्षण गर्नुको अर्थ के हो त भने कमसेकम हामीले आफू पनि सुरक्षित भएर तिनको पनि संरक्षण गर्नुपर्छ भन्ने मान्यता हो। र यही मान्यतालाई आजका मानिसहरूले जस्तो मार्नु हुँदैन, उनलाई अनावश्यक रूपमा दुःख दिनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ भन्ने त्यो चेतना आजका मानिसहरूमा पनि आयो। र यही परम्परालाई चाहिँ हामीले पहिलेदेखि नै हामीले कति सक्यौं कति सकेनौं त्यो आफ्नो ठाउँमा रह्यो, तर पनि हाम्रो उद्देश्य चाहिँ के रह्यो त भने पर्वका नाममा भए पनि यी पर्वहरू मनाएर सर्पहरूको संरक्षण गर्नुपर्छ, यिनीहरूबाट आफू पनि बस्नुपर्छ र यिनीहरूलाई पनि बचाउनु पर्छ भन्ने मूल्य र मान्यता चाहिँ हाम्रो रहिआएको छ।
2: अनि दुध किन चढाइन्छ?
1: दुध चाहिँ यो के छ भने दुध फेरि पहिला चाहिँ अब त्यो किसिमले लिन्न, तर पनि हाम्रोमा के भइदियो त भने केही व्यक्तिहरूले कसैले चाहिँ सर्पलाई दुध पनि पिलाउनु पर्छ है भन्ने किसिमको एउटा परम्परा चल्यो, र त्यो परम्पराले गर्दा सर्पहरूलाई विष खुवाउनु पर्छ भन्ने आयो। यस्ता धेरै कुराहरू छन्, कतिपय सन्तहरू सन्यासीहरूले सर्पलाई दुध खुवाएर उनीहरूसँगै सुत्ने परम्परा पनि कतिपय हामी किताबहरूमा पढ्न पाउँछौँ, उनीहरूले त्यसहरू गरेको देख्छौँ। र त्यसैले यसलाई चाहिँ दुध पिलाएर सर्पलाई दुध पिलाएर त्यो अवस्थामा सर्पहरू हामी माथि आक्रमण नगर्न उनीहरूमा चाहिँ नजिक टाफोस् भन्नको निम्ति कतिपयले चाहिँ गरेको हुन्, र त्यसैले अब सर्पलाई दुध पिलाएर चाहिँ संरक्षण गर्ने कुरा अर्को रह्यो, तर विषालु सर्पहरूबाट आफू पनि सुरक्षित हुनु र उनलाई पनि सुरक्षित ठाउँतिर जान दिनु चाहिँ यसको मुख्य उद्देश्य हो। तर दुध पिलाउनुको अर्थ चाहिँ यसो धर्मसँग अथवा संस्कारसँग चाहिँ जोडिएको पाइँदैन।
0: अब बाँकी खबर। थारू समुदायले आज गुरेही गुरिया पर्व मनाउँदैछन्। पर्व पनि आजै परेको छ। थारू समुदायले साउन महिनाको शुक्ल पञ्चमीको दिन अर्थात नाग पञ्चमीको दिन प्रत्येक वर्ष प्रमुख संस्कृतिका रूपमा गुरेही गुरिया पर्व मनाउने गर्छन्। खासमा यो पर्व बाली नालीमा रोगव्याधि नलागोस् भन्ने उद्देश्यले मनाइन्छ। यस पर्वले बाल बालिकाको रक्षा गर्ने, रोगव्याधि हट्ने तथा प्रकृतिसँग सम्बन्ध जोड्ने काम गर्छ भन्ने विश्वास रहिआएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
3: थारू समुदायले गुरेही गुरिया पर्वलाई खेतीपाती पछिको शुरूआती पर्वको रूपमा लिने गरेको पाइन्छ। नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकाले यस पर्वलाई देशभरका थारू समुदायले धूमधामका साथ मनाउने गर्छन्। नागपञ्चमीमा नाग बाबाको पूजा गर्छन् भने थारू समाजमा गुरेही गुरियाको पूजा हुन्छ। गुरेही गुरिया पर्वमा गाउँका बाल बालिका केटाकेटी गाउँभन्दा टाढाको चोकमा वा नदीमा गई कपड़ाले बनाएका ससाना गुरेही गाइने किराको प्रतीक अस्राउने चलन रहेको छ। यो पर्वलाई बाल बालिकासँग सम्बन्धित पर्वको रूपमा पनि लिने गरिन्छ। तर पछिल्लो समय आधुनिकतासँगै बजारको चोक चौराहामा पनि मनाउन थालिएको बताउनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहप्राध्यापक डाक्टर नाथुराम चौधरी।
4: विशेष गरी अहिलेको आधुनिक प्रभाव अथवा सहरतिर पनि थारू समुदायको बस्तीको कारणले गर्दाखेरि चाहिँ यो पर्वलाई गुरिया पर्व जुन छ जसलाई चाहिँ गुरिकी अस्राउने कार्यक्रम जुन फैलाउने कार्यक्रम जुन हुन्छ त्यसलाई चाहिँ खास गरेर गाउँघरतिर चाहिँ चोक अथवा कुनै कुनै ठाउँमा नदीको छेउमा लग्ने जुन परम्परा छ त्यसलाई चाहिँ यहाँ विशेष गरी बजारको चौराहामा गाउँघर या सहरतिर चाहिँ एउटा आधुनिक
3: गुरेही सेलाउँदा साना बाल बालिकामा आँखा पाक्ने, ज्वरो आउने, खतिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने साथै गाउँमा भएको दुःख संकट लगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहेको छ। पुनः सह प्राध्यापक डाक्टर नाथुराम चौधरी।
5: यसमा मनाउनुको कारण चाहिँ जस्तो कि गाउँ घरमा पहिलेदेखि विश्वास के रहेको थियो भने यो समयमा कि रोग व्याधहरू, साँझ खुजलीहरू, जो महामारीहरू अनि बाली नालीमा लाग्ने किराहरू चाहिँ हटोस्, चाहिँ कम होस्, गाउँघरबाट समाजबाट चाहिँ टाढा भागोस् भनेर चाहिँ खास गरेर मनाउने एउटा कारण त्यो पनि हो। र त्यहाँ गएर अब विशेष परिकारहरू जस्तै गेडागुडीको एउटा परिकार हुन्छ जसलाई घुग्री भन्छ, अनि त्यो घुग्री भयो अनि अन्य परिकारहरू थारू समुदायमा खाने परिकारहरू लगेर चाहिँ केटाकेटीहरूलाई त्यहाँ गएर लगिन्छ र त्यहाँ चौबाटो अथवा जुन नदीको छेउमा जुन मनाइन्छ त्यसपछि त्यो सेलाउने काम हुन्छ त्यो जसलाई गुरही असरैना भन्छ। अनि त्यो गुरही असरैना कार्यक्रममा विशेष तिनीहरूलाई ल आजदेखि चाहिँ हाम्रो गाउँघरमा अथवा कुँडाफुन्ची, ज्वरो अथवा अन्य रोग व्याधहरू चाहिँ यो हाम्रो गाउँ समाजबाट चाहिँ टाढा होस्, नकारात्मक कुराहरू भनेर चाहिँ
3: धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरेही गुरिया पर्व थारू समुदायले विभिन्न कार्यक्रम गरी मनाउने गर्छन्। पर्वको अवसरमा भदौ 1 गते टिकापुर नगरपालिका वडा नम्बर 1 भानु चोकमा थारू समुदायले गुरेही गुरिया पर्व मनाउने तयारी गरेको छ। थारू कल्याणकारिणी क्षेत्र नम्बर 1 कोषाध्यक्ष तथा गुरेही नेपाली महिला सञ्जालका संयोजक शर्मिला कुस्मे।
6: ये पर्व हो खास बाल पर्व खेते बच्चन के लग हो लेकिन अब बेटा जम मेरा बच्चा तो नहीं थे सबको मिल गया मन आज कल कहीं सब सब लड़का जान कर लेते अभी कहीं भारी मन से थे मनाई कर अब हमारी मेन उद्देश्य करना अपनी थारू कल कहीं संरक्षण करे लग हो जैसे हमारे पहले बीच में कहीं पहले पहले कहीं मनाई बीच में कहीं हरा गई है पहले बहुत अगर मनाई तो अब कहीं बीच में हवे कारण से इतने फिर दसो नया पुष्प उठे इतने संरक्षण करे पड़ल ताकि अपन नया पुष्प है थे हमें अपनी गुरुजी के बारे में त्योहार के बारे में सिखाई पड़ल बताई पड़ल हमारे लड़का मुखे न दिखाए
3: जानकी गाउँपालिकाको दुर्गौली चोकमा पनि जानकी गाउँपालिकाको समन्वय र जानकी जेसिसको आयोजनामा गुरही गुरिया पर्व मनाउने तयारी भएको छ। जानकी जेसिसका अध्यक्ष अनिल कुस्मी
7: सहकार्य समन्वय सकुलसे प्रत्येक गाउँको वर्गहरू समन्वय सहकार्य लगायत युवा सँगै सांस्कृतिक निर्देश प्रस्तुति समन्वय सहकार्य सकारात्मक सहभागी
3: पछिल्लो समय थारू समुदायमा थारूले मनाउने चाड पर्व लोप हुने अवस्थामा रहेकाले यसको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण सँगै जानकारी गर्ने उद्देश्यले थारू समुदायले यो पर्व गाउँका चोक चौराहामा मनाउने गर्छन्।
0: सहकर्मी गीता चौधरी खोज खबरमा भजनीमा स्थानीय उत्पादनबाटै दिवा खाजा बनाउने बहस शुरू लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलाई सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
11: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
10: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
11: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
12: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भक्रला रोड टीकापुर कैलाली

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सर्दन स्थानको आसपास र पश्चिमतर्फ सर्दन स्थानभन्दा उत्तर नेपाल नजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको वर्षा भइरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई क्षेत्रमा पनि केही स्थानहरूमा वर्षा हुने सम्भावना देखिएको छ। यसै गरी गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि पानी पर्नेछ। मध्य प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको कारण दैनिक जनजीवनका साथै कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी सूचनामा अध्यावधिक भइरहन अनुरोध गरिएको छ। भजनी नगरपालिकामा जग्गा भएको विद्यालय परिसरमा शिक्षक विद्यार्थीको सहभागितामा करेसाबारीबाटै उत्पादित फलफूल तरकारीबाट र जग्गा नभएका विद्यालयमा किसानबाट उत्पादित फलफूल तरकारी किनेर दिवा खाजा बनाइने विषयमा नयाँ बहस छलफल शुरू भएको छ। स्थानीय उत्पादन भएका प्रति विद्यार्थी प्रतिदिन 20 रूपियाँ लगानीले पनि गुणस्तरीय खाजा दिन सकिने र विद्यालयले उत्पादन गर्न सके मात्रा बढ़ाउन सकिने नगरपालिका र अभिभावकको अपेक्षा छ। थप खबर सहकर्मी छविलाल चौधरीबाट।
2: विद्यालयका बालबालिकालाई खुवाइने दिवा खाजा पर्याप्त र पोषणयुक्त बनाउन विद्यालयमा करेसाबारी र समुदायमा फलफूल तरकारी खेती बढ़ाउने प्रयास गर्नुपर्नेमा सरकारवाला एकमत भएका छन्। शनिबार कर्मेश्वर मावी भजनीमा भएको जनप्रतिनिधि शिक्षक अभिभावक किसान र विद्यार्थी सहभागी कार्यक्रममा सहभागीहरूले सरकारबाट प्रतिदिन प्रति विद्यार्थी दिवा खाजाका लागि 20 रूपियाँ अपर्याप्त भएको बताएका छन्। भजनी नगरपालिकामा विकासका लागि युवा एकेबद्धता यार्डको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखाले सबै विद्यालयका लागि दिवा खाजाको मेनु बनाइदिएको छ। मेनु अनुसार हरेक दिन पोषणयुक्त खाजा खुवाउनु पर्ने व्यवस्था छ। वर्षामा बाढ़ी र डुबानमा प्रभावितहरूले आर्थिक अवस्था कमजोर भएकाले घरबाटै खाजा पठाउन सक्दैनन् भने विद्यालय खाजाले बालबालिकाको भोक मेटाओस् भन्ने अपेक्षा गरिरहेका छन्। थोरै विद्यार्थी भएको विद्यालयमा खर्च पुर्याउन कठिन भएको अघिल्लै दिन गेडागुडी भिजाउँदा पनि कति विद्यार्थी आउँछन् भन्ने यकिन नहुँदा खेर गएको शिक्षक राजकुमार चौधरीको अनुभव छ।
3: यहाँ मौसम खासकर झन् गाह्रो वर्षामा भोलिको लागि आज तयारी गर्नुपर्ने हुन्छ। त्यो तयारी गर्दाखेरि कहिले बढी भइदिन्छन् कहिले कम भइदिन्छन् मिलाउने कुरो मिलाएर चलेकै छ र यो गर्नुपर्ने एकदमै आवश्यक देखिन्छ।
2: शिक्षा अधिकृत देवराज अवस्थी विद्यालयमा शिक्षक विद्यार्थी मिलेर करेसाबारी बनाउँदा कृषि सिप सिक्ने र रसायन मुक्त पौष्टिक खाजा उत्पादन गर्न सकिने सम्भावना रहेको बताउनुहुन्छ।
4: पौष्टिक आहार एउटा मात्रै खाना सधैँ खुवाएर हुँदैन, त्यसमा हाम्रा त्यही भएर मूल मन्त्र भनेको नै हरेक बार खाना चार भनेको विभिन्न पौष्टिकयुक्त खानाहरू एउटा पौष्टिक आहारका लागि आवश्यक पर्ने जो तत्त्वहरू छन् त्यो तत्त्वहरू प्रत्येक दिनको खानामा हुनुपर्छ, प्रत्येक दिनको दिवा खाजामा हुनुपर्छ भन्ने अवधारणालाई पनि यसले जोड दिएको छ। त्यही भएर यहाँका स्थानीयहरू सबै मिलेर हामी त हाम्रो तर्फबाट जसरी नगरपालिकाको शिक्षा शाखाबाट गर्नुपर्ने सहयोग हजुरहरूले यो कार्यको थालनी गर्यो भने त्यस पछाडि हामीबाट पाउने सहयोग र हामीले गर्न सक्ने सहयोगका लागि हामी सदैव तत्पर छौं।
2: वडा नम्बर 5 वडा सदस्य राजेन्द्र प्रसाद खनाल भजनीमा दिवा खाजाको खर्च लथालिङ्ग र समस्याग्रस्त भएका बेला खाजामा स्थानीय उत्पादन दिने नयाँ सोचले सहयोग पुग्ने बताउनुहुन्छ।
5: जुन किसिमले राज्यले दिवा खाजा भनेर विद्यालयमा कार्यक्रम दिएको छ जुन उद्देश्यका लागि त्यो खर्च गरिएको रकम हो त्यो खर्च गरिएको रकम अलिकति लथालिङ्ग भएको स्थिति हामीले महसुस गरेका छौँ त्यसलाई व्यवस्थापन गर्न अलिकति समस्या भइरहेको स्थिति हो त्यसमा हामीले सबैले साथ सहयोग गरियो भने यो सक्सेस हुन्छ यसलाई कार्यान्वयन पक्षमा सबैभन्दा व्यवस्थापन पक्षमा ध्यान दिनु एकदमै जरुरी छ
2: यस्तै वडा नम्बर सातका वडाध्यक्ष अमर कठरिया सम्भावना भएको विद्यालयमै करेसाबारी र नभएमा समुदायका उत्पादक किसानको तरकारी प्रयोग गर्न प्रोत्साहन गरिने बताउनुहुन्छ
6: नेपाल सरकारले सञ्चालन गरेको जुन विद्यालय विद्यालयमा एउटा करेसाबारी नीति ल्याएको छ र त्यसमा हामी केही स्कुलमा स्थापना गरेका छौँ केही स्थापना भएका छैन तर हाम्रै वडामा चाहे खुर्सानी राज्यमा आफ्नो घर बनाउने ठाउँ छैन र हलौना स्कुलमा पनि एक दुई कठामा मात्रै भवन बनेको अवस्था छ त्यसमा करेसाबारी बनाउने सम्भव छैन त्यस्तै यसलाई दिगो बनाउन यो पटक पटक दिवा खाजाको समस्या राखेको हुन्छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने यो स्थानीय सरकार र वडाको पनि जिम्मेवारी हो
2: कर्मेश्वर माविका अध्यक्ष नवराज बोहराले डुबान क्षेत्र भएकाले वर्षामा फलफूल तरकारी फलाउन कठिन भए पनि हिउँदमा सम्भव भएको बताउनुभयो
7: यहाँ तपाईँले बाढीले गर्दा यहाँ भनेको जस्तो फलफूलहरू हामी उब्जन चाहिँ हामीलाई कठिनाइ छ वास्तवमै कठिनाइ छ किनभने यो डुबान क्षेत्र हो हामीले बिउहरू लगायौँ र केही दिनमा नै यहाँ मर्न सक्ने सम्भावना चाहिँ प्रबल हुन्छ भने हिउँदे बालीको लागि हामी त्यो चाहिँ कार्यान्वयन चाहिँ गर्न सक्छौँ र कर्मेश्वर माध्यमिक विद्यालयको तर्फबाट चाहिँ मैले गर्ने पहल चाहिँ हामीसँग जमिन पनि प्रशस्त छ यस नगरपालिकाले कुनै न कुनैमा हामीलाई अलिकति सहयोग गर्ने हो भने हामीले चाहिँ यो गर्न सक्छौँ यो कामहरू सञ्चालन गर्न सक्छौँ र यो एकदमै आफैमा नै यो करेसाबारी भन्ने बित्तिकै विद्यालयसँग जोडिने भन्ने बित्तिकै आफैमा एउटा ठुलो महान कार्य पनि हो भन्ने मैले ठानेको छु
2: स्थानीय कृषकबाट उत्पादित गुणस्तरीय र अर्ग्यानिक वस्तुबाट सस्तोमा खाजा उत्पादन हुने यार्डका फिल्ड अफिसर रतनलाल चौधरी बताउनुहुन्छ
8: पालिका भरिको स्कुलको हेड सरहरूलाई बोलाएर मेनु चाहिँ हामीले बनायौँ जुन मेनु चाहिँ भवि नगरपालिकाको प्रत्येक विद्यालयमा हरेक बार खाना चारको हिसाबले चाहिँ डेभलप भएको छ र अब त्यो मेनुलाई चाहिँ विकास गर्नका लागि हामीले हरेक विद्यालयमा विद्यालय करेसाबारी चाहिँ बनेको हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो त्यो विद्यालयमा बनेको करेसाबारीले युवा खाजामा प्रबन्धन गर्ने हिसाबले हामीले जोड्नका लागि चाहिँ जागरण होस् करेसाबारीले युवा खाजालाई पोषणको पर्याप्त मात्रा पुगाओस् भन्ने उद्देश्यले हामीले बेला बेलामा यो छलफल चरणमा भइरहेको छ
2: गणेशमान आधारभूत विद्यालयका प्रधानाध्यापक जादोलाल रायले आफ्नै उत्पादन बाट खाजा सम्भव देखेर विद्यालयमा करेसाबारी शुरू गरेको बताउनुहुन्छ
9: र हामीले सानो शुरूआत गरिसकेका छौँ धेरै ठुलो त बनाएका छैनौँ क्यारीमा जहाँ फुल लगाउँछौ फुल पनि छ र त्यसमा खुर्सानी हरियो धनिया साग रायोको साग अनि भिन्डी रम्तोरे त्यो लगाएको उदाहरणको लागि मात्रै हो त्यो अब त्यसको विस्तार गर्न अझै बाँकी नै छ
0: अब बाँकी खबर नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो सरकारले डायलिसिसका लागि सेती प्रादेशिक अस्पतालमा पाँच लम्कीचुवा प्रादेशिक अस्पतालमा पाँच महाकाली प्रादेशिक अस्पतालमा चार टीकापुर अस्पतालमा तीन सय थप्ने निर्णय गरेको छ यसै गरी जोगबुडा प्रादेशिक अस्पताल बैलपाडा अस्पताल लगायत अन्य जिल्ला अस्पतालमा दुई दुई सय थप्ने निर्णय गरेको जानकारी गराएको छ खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम
10: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ यदि कर्णाली नदीले डुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ सर्प देखेपछि नजिस्क्याउ आफ्नो घर वरिपरि सफा राखौ सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश

0: सब्जेक्ट अप्ठ्यारो लाग्छ, मतलब फर्मुला याद गरेपछि चाहिँ सजिलै हुन्छ, फर्मुला याद गर्नै गाह्रो हुन्छ। मलाई एक क्लासदेखि नै म्याथ गाह्रो लाग्छ, सजिलो चाहिँ इङ्ग्लिस र नेपाली, अनि त्यो सब्जेक्ट चाहिँ पढिरहनु मन लाग्छ, म्याथको हिसाब नगर्न पर्यो जस्तो लाग्छ, झन् गाह्रो लाग्छ मलाई। ट्युसन चाहिँ पढिरहेको छु, सुधार्ने कोसिस गरिरहेको छु तर अप्ठ्यारो लाग्छ।
1: गौरव प्रभा, म अक्षम पढ्छु, नेपाली सजिलो लाग्छ, सामाजिक चाहिँ मलाई अप्ठ्यारो लाग्छ। म क्या पढेको पढ्छु पढ्छु त्यो इक्जामको फेरि बिर्सिहाल्छु, इक्जाममा सामाजिक मार्क्स आउँछ, मलाई नै अप्ठ्यारो लाग्छ।
2: अस्मिता भारती, मलाई म्याथ र इको अप्ठ्यारो लाग्छ। यो इको चाहिँ फर्स्ट टाइम यो नाइन क्लासमा लिने भएकाले, म्याथ चाहिँ अब बच्चैदेखि कमजोर भएकाले मलाई नेपाली र साइन्स चाहिँ सजिलो लाग्छ, त्यो चाहिँ मलाई पढिरहन मन लाग्छ।
3: मेरो नाम ज्ञानबहादुर सुनार, मलाई अप्ठ्यारो सामाजिक लाग्छ, हल्का मेरो सामाजिकतिर चाहिँ व्याख्या गर्न आउन्न कि, त्यही भएर मिलाएर लेख्न आउन्न मलाई, पढ्न त मलाई साइन्स अनि ओपिटी म्याथ सजिलो लाग्छ।
4: मेरो नाम बसन्ती साई, म 12 कक्षामा पढ्छु, मलाई सबैभन्दा अप्ठ्यारो इङ्ग्लिस लाग्छ, बच्चैदेखि नेपाली मिडियम पढेको भएर अहिले इङ्ग्लिस गाह्रो लाग्छ, सबभन्दा सजिलो म्याथ लाग्छ 10 सम्म, अहिले चाहिँ नेपाली। सजिलो विषय चाहिँ पढिराख्न मन लाग्छ अनि अप्ठ्यारो विषय हेर्नै मन लाग्दैन, बुक झन् झन् अप्ठ्यारो लाग्दै जान्छ।
5: यसै जनावरसँगै खोज खबर सकियो, अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज नाग पञ्चमी पर्व, नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँसेर मनाइँदै, थारू समुदायले भने गुरही गुरिया पर्व मनाउँदै। भजनीमा स्थानीय उत्पादनबाटै दिवा खाजा बनाउने बहस शुरू, दिवा खाजा पोषणयुक्त बनाउनु पर्नेमा चासो व्यक्त। आज देशभर वर्षा हुने सम्भावना, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह। र डायलासिस सेवा विस्तार गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय, टीका अस्पतालमा 300 थपिने। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: पिता ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहाँ फेन पैक खरीद करी 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पिता ले लीते कैश पिता ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: छिछी कस्तो गनाएको इनका संतान ने टॉयलेट गनाएर मार्ने भयो फेरि छिमेकी को गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
4: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसर्भिस सेवा छँदै छ नि
3: कता छ त त्यो
4: जता भए पनि फोन गर्नुस् न तुरुन्त आइहाल्छ नि
3: फोन नम्बर कति हो भाइ
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98652926
5: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 1 गते सोमबार, तदनुसार अगस्त 17 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि नयाँ महिनाको शुरूआत उत्साहजनक रहनेछ, परिवारबाट राम्रो साथ मिल्नेछ। वृष राशि हुनेहरूको लागि घर सम्बन्धी कुनै योजना अघि बढ्नेछ, कारोबारमा नयाँ ग्राहकसँग सम्पर्क हुन सक्छ। मिथुन राशि हुनेहरूको लागि आज नयाँ व्यक्तिसँगको भेट महत्वपूर्ण बन्न सक्छ, आमदानी बढ़ाउने उपायबारे जानकारी मिल्नेछ। कर्कट राशि हुनेहरूको लागि पुरानो जिम्मेवारीबाट राहत मिल्नेछ, घरमा खुशीको वातावरण बन्नेछ। सिंह राशि हुनेहरूको लागि व्यापार व्यवसायमा नयाँ योजना बनाउन सकिनेछ, काममा वरिष्ठ व्यक्तिको विश्वास बढ्नेछ। कन्या राशि हुनेहरूको लागि आर्थिक हिसाब व्यवस्थित गर्न सकिनेछ, विद्यार्थीले कठिन विषयमा सुधार पाउनेछन्। तुला राशि हुनेहरूको लागि साझेदारीको काममा राम्रो सहमति बन्नेछ, आमदानीसँग जोडिएको नयाँ खबर आउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि आज पुरानो विवाद समाधानतर्फ जानेछ, आफ्नो सिपबाट काममा फाइदा लिन सकिनेछ। धनुराशि हुनेहरूको लागि बाहिर सम्पर्कले आर्थिक अवसर ल्याउनेछ, नयाँ विषय सिक्ने चाहना बढ्नेछ। मकर राशि हुनेहरूको लागि मेहनत गरेको कामको मूल्याङ्कन हुनेछ, आर्थिक पक्षमा बचत बढ़ाउने सोच बन्नेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ विचारले भविष्यको योजना बदल्न सक्छ, व्यापारमा सहकार्यको अवसर आउन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि महत्वपूर्ण व्यक्तिगत निर्णय लिनुपर्ने हुन सक्छ, आर्थिक रूपमा लाभको सम्भावना रहेको छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे नागपञ्चमी विशेष कार्यक्रम, 9 बजे थारू भाषामा खोजखबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपरित थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोजखबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोजखबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे पीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौ। सडक छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते,
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई छुट्टी बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015356 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 2 सम्पन्न भएका योजना, आयोजना र कार्यक्रमका बारेमा ओडा अध्यक्ष चक्रबहादुर विष्टसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिका ओडा नम्बर 2 सम्पन्न भएका योजना, आयोजना तथा कार्यक्रमको बारेमा जानकारी दिँदैछौ। हामीसँग जानकी गाउँपालिका ओडा नम्बर 2 वडाध्यक्ष चक्रबहादुर विष्ट हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुर।
0: तपाईँ चाहिँ निर्वाचित भएर आएको अहिले 4 वर्ष पूरा भएर 5 वर्षको शुरूआतीमा हुनुहुन्छ। अहिलेसम्म तपाईँ यहाँसम्म आइपुग्दा 5 वर्षमा प्रवेश गरिरहँदा 4 वर्षको अवधिमा यहाँले सम्पन्न गरेका योजना, आयोजनाहरू चाहिँ के छन् र कस्तो रह्यो 4 वर्षको अवधि?
1: हामी निर्वाचित भएर आइसकेपछि अब सीमित स्रोत साधनका बावजुद पनि नगरी नहुने कामहरू गरेका छौं। जस्तो पालिकाबाट वडालाई दिने बजेटमा मात्रै सीमित नरहिकन प्रदेश संघीय सरकार सँग पनि हारगुहार गरी केही महत्वपूर्ण कामहरू हाम्रो कार्यकालमा भएका छन्। यहाँलाई उदाहरणको लागि भन्नुपर्दा हाम्रो पराइपुरमा रहेको विदेशी पुलले चिनिने पुलको निर्माण गर्यौं। त्यसै गरी जानी नगरमा भएको रहेको खुन्डी नालाको ठूलो पुल निर्माण गर्यौं। यसै गरी कटघर र मुनुमा बेलपुर जोड्ने नदीमा एउटा पुल निर्माण गर्यौं। शिक्षा क्षेत्रमा पनि हामीले उल्लेखनीय काम गरेका छौं। हाम्रो वडाभित्र रहेका सामुदायिक विद्यालयका 5 विद्यालयमा प्रत्येक विद्यालयमा एउटा एउटा 2 कोठे पक्की भवन निर्माण गरेका छौं। यसै गरी विद्यालयमा विभिन्न विषयमा पटक पटक शैक्षिक सामग्री, खेलकुद सामग्री र आवश्यक पंखाहरू जडान गरेका छौं। जानकी गाउँपालिकाबाट पनि विद्यालयमै रंगरोगनका कार्यक्रमहरू, पर्खाल निर्माणका कार्यक्रमहरू पनि समापन गरेका छौं। र यसै गरी स्वास्थ्यतिरको कुरा गर्नुहुन्छ भने प्रत्येक वर्ष हामीले वडाबाट स्वास्थ्यका कर्मचारी साथीहरूसँग सल्लाह गरेर स्वास्थ्यमा पालिकाबाट अथवा नेपाल सरकारबाट प्राप्त हुने औषधि बाहेकका केही त औषधि प्राप्त गर्ने औषधि भित्रैका अपुग औषधिहरू र नेपाल सरकारबाट प्राप्त नहुने केही औषधिहरू पनि खरिद गर्ने गरेका छौं। यसै गरी कृषितर्फ भन्नुहुन्छ भने पनि हामीले विभिन्न चरणमा विभिन्न किसिमका कामहरू गरेका छौं। किसानहरूलाई मिनी पावर टिलर वितरण, वर्गजीवहरूलाई ग्रास कटर जस्तो सडकको किनारमा भएका झाडपात काट्नका लागि भनेर ग्रास कटर पनि वितरण गर्यौं। यसै गरी विद्यार्थीहरूको लागि भन्नुहुन्छ भने खेलकुद सञ्चालन गर्यौं, तपाईँको कम्प्युटर तालिम गर्यौं, महिलाहरूको लागि अचार बनाउन तालिम सञ्चालन गर्यौं, सिलाई कटाई तालिम सञ्चालन गर्यौं र बेरोजगार युवाहरूका लागि मोटरसाइकल मर्मत कार्यक्रम सञ्चालन गर्यौं। अनि विभिन्न हजुरको हाम्रो वडाभित्र रहेका विभिन्न बाटाहरू प्रदेश र संघको लगानीमा कालेपत्र पनि भएका छन्। यसपालि गत वर्षको योजनामा हजुरको प्रदेशबाट हामीले वडा कार्यालय बनाउनको लागि 25 लाख प्राप्त गरेको थियौं। सो बराबर काम अधुरो काम भएको छ, यावत कुराहरू छन्।
0: जस्तो यहाँले चाहिँ सडक निर्माण भएको कालोपत्रे गरेको कुरा गर्नुभयो, कतिवटा बाटो चाहिँ कालोपत्रे भयो 2 वडामा?
1: हामी निर्वाचित भएर आइसकेपछि 2 वडामा जानिक नगरमा एउटा 110 मिटर वडा कार्यालय अगाडि झन्डै 200 मिटर, त्यसरी गएर वडा कार्यालयदेखि कञ्चनपुर जोड्ने सुमन थापाको घर हुँदै कञ्चनपुर जोड्ने बाटोमा 110 मिटर, त्यसपछि खरगौली नरबार चौधरी दाजुको घरदेखि पूर्व जाने बाटोमा 100 मिटर, यति चाहिँ कालोपत्रे भएका छन्।
0: नयाँ बाटाहरू पनि नक्साङ्कन गर्नुभएको छ यहाँहरूले?
1: हजुर, नयाँ बाटाको पनि हामीले नक्साङ्कन गरेका छौँ। वडा कार्यालयदेखि छोटो दूरीका बाटाहरूलाई नक्साङ्कन गरेका छौँ। यो हाम्रो वडा कार्यालयदेखि पराईको टोल जोड्ने बाटो 20 फिट बाटो झण्डै 1.5 किलोमिटर नक्साङ्कन गरेका छौँ। त्यसमा पनि प्रदेश सरकारले 750 मिटर ग्राभिल गरिसकेको अवस्था छ अहिलेको लागि। र रानी जमराले 5 ठाउँमा विभिन्न साइडको 5 ठाउँमा 3 हम्पाप गजरले हम्पाप जडान गरिदिएको छ र 2 मिनी कल्भर्टहरू पनि सिँचाइले गरेको छ।
0: जस्तो यहाँले त अब प्रदेशबाट पनि बजेटहरू ल्याएर योजनाहरू सम्पन्न गर्नु भएको रहेछ वडा नम्बर 2, कति चाहिँ हामी प्रदेशबाट ल्याएर सम्पन्न गर्नुभयो यहाँहरूले, कति चाहिँ हाम्रो वडाकै बजेटले सम्पन्न गर्नुभयो?
1: अब यहाँलाई मैले भन्नै पर्ने भयो, दल फरक भए तापनि माननीय मुख्यमन्त्री कमलनाथ शाहजीसँग व्यक्तिगत सम्बन्ध राम्रो भएको कारणले गर्दा उहाँ यसै क्षेत्रबाट निर्वाचित भएको कारणले गर्दा प्रत्येक वर्ष उहाँको कार्यकालमा प्रत्येक वर्ष यस वडामा मैले अघि नै जे जति प्रदेशबाट हुने कामहरू पनि भने उल्लेखनीय बजेट जो स्वागत योग्य बजेट विनियोजित हुने गर्दथ्यो र दुःख साथ भन्नु पर्दा यसपालि पनि हजुरको प्रदेश सरकारले ल्याएको बजेटमा 14 योजनाहरू समावेश थिए जसमा 19 लाखदेखि 60 लाखसम्मका 59 लाखसम्मका 14 बजेट थिए। अब दुर्भाग्यवश त्यो बजेट पास हुन सकेन र उहाँको कार्यकालमा हामीले गरेका काम भनेको केही पिचहरू पनि छन् र केही विद्यालयको कुरा गरे अघि मैले त्यो विद्यालय जे जति 5 विद्यालय त्यो बिल्डिङ पनि प्रदेश सरकारबाटै भएको थियो र वडाबाट अब पनि अलिअलि 3.5 बाटाहरू पिच भएका छन्। 90 मिटरसम्मका 100 मिटरसम्मका 2-3 बाटा पिच गरेका छौँ र ग्राबिल पनि हामीले वडाको बजेटबाट ग्राबिल गरेका छौँ भने अन्य अन्य कामहरू पनि गरेका छौँ। र अर्को कुरा हामीलाई त सबैभन्दा ठूलो सपोर्ट भनेको रानी जमलाले गरेको छ। आज जानेकी गाउँपालिकाका करिब करिब सबै बाँधहरूमा रानी जमलाले पक्की बाँध निर्माण गरिदिएको छ। त्यो हाम्रो एउटा हामीलाई गर्वको कुरा हो। त्यति मात्र नभइकन हाम्रो यहाँ एउटा संस्था छ एक नेपाल र अन्य कुनै 3-4 संस्था मिलेर एउटा कार्यक्रम छ जानेकी गाउँपालिकामा वडा नम्बर 9 र 2 उसले पनि वर्षेनी करोडौं रुपियाँ 1000 दिनको सुत्केरी आमाको लागि खर्च गर्दछ जसमा शौचालयदेखि लिएर पोषण खानेकुराहरू र अन्य स्वास्थ्य सामग्रीहरू वितरण गर्ने गरेको छ।
0: भनेपछि यहाँहरूले संघ संस्थाबाट पनि समन्वय गरेर कार्यक्रमहरू सञ्चालन गरिराख्नु भएको छ।
1: हजुर, अहिले पनि 16 समूह छन्। 16 समूहमा याक नेपालको लगानीमा कार्यक्रमहरू भइरहेका छन्। प्रत्येक महिनामा समूह बस्छ, बैठक बस्छ, नियमित रूपमा समूह अगाडि बढ़िरहेका छन्।
0: समूह भन्नाले कस्तो आमा समूह?
1: आमा समूह 1000 दिनको सुत्केरी आमा समूह।
0: अनि तपाईँ चाहिँ निर्वाचित भएर आउनुभयो, यति धेरै योजनाहरू सम्पन्न गर्दै गर्दा, कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा चाहिँ कस्ता खालका चुनौती अवसर के भयो, कस्तो खालको अहिलेसम्म तपाईँले सम्पन्न गरेका योजनाहरू मध्ये पनि यो चाहिँ एकदमै राम्रो गरे अथवा यो चाहिँ हुन सकेन भन्ने त्यस्तो के छ?
1: अब यस्तो छ हजुर, अब यो के अरे विकास भन्ने कुरा निरन्तर भइराख्ने कुरा हो। आज हामीसँग हामीले गर्ने कुरा हो, भोलि कोही अरू साथीहरू आउला, उहाँहरू पनि विकासै गर्ने हो। अब हाम्रो कार्यकालमा हामीले अब काम गर्दै गर्दा चुनौती नभएको त होइन, तर पनि चुनौतीलाई पनि सँग पनि सामना गरेर सहकार्य गरेर कुनै किसिमको विवाद रहित ढंगले अहिलेसम्म बढेका छौँ। र हामीले हाम्रो कार्यकालमा गर्व गर्नुपर्ने कुराहरूमा सिटी लोकमार्ग यहाँलाई थाहै छ, निर्माणाधीन छ। त्यसपछि गएर खानेपानी, वर्ल्ड ब्याङ्कको सहयोगमा खानेपानी झण्डै 10 करोडको लगानीमा जानेको दुईको खानेपानीको काम तीव्र गतिले भइरहेको छ। 18 महिनाभित्र प्रत्येक घरमा खानेपानी पुग्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको छ। र अर्को महत्वपूर्ण कुरा, हामीले गौडी जानी गाउँपालिकाको गौडी भन्ने ठाउँमा एउटा पुरानो एउटा ऐतिहासिक खेलकुद मैदान थियो, त्यो रोरा नदीले कटान गरेको अवस्था र केही बस्ती पनि त्यो त्यहाँ ठाउँमा बसेको र बस्ती रोराको छेउमा बसेको बस्ती झन्डै 8 घरदुरीलाई पुनस्थापना गर्यौं र त्यहाँ तटबन्धन गरेका छौं। अब यसपालिको हाम्रो वडाको बजेटबाट त्यसलाई मर्मत गरेर खेलकुद मैदान सञ्चालनमा ल्याउनेछौं र जानेकी गाउँपालिकाले पनि एउटा सार्वजनिक शौचालय त्यहाँ निर्माण गरिदिएको छ। र त्यही नदीमा, त्यही रोराई नदीमा त्यही सोही ठाउँमा संघीय सरकारबाट जानेकी गाउँपालिका वार्ड नम्बर 2 र लम्की बजारलाई जोड्ने छोटो दूरीको बाटोको लागि डीपीआर सहितको ठूलो एउटा ठूलै लगानीमा एउटा पुल बन्ने यसपालि बन्ने कुरा छ।
0: उहाँहरूलाई त्यही ठाउँमा व्यवस्थापन गर्नुभयो कि फरक ठाउँमा सार्नुभयो?
1: त्यही ठाउँमा रोरा जोखिम बाटो जोगाउनको लागि उहाँ त्यो त्यही खरिद गराउनुको दक्षिणपट्टितिर उहाँहरूलाई व्यवस्थापन गरियो।
0: अनि त्यो रोरा नदीमा चाहिँ पुल बन्ने पक्का भएको छ?
1: पुल बन्ने पक्का भएको छ, त्यो डीबीआर पनि तयार छ, सोइल टेस्ट पनि तयार छ, यसपालि शुरूआत चाहिँ हुन्छ।
0: कहाँको? यतै हाम्रो ओडाको बजेट हो कि प्रदेश
1: संघीय सरकारको?
0: संघीय सरकारको
1: निर्माण हुने कुरा करिब करिब टुङ्गो लागेको छ,
0: अन्तिम चरणमा छ। अब चाहिँ यो चाहिँ गर्न सकिएन भन्ने त्यस्तो केही छ यहाँलाई?
1: धेरै कुरा छन् हजुर गर्न सकिने। अब 5 वर्ष हाम्रो कार्यकालमा सबै कुरा त गर्न असम्भव छ, तर पनि अब धेरै कुरा गर्न बाँकी छन्। अझै पनि पक्की सड़कबाट वञ्चित केही टोलहरू पनि छन्, त्यो पनि हाम्रो कार्यकालमा गर्न पाएको भए भन्ने पनि लाग्दछ। र अब सुकुम्बासी समस्याको कुरा छ, मुक्त कमियाको कुरा छ, मुक्त कमलरीको कुरा छ, जसले उहाँहरूले वर्षौं दिनदेखि मुक्त कमिया परिचय पत्र र कमलरी परिचय पत्र नपाएको अवस्था छ, त्यसलाई पनि जानी गाउँपालिकाले एउटा स्वरूप दिएको छ। छिट्टै उहाँहरूलाई पनि त्यो व्यवस्था गर्नेमा पालिका हामी लगायत अब गाउँपालिका अघि बढेको छ।
2: जस्तो जुन गर्न नसकिएका भन्ने कुरा छ नि, या त अब चुनाव ताकी पनि कतिपय बाचाहरू गर्नुभएको थियो होला, अब त्यो गर्न नसकिएको भन्ने चाहिँ के कारणले चाहिँ त्यो योजनाहरू सम्पन्न गर्न सकिएन?
1: अब ती योजनाहरू सम्पन्न गर्न नसक्नुको एउटै मात्रै कारण हो बजेट व्यवस्थापन हुन नसक्नु। थोरै बजेट हुने अब त्यो बजेटले अब पर्याप्त त्यति धेरै कामलाई अब प्रायोरिटी दिन नसकिने भएको कारणले गर्दा बजेटकै कारणले गर्दा त्यो सम्भव नभएको भन्न चाहन्छु।
2: भनेपछि बजेट कम भएर आइस्रोत कम भएर चाहिँ सोचे अनुसारको योजनाहरू सम्पन्न गर्न सकिएन।
1: त्यही भन्नु पर्यो, अब बजेटकै कारणले सोचे अनुसारको काम गर्न सकिएको छैन।
2: अब के छ त ती अधुरा योजनाहरू कार्यक्रमहरू अब कसरी सम्पन्न हुन्छन्, के गर्ने योजनामा हुनुहुन्छ?
1: अब हामी निरन्तर लागेका छौँ, पालिका वडाले गर्न सक्ने काम वडाले गर्छ, वडाले गर्न नसकेको काम गाउँपालिकालाई गुहार्छौँ, गाउँपालिकाले गर्न नसकेका काम प्रदेश सरकारमा भर्खरै बन्दैछ, प्रदेश सरकारलाई गुहार्नु पर्ने हुन्छ, र संघीय सरकार हाम्रो देशमा रहेका तीनटै सरकारलाई सँग हातेमालो गरेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ।
2: अब चाहिँ तपाईँ यसरी काम गरिरहँदा निर्वाचित भएर ओडामा आएर यत्र योजना यति धेरै योजनाहरू सम्पन्न गरिरहँदा चाहिँ यहाँलाई सिकाइ चाहिँ के भयो त?
1: अब सिकाइ भन्दा पनि हजुरको अब यो सिकाइ नै हो, अब सिद्धा भोगेर हुने कुरा हो। अब यसमा एउटा सिकाइ के भयो भने जनप्रतिनिधि भएर आइसकेपछि जिम्मेवारी ठूलो हुँदो रहेछ, आफ्नो जिम्मेवारी बोध गर्दा गर्दै पनि केही बाधा अचना आउने गर्छन्, अब त्यो स्वाभाविकै हो। अब हामी वडाको अभिभावक भएको कारणले गर्दा समाजमा हुने राम्रा कुराको पनि जस हामीले लिनुपर्छ र नराम्रा गतिविधिको कुरा पनि अब जस हामी माथि नै आउने हो। यो एउटा सिकाइ मूल सिकाइ भयो मेरो अनुभवमा।
2: अब यो आर्थिक वर्षमा के छ वडा नम्बर दुईमा सम्पन्न हुने योजनाहरू के छन्, कस्ता खालका योजना छन्?
1: यो आर्थिक वर्षमा हामीले जानी गाउँपालिकाबाट प्राप्त गरेको रकम दामासाहीमा गएको छ, परम प्रशासकीय भवन बनाउनु पर्ने भएको कारणले गर्दा ठूलो बजेट त्यसमा लगाउने निर्णय भएको छ र हामीले एकदेखि नौवटासम्म 31 लाख प्रशासनिक खर्च छोडेर 31 लाख रुपियाँ प्राप्त गरेका छौँ, जसमध्ये हामीले काम गर्न नसकेको भित्री बाटाहरूमा ग्राभेल गर्ने योजना छ। त्यसपछि गएर एउटा ठूलो महत्वपूर्ण काम के गर्दैछौँ भन्नुहुन्छ भने अब यो अहिले मान्छे विदेश जाने क्रम तीव्र रूपमा बढेको हुँदा अब घरमा कसैको मृत्यु भएको खण्डमा लास दुई तीन दिनसम्म पनि घरमा राख्नुपर्ने विडम्बना रहेको यहाँहरूलाई पनि जानकारी छ। त्यस्तो भएको अवस्थामा अहिलेसम्म टिकापुरको अस्पतालसम्म टिकापुर अस्पतालको सब राख्ने सब गृहमा सब पठाउने गरेका छौँ र केही कहिले काहीँ खाली भएको बेला लम्कीचुवाबाट सब चिसान मगाउने गरेका थियौँ, त्यसलाई अलिकति अब हामीलाई पनि आवश्यकता महसुस भएर यसपालि सब चिसान खरिद गर्दैछौँ वडाको बजेटबाट
2: यो आर्थिक वर्षमा।
1: यी दुईटा ठुला कुरा हुन्, अरू साना साना कुराहरू अब शिक्षामा पनि छन्, स्वास्थ्यमा पनि छन्, के अरे कृषिमा पनि छन् र खेलकुदमा पनि छ, सबै विषयवस्तुलाई अब बजेट अनुसार समेटेका छौँ।
2: थोरै मैले महिलाको कुरालाई जोड्न चाहन्छु, हुन त यहाँले अघि पनि भन्नुभयो तर पनि महिलाकै लागि भनेर चाहिँ कस्ता खालको कार्यक्रम यहाँहरूले गर्नुभयो त?
1: हामी महिला लक्षित कार्यक्रम पनि मैले अघि नै यहाँलाई बिन्ती चढाएँ, सिलाइ कटाई तालिम, अचार बनाउने तालिम, गुडिया बनाउने तालिम महिला दिदीबहिनीहरूकै लागि थियो, उहाँहरूले गर्नुभएको।
2: जस्तो उहाँहरूले तालिम लिइसकेपछि निरन्तरता दिइराख्नु भएको छ कि के छ उहाँहरूको अवस्था?
1: यहीँनिर समस्या छ हजुर, अब के एउटा चलन के भयो भन्नुहुन्छ भने तालिम सिक्यो घर बस्दियो, व्यवसायतिर कोही पनि दिदीबहिनीहरू सिलाइ कटाई गर्ने दिदीबहिनीहरू पनि लागेको देखिएन, अचार बनाउने तालिम सिकेको दिदीबहिनीहरू पनि व्यवसायमा लागेको देखिएन, गुडिया तालिम प्राप्त गरेको बहिनी दिदीबहिनीहरू व्यवसायतिर लागेको देखिएन, र अर्को अस्ति भर्खरै विधवास कार्यक्रम पनि गर्यौं, विधवास कार्यक्रमको तालिम लिने दिदीबहिनीहरू पनि जो व्यवसाय रूपमा जो सबै जे जति छन् तालिम प्राप्त गर्नेहरू सिप सिक्ने दिदीबहिनीहरू अथवा दाजुभाइ किन्न हुन् व्यवसायतिर लागेका नलाग्ने एउटा परम्परा छ, यो विडम्बनाको कुरा हो।
2: भनेपछि तालिम गरियो, खर्च गरियो, उहाँहरूले चाहिँ व्यवहारिक रूपमा उतार्न सक्नु भएको छैन,
1: उहाँहरूको पनि केही पीड़ा होला, अब अर्थको कुरा पनि होला, समय नदिन सकेको पनि कुरा होला, तर हामी पालिका तर के चाहन्छ भने रिजल्ट के चाहन्छ भने पालिका होस् समग्रमा सरकार जुनसुकै तहको सरकार हो राज्यले व्यक्तिमाथि लागेको लगानीको सदुपयोग होस् भन्ने हामी सबैको चाहना भएको कारणले गर्दा त्यहाँसम्म नभएको देखिन्छ।
2: यहाँहरूले तालिम मात्र दिनुभयो कि केही सामग्रीहरू पनि वितरण गर्नुभयो त?
1: हामीले तालिम मात्र दियौं, सामग्री कृषितिर वितरण गर्यौं, सिमुलक तालिम मात्र दियौं।
2: यहाँ रिसिप मात्र सिकाउनु भयो
1: हजुर
2: जस्तो कोही कोही चाहिँ एकदम गर्न इच्छुक भएको तर आइस्रोत नभएर पनि गर्न नसकेका महिला पनि छन् होला त्यस्ताहरूलाई त्यस्ता महिलाहरूलाई के गर्नु भएको छ कि
1: घरको आर्थिक स्थिति न्यून भएको र केही गर्न पाए हुन्थ्यो भन्ने मनसाय भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई यहाँहरूको मिडियाबाट मेरो एउटा विनम्र अनुरोध छ जानकी गाउँपालिकाले भर्खरै मलाई लाग्छ 2-3 दिन अगाडि मात्र एउटा सूचना प्रकाशित गरेको छ मागमा आधारित कार्यक्रम भनेर कृपया वडामा अथवा पालिकामा गएर आफूले गर्न खोजेको पेसा कृषि अन्तर्गतका जुनसुकै पनि काम तपाईँहरूले चाहनुभएको गर्न सोचेको कुरा आवेदन गर्नुहोला भन्न चाहन्छु
2: जस्तो यहाँहरूले चाहिँ अब भौतिक पूर्वाधारका कृषि तर्फका कार्यक्रम त हामी छलफल गर्यौं बालबालिका सम्बन्धी यहाँहरूले के कार्यक्रम गर्नुभएको छ कस्तो खालको कार्यक्रमहरू गर्नुभएको छ
1: बालबालिका सम्बन्धी बालबालिका लक्षित कार्यक्रम जानकी गाउँपालिकाले 2083 मंसिर 3 हप्ताभित्र जानकी गाउँपालिकालाई बाल मैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ तदारूकका साथ काम अघि 1-9 वडासम्म अघि बढेको छ
2: बाल मैत्री अब घोषणा गर्ने भन्नुभयो यस अन्तर्गत चाहिँ के गर्नुभएको छ यहाँहरूले
1: यस अन्तर्गत धेरै कुरा छ पहिलो कुरा त बाल विवाह बहुविवाह लागू औषध जस्ता थुप्रै कार्यक्रमहरू छन्
2: जस्तो अब लागू औषधको कुरा पनि आइहाल्यो यहाँहरूले त सबै युवा महिला सबैलाई समेटेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ यो वडाले चाहिँ युवाहरूको लागि कस्तो खालको कार्यक्रम गर्यो र के गरिराखेको छ
1: विशेष गरेर युवा लक्षित कार्यक्रमको बारेमा भन्नुपर्दा प्रत्येक वर्ष लागू औषध सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ जसमा लागू औषधमा लागेका कुलतबाट मुक्त भएर समाज सेवातिर उन्नुभएका व्यक्तिहरूलाई र इलाका प्रहरी कार्यालयबाट प्रशिक्षकहरूलाई बोलाएर लागू औषध सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू प्रत्येक वर्ष नछुटाकिन गर्ने गरेका छौँ
2: थोरै मैले सामाजिक सुरक्षातिरको कुरालाई पनि जोड्न चाहन्छु यो आर्थिक वर्षको शुरूआतीमा पनि हुनुहुन्छ यहाँहरूले ज्येष्ठ नागरिकतिरका कार्यक्रमहरू के छन् यो सामाजिक सुरक्षा नवीकरणका कुरा पनि होला नैले के भइराखेको छ
1: हजुर श्रावण 1 गतेदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय अवधि रहेको छ जसमा जानकी गाउँपालिकाले 1-9 वडासम्म टोली नै खटाएको छ भदौ 5 गतेसम्म शिविर नै छ त्यसपछि त्योभन्दा अगाडि पछाडि गराउन चाहने दिदीबहिनीहरूलाई पनि वडामा ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयबाट पनि सेवा दिने गरेका छौं 9 बजेदेखि

0: सम्म पूर्णामा आएर पनि गराउन सक्नुहुन्छ। र अलिकति थप्नै पर्ने विषय के हो भने नेपाल अधिराज्यभरि जुनसुकै वडामा अथवा पालिकामा बसोबास गर्ने दिदीबहिनीहरू यदि कामकाजको सिलसिलामा आफ्नो वडाभन्दा बाहिर हुनुहुन्छ भने पनि नजिक आफूलाई पाए पर्ने वडामा गएर पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन सक्नुहुनेछ भन्ने सन्देश पनि दिन चाहन्छु। र सम्बन्धित वडामा शिविर भएको बेला सम्बन्धित वडाका मान्छे शिविरमा जान्छन्, त्यसपछि बाँकी बेला अरू हामी जहाँ अब छुटेका जस्तै मेरो वडामा शिविर आएर गइसक्यो, छुट्नुभएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवा गरेहरू वडा कार्यालयमा आएर पनि सेवा लिन सक्नुहुन्छ।
1: थोरै मैले अब ज्येष्ठ नागरिक तर्फका कार्यक्रमहरू पनि के छन् जानकारीको लागि अनुरोध गरे।
0: ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि अस्ति भर्खर हामी गए आर्थिक वर्षको गएसा जेठतिर एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थियौं र बेला बेलामा केही ज्येष्ठ नागरिकहरूलाई केही सामग्रीहरू पनि वितरण गरेका थियौँ।
1: अहिलेसम्म भएको त्यही हो।
0: हजुर,
1: यो आर्थिक वर्षमा के छ?
0: यो आर्थिक वर्षमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम छैन पालिका स्तरमा होला, वडाबाट यसपालि रकम अभावले गर्दा गर्न सकिएको छैन।
1: हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अन्तिममा यहाँको केही भन्नु छ?
0: अब भन्नुपर्ने खास कुरा त केही छैन रहेन जस्तो लाग्छ, तर पनि अब एउटै कुरा के भन्न चाहन्छु भने जनप्रतिनिधि जनताप्रति इमान्दार हुनुपर्छ, वफादार हुनुपर्छ, सेवक हुनुपर्छ भन्न चाहन्छु र अन्तिममा गुडिया पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, यसै कुराकानीसँगै आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: पिता ले ली थे
1: एंसल पैक किन ली थे
2: जहिया फैन जहां फैन पैक खरीद करी वो 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पिता ले ली थे कैश पिता ले ली थे
2: एंसल पैक किन ली थे सर लागू हुई एंसल नेपाल के लग
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै फारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
4: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98624 70483
5: घर त जेन्तेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
5: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
6: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
5: अब त म ढुक्क
7: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरा पारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
6: मोबाइल नम्बर 98481 43 26 जमरा पारी टिकापुर कैलाली
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रजनिया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन् जस्तै स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला
3: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी
8: के तपाईलाई थाहा छ
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
8: हो र
9: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
8: के छ त विकल्प
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ
8: विस्तारै गर्दा हुँदैन
9: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
9: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
5: बाबु ए बाबु काल मनिष मेडिकलमा जाइस् त
8: मैनै जाइ उहाँ आफन अनुहार बिगारके घर से बाहर नै निकर्छु
5: उहे मारे तो तुहिन उहाँ पठाइदो यहाँ हेर ई पत्रिकामा लिखल बा

0: जेमा सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
1: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
2: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
2: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
2: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
2: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
5: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षतिबारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार, नाग पञ्चमीको विशेष शुभकामना सँगै सर्पदंशबाट हुन सक्ने मानवीय तथा शारीरिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत छ। म अचला। आजको यस नाग पञ्चमीको विशेष अवसरमा हामी रेडियो कार्यक्रममा विज्ञ व्यक्तिहरूसँग सर्पदंश सम्बन्धी विशेष सामूहिक छलफल गर्नेछौ। यस छलफल मार्फत नेपालमा सर्पदंशको अवस्था, रोकथामका उपायहरू, उपचार प्रक्रिया तथा यस सम्बन्धी महत्वपूर्ण जानकारीहरू हाम्रा श्रोता समक्ष पुर्याउने प्रयास गर्नेछौ। आजको छलफलमा हामी नाग पञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्वसँगै नेपालमा सर्पदंशको समस्या कतिको गम्भीर छ भन्ने विषयमा चर्चा गर्नेछौ। साथै नेपाल सरकारले सर्पदंश रोकथाम तथा उपचारका लागि गरिरहेका प्रयासहरू, सरकारी सर्पदंश उपचार केन्द्रहरूमा प्रतिविष अथवा सर्पले डसे प्रयोग गरिने औषधि कसरी उपलब्ध गराइन्छ भन्ने विषयमा पनि जानकारी लिनेछौ। त्यसै गरी सर्पदंशबाट बच्न सचेतना र रोकथाम किन आवश्यक छन्, घर वरिपरि सर्प देखिएमा सर्पले डसिहालेमा के गर्ने के नगर्ने तथा सर्पले हाम्रो वातावरण र पारिस्थितिक प्रणालीमा पुर्याउने सकारात्मक योगदान बारे पनि विस्तृत रूपमा छलफल गर्नेछौ। आजको यस नाग पञ्चमी विशेष छलफलमा हामीसँग हुनुहुन्छ पण्डित शालिकराम गुरू, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डाक्टर अमृत पोखरेल, सर्प उद्धारकर्ता रोहित गिरी र रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका पूर्व अध्यक्ष डाक्टर निर्मल रिजाल। उहाँहरूसँग नाग पञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्व, नेपालमा सर्पदंशको वर्तमान अवस्था, सर्पदंशको रोकथाम तथा उपचार साथै सर्प संरक्षण र जनचेतना सम्बन्धी विविध विषयमा कुराकानी गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं पण्डित शालिकराम गुरूबाट।

0: गुरुजी, नागपञ्चमीको दिनमा सर्पको धार्मिक र सांस्कृतिक महत्वबारे केही प्रकाश पारिदिनुहुन्छ कि?
1: धन्यवाद प्रश्नको लागि। हाम्रो सनातन वैदिक संस्कृतिमा हामी हरेकलाई पूजा गर्छौ। हाम्रो संस्कृति 12 महिनामा हरेक संक्रान्तिलाई हामी पर्व मान्छौ। हामी यति मात्रै होइन, यी सजीव प्राणी मात्रै होइन, हामी दुबु पूजा गर्छौ, कुश पूजा गर्छौ, काठ पूजा गर्छौ, कुकुर पूजा गर्छौ, गाई गोरु पूजा गर्छौ, भाइ पूजा गर्छौ। त्यस्तै प्रकृतिको अभिन्न अंगको रूपमा रहेको जुन नाग देवता हो, शास्त्रले देवताको रूपमा मानेको छ, नाग देवताको हामी नाग पञ्चमीमा पूजा गर्छौं। प्रश्न उठ्छ, किन पञ्चमीमा पूजा गर्ने? 16 तिथिका मालिकहरू रहेका छन्, तिथिका स्वामीहरू रहेका छन्। ती तिथिका स्वामीहरू मध्ये जस्तै तिथि सा बन्निकौ गौरी गणेशोही गुहु रवि, शास्त्रले बताउँछ पञ्चमी तिथिको मालिक भनेको सर्प नाग देवता हो। तसर्थ कसैको पूजा गर्नु पर्यो भने उसकै तिथिमा उसकै बारमा अश्लेषा नक्षत्रको मालिक नाग हो, पञ्चमी तिथिको मालिक नाग हो। तसर्थ तिमी प्रकृतिका अभिन्न अङ्ग हौ, तिमी हरेक ठाउँमा छौ हे नाग देवता। नमोस्तु सर्पेभ्यो जे के च पृथ्वी मनु जे अन्तरिक्षे जे जीविते भ्रह सर्पेभ्यो नमः। वेदले यो मन्त्रबाट के भन्छ भन्दाखेरि, अन्तरिक्षमा रहेका नागहरू, पृथ्वीमा रहेका नागहरू, यी सबैलाई चाहिँ हामी बारम्बार वन्दना गर्दछौ। कस्तो रूपमा वन्दना गर्दछौ? हे नाग देवता, हामी प्रकृतिका अभिन्न अङ्ग हौ, तिमी पनि प्रकृतिका अभिन्न अङ्ग हौ। यदि तिमी नभएको भए आज धरतीमा यो सम्पूर्ण संसारमा विषाक्त हावा चलेर कोही पनि बाँच्ने थिएनन्। तसर्थ तिमी एक मात्र हामी संसारको प्राणको आधार हौ, जीवनको आधार हौ। समग्रमा बुझ्नु पर्ने कुरो चाहिँ के हो भन्दाखेरि, धरतीको अभिन्न अङ्गको रूपमा रहेको यी नागले कहिलेकाहीँ हामीलाई डस्छन्। कस्तो बेलामा डस्छन्? उसप्रति हामीले कस्तो भाव राख्छौ, त्यो भावको प्रतिफलको रूपमा नागहरू चाहिँ आइलाग्छन् र प्राण पनि जान्छ। यो नाग पूजा भनेको केवल यो धार्मिक पाटो होइन, यसको वैज्ञानिक पाटो छ। हरेक ठाउँमा देवी देवता हुन्छ, ती देवी देवताको आशीर्वादले हाम्रो जीवन आनन्दसँग बिताउन सकौं। जति बाँचिन्छ, 80 वर्ष 100 वर्ष कति बाँचिन्छ, त्यति सम्बन्धमा नाग देवताको आशीर्वाद भयो भने हामीले स्वस्थ हावा लिन सक्छौ। त्यो स्वस्थ हावा लिन सक्ने हे नाग देवता हामीलाई बचाउनुहोस्। हामीलाई मात्र होइन, धरतीलाई नै एकदम स्वच्छ अमृतमय बनाउनुहोस्। धरतीको विष तपाईँ ग्रहण गर्नुहुन्छ र हामीलाई अमृत छोडिदिनुहुन्छ। यस प्रकारको चाहिँ मान्यतालाई लिएर हामीले नाग पञ्चमीमा हामीले पूजा गर्ने गर्दछौँ। जब सृष्टिको उषाकालदेखि नै यो नाग पूजाको शुरूआत भएको, ब्रह्माजीको मानस पुत्र जुन मरिची पौराणिक पाटो हो, यो मरिची थिए, मरिचीका पुत्र थिए कश्यप, कश्यपका 13 पत्नी मध्ये कद्रुबाट नागहरू जन्मिएका हुन्, कद्रुका सन्ततिहरू हुन् नाग। अब उनै कश्यपका अर्की पत्नी थिए विनिता, अब उनबाट चाहिँ गरुडहरू पक्षी प्रजातिहरू जन्मिए, र चाहिँ अब सौत सौतिनी मामिलो भएको हुनाले पक्षी गरुड र सर्पको चाहिँ वैमनस्य कारण चाहिँ यसरी भएको हो। यो पौराणिक पाटो हो। नागलाई भोगी पनि भनिन्छ, नागको अनेक पर्यायवाची शब्द छन्, भोगी संसारको भोग उसले गर्छ कि, नागले नपाएको हावा भनेको कुनै पनि छैन, पवनासन भनिन्छ उसलाई, उसले पवन ग्रहण गर्दछ। अनि नागको अर्को एउटा पर्यायवाची शब्द हरि पनि हो, हरि भने कि संसारको विषक्तालाई उसले हरण गरिदिन्छ। हामीले भगवान हरिको मात्रै नाम सुनेका छौँ नि, हरि शब्दको अर्थ हुन्छ बाँदर, हरि शब्दको अर्थ हुन्छ सिंह, हरि शब्दको अर्थ हुन्छ भगवान विष्णु, हरि शब्दको अर्थ हुन्छ यहाँ सर्प। आज नाग पञ्चम विषय भएको विशेष भएको हुनाले सर्पको नाम पनि हरियो। यदि नागलाई मानिएन भने, नाग देवता मैले अहिले बताइसकेँ, चर र अचर, स्थिर रूपमा रहने नागहरू र चरिरहने नागहरू। अलिकति शास्त्रमा के बताएको छ भने, गहिरेर जाँदाखेरि जुन मणि भएका नागहरू चर्छन् नि, तत्कालै आकाशमा कति बादल लाउँदैन, तत्कालै पानी बर्सन्छ। मैले सानोमा सुन्थे, अब हाम्रो एरियातिर प्राय हामीले सर्पको नागको दर्शन पाइरहन्थ्यौँ। आज त्यो मणि भएका नागहरू तलमाथि गरिरहेका छन्, पानी उतिखेर बर्सन्छ है, बिस्कुट सिस्कुट सुकाएर छौ भने निकाल के गरिहाल। अब यो सुन्दा कस्तो लाग्न सक्छ, तर यो अलिकति आध्यात्मिक पाटोमा गहिरिएर एकदम एकाग्र भएर चिन्तन मनन गर्ने पाटोहरू, त्यो विशुद्ध अब हामीले चाहिँ भौतिक रूपमा मात्रै, यो स्थूल रूपमा मात्रै नाग तत्वलाई बुझ्न सकिँदैन। अलिकति सूक्ष्माति सूक्ष्म रूपमा बुझ्यो भने हामी भित्रको आफ्नै भित्रको त्यो जुन कुण्डलिनी हो, त्यो कुण्डलिनीको चाहिँ जागरण भन्छौ नि, सुसुप्ना, इडा र पिङ्गला, हामीले जुन श्वास फेर्छौ, इडा र पिङ्गला दुई प्रकारका नाडीहरू सक्रिय रूपमा रहेका हुन्छन्। त्यसको मध्य बिन्दु भनेको सुसुम्ना नाडी हो होइन, त्योभन्दा तल कुण्डलिनी हुन्छ, त्यो कुण्डली त्यसको आकार कस्तो छ, हाम्रो जुन मेरुदण्डको उसमा त्यो ठ्याक्कै नाकको आकार हुन्छ। अब हामी पूजा गर्ने भने कसको, स्थूल रूपमा पो यहाँ ढोकामा टाँसेर गोबरको नाग बनाएर, पिठोको नाग बनाएर, अथवा प्रत्यक्ष नाग पञ्चमीको रूपमा जुन जमिनमा त्यो बस्ने व्यक्तिहरूमा कसै प्रति पनि दुर्भावना छैन, मनमा सबैप्रति समभाव छ भने त्यहाँ प्रत्यक्ष नाग देवता आएका पनि छ। अब अर्को हामीले एउटा यसको दृष्टान्त के छ, शिवजीको गहना नाग हो केही हो। अब हेर्नुहोस् त, शिवजीको गहना नाग, छोरो गणेशको वाहन के हो, मुसो। अब नाग र मुसो पायो भने त यता यहाँ देख्दाखेरि त भागिरहेको, तर कस्तो मिलेर बसेका छन्। अर्को छोरो हेर्नुहोस् त, कुमारको वाहन के हो, मयूर हो नि। अब मयूर सौतिनी मामिला त्यहाँ देखियो देखेन, तर उनीहरूले आफ्नो जन्मजात शत्रुतालाई बिर्सिएर कस्तो आनन्दसँग बसेका छन् हेर्नुहोस् न। यता माता पार्वतीको वाहन छ सिम, शिवजीको वाहन छ नन्दी साँड, हेर्नुहोस् यी जन्मजात शत्रुहरू पनि बिर्सिएर चाहिँ आफ्नो त्यो शत्रुतालाई बिर्सिएर जहाँ रमिरहेका छन्। हामीले संसार त्यस्तो बनाउनको लागि यो नाग पूजाको नाग पञ्चमीको महत्वलाई हामीले बुझ्नुपर्ने हो।
0: नाग पञ्चमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक महत्व तथा परम्परा बारे जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अब भने हामी नेपालमा सर्पदंशको वर्तमान अवस्था, विगतका वर्षको तुलनामा कस्तो छ, सर्पदंशको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका प्रयासहरू, आगामी वर्षका योजना, साथै सरकारी सर्पदंश उपचार केन्द्रहरू कसरी सञ्चालन हुन्छन् र ती केन्द्रहरूमा प्रतिविष कसरी वितरण गरिन्छ भन्ने विषयमा विस्तृत जानकारी लिनेछौं। यस विषयमा जानकारी दिनको लागि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डाक्टर अमृत पोखरेलज्यू हुनुहुन्छ। डाक्टर अमृत, नेपालमा सर्पदंशको स्थिति विगतको वर्षको तुलनामा के कस्तो छ?
2: नेपालमा सर्पदंश विशेष गरी तराई र भित्री मधेसका जिल्लाहरूमा अलि बढी प्रभावित देख्छौँ हामी ठाउँहरूमा, र यो नेपालको एउटा महत्वपूर्ण जनस्वास्थ्यको समस्याको रूपमा पनि रहेको छ। विशेष गरी मनसुनको समयमा सर्पदंशका घटनाहरू अलि बढी देखिन्छन्। घटनाहरू हेर्यौं भने बढ्दो क्रममा नै छ, र यो बढ्नुको पछाडि अव्यवस्थित सहरीकरण होइन, यो मानव र सर्पको द्वन्द बढ्नु, त्यसै गरी सर्पको वासस्थान परिवर्तन हुनु, जलवायु परिवर्तनहरू हुनु, यी कारणले गर्दा सर्पदंशका घटनाहरू चाहिँ बढेको हामी देख्छौँ।
0: नेपाल सरकारले सर्पदंश रोकथामका लागि गरिरहेका कामहरू के छन् र आगामी वर्षहरूको लागि के योजनाहरू छ?
2: हो, सर्पदंश व्यवस्थापनमा दुईटा पाटो म देख्छु। पहिलो भनेको चाहिँ त्यसबाट कसरी रोकथाम गर्ने होइन, सर्पदंश घट्नै नहोस् भन्ने हिसाबमा क्रियाकलापहरू एउटा गरिन्छ भने, कसैलाई सर्पदंश भयो घटना घट्यो भने चाहिँ त्यसको व्यवस्थापनको लागि चाहिँ अर्को पाटो छ। त्यही भएर पहिलो पाटोमा हामीले जनचेतना बढी जगाउने कुराहरू होइन, सर्प र मानवको बीचमा कन्फ्लिक्ट द्वन्द नहोस् भन्ने नै हामीले बढी चाहेका हौं। त्यसमा हामी समुदायसम्म गएर जनचेतना वृद्धि अभिवृद्धि गर्ने कुराहरूमा बढी केन्द्रित छौं, जसमा हामीलाई रोटरी लगायतका संस्थाहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ र यसको राम्रो नतिजा पनि आएको छ रोकथामको बारेमा। र अर्को भनेको सर्पदंश भइहाल्यो भने सर्पदंशबाट प्रभावित व्यक्तिहरूलाई उपचार गर्ने व्यवस्थापनको लागि हाल अहिले पछिल्लो तथ्याङ्क अनुसार नेपालभरि 91 सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा छन्। जहाँ सर्पदंशबाट प्रभावित व्यक्तिहरू जानुभयो भने त्यहाँको तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले उहाँहरूलाई परीक्षण गर्नुहुन्छ, उहाँलाई निगरानीमा राख्नुहुन्छ र सर्पदंशको उपचारको लागि उहाँहरूले आवश्यक प्रक्रियाहरू थाल्नुहुन्छ। यसको लागि नेपाल सरकारले ती संस्थाहरू स्थापना गर्दै गर्दा मापदण्ड अनुसार स्थापना गर्ने कुरामा सुनिश्चितता गर्छ। त्यो सँगसँगै स्वास्थ्य कर्मीहरूको तालिम ज्ञान सिपको अभिवृद्धि गर्ने क्षमता अभिवृद्धि गर्ने कुराहरू पनि हामीले कार्यक्रमको रूपमा सञ्चालन गर्छौं भने, सर्पदंशबाट प्रभावित व्यक्तिको लागि उपचारको लागि चाहिने प्रतिविष एन्टी स्नेक भेनम सेरम त्यो पनि नेपाल सरकारले खरिद गरेर ती सर्पदंश उपचार केन्द्रहरूमा निशुल्क रूपमा दिने हिसाबमा चाहिँ सबै सर्पदंश उपचार केन्द्रलाई आवश्यकता अनुसार सप्लाई अथवा वितरण गर्ने गरेको छ। जनचेतना वृद्धि गर्ने र उपचार व्यवस्थापनमा दुईटा हिसाबमा नेपाल सरकारले सर्पदंश व्यवस्थापनलाई हेरेको छ।
0: नेपाल सरकारद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा यो प्रतिविष वितरण कसरी हुन्छ र यस केन्द्रमा कसरी उपचार हुन्छ?
2: अघि नै मैले भनिहाले, हाम्रो नेपालभरिमा अहिले 91 सर्पदंश उपचार केन्द्रहरू छन्। ती सबै सर्पदंश उपचार केन्द्रहरूमा आउने सेवाग्राहीको संख्या ठाउँ अनुसार फरक छ। कहीँ आउने संख्या थोरै छ भने कहीँ अत्यधिक मात्रामा बिरामीहरू अथवा पीड़ितहरू आउनुहुन्छ। त्यसको आधारमा, मागको आधारमा, आवश्यकताको आधारमा हामीले सर्पदंश उपचार केन्द्रहरूलाई प्रतिविष उपलब्ध गराउँछौ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले यो खरिद गर्छ। यो खरिद गरिसकेपछि यहाँबाट प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रहरूमा हामी उहाँहरूलाई त्यो प्रतिविष उपलब्ध गराउँछौ र प्रदेशले आफ्नो मातहतको सर्पदंश उपचार केन्द्रहरूलाई आवश्यकता अनुसार चाहिँ उपलब्ध गराउने गरेको छ। सर्पदंश उपचार केन्द्रमा सर्पदंशबाट प्रभावित व्यक्ति आइसकेपछि तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले उहाँहरूको परीक्षण गर्नुहुन्छ। यदि सर्पदंशबाट प्रभावित व्यक्तिमा विषको लक्षण देखा परेमा स्वास्थ्य कर्मीहरूले प्रतिविषको प्रयोग गरेर उपचार गर्नुहुन्छ। सबै सर्पदंशबाट प्रभावित व्यक्तिहरूमा प्रतिविष चाहिँ प्रयोग गर्नै पर्छ भन्ने छैन, यो चाहिँ लक्षण हेरेर स्वास्थ्य कर्मीहरूले यसको प्रयोग गर्ने वा नगर्ने भन्ने निर्कल गर्नुहुन्छ।
0: डाक्टर अमृत, नाग पञ्चमीको विशेष उपलक्ष्यमा हाम्रा श्रोतालाई तपाईँ के सन्देश दिनुहुन्छ त?
2: हो, नाग पञ्चमी नेपालीहरूले मनाउने धार्मिक र सांस्कृतिक पर्व पनि हो। यसको विशेष एउटा सन्देश लुकेको छ यो पर्वमा। यसले हामीलाई के भन्छ भने सर्पहरू पनि उत्तिकै महत्वपूर्ण हुन्। पूजा गर्नु भनेको सर्पको महत्व छ, किनकि सर्प यदि हाम्रो माझ भएन भने यसले धेरै खालका चाहिँ समस्याहरू वातावरणमा पर्यावरण ल्याउँछ। त्यही भएर सर्पलाई पनि हामीले शोषित गर्नुपर्छ। यति भन्दै गर्दा हामीले सर्पबाट पनि जोगिन चाहिँ धेरै उपायहरू गर्नुपर्छ। सर्पले कहिले पनि पहिलो प्रहार चाहिँ गर्दैन, होइन, ऊ पनि आफूलाई जोगाउनपट्टि नै लाग्छ। त्यही भएर सर्प र मानव बीचमा द्वन्द नहोस् भन्ने हिसाबमा सर्पको टोकाईबाट बस्नको लागि हामीले सकेसम्म आफ्नो घर वरिपरि झाडीहरू नराख्ने, सरसफाई गर्ने, दुलाहरू छन् भने टालिदिने र रातिको समयमा हिँड्नु पर्दाखेरि हामीले टर्चको प्रयोग गर्ने, त्यसै गरी खेतमा काम गर्दा बारीमा काम गर्दाखेरि बुट लगाउने, पन्जा लगाउने, होइन, यी उपायहरू गर्यो भने हामी सर्पदंशको घटनाबाट सुरक्षित हुन सक्छौ। कुनै पनि व्यक्तिलाई सर्पदंश भयो वा सर्पले टोक्यो भने हामीले टोकेको घाउमा अनावश्यक रूपमा चिरफार गर्ने, त्यसमा जडीबुटीहरू लगाउने वा त्यसलाई टन्टनी बाँध्ने कामहरू गर्नु हुँदैन। झारफुको पछि नलाग्ने र टोकेको भागलाई सकेसम्म स्थिर राखेर छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्रमा जानुपर्छ।
0: नेपालमा सर्पदंशको हालको अवस्था, यसको रोकथाम तथा न्यूनीकरणका लागि नेपाल सरकारले गरिरहेका पहलहरू र आगामी दिनका योजनाबारे विस्तृत जानकारी गराइदिनु भएकोमा डाक्टर अमृत पोखरेललाई धेरै धन्यवाद। अब हामी हाम्रो कुराकानीलाई अगाडि बढाउँदैछौ सर्प उद्धारकर्ता रोहित गिरीसँग। रोहितजी, सर्प उद्धार गर्दा अप्नाउनु पर्ने सावधानीहरू, वातावरणीय सन्तुलन कायम राख्न सर्पको महत्व, साथै घर वरिपरि सर्प देखिएमा तत्काल के कस्ता उपायहरू अप्नाउन सकिन्छ?
3: सबभन्दा पहिला आफ्नो घरको वरिपरि सर्पहरू देखियो भने, बाहिर छ भने त अब सर्प आफै तरिका जान्छ, रुमभित्र त्यस्तो देखिनु देखिहाल्नु भयो भने चाहिँ सकेसम्म छुन चलाउन नजाने, अब रेस्क्युरहरू हुन्छ, रेस्क्युरहरूलाई बोलाउने, नत्र हुनु हुँदैन भने चाहिँ सर्पको फोटोहरू खिचेर म जस्तो न त अरू पनि हुनुहुन्छ उहाँहरूलाई फोटोहरू पठाएर इन्फर्मेसन लिने, अब कोही नै हुनुहुँदैन त्यस्तो केही छैन भने चाहिँ हामी चाहिँ त्यसरी नै पर्सनली नै भिडियो या कल गरेर या फोनबाट नै त्यहाँदेखि हामी रेस्क्यु पनि त्यसरी गराएको हुन्छौँ। एकदम सजिलो तरिका भनेको चाहिँ केही गर्नै पर्दैन सर्पहरूलाई, तपाईँले चाहिँ एउटा लामो लट्ठी या ब्रुम जस्तो लिने अनि त्यसपछि एउटा बोरा रेडी बनाएर राख्ने अनि त्यहाँ कताबाट आउँछ त्यो एउटा ठाउँमा राखेर चलाएर यसो हल्का छोइदियो भने सजिलै छिर्न सक्छ। नत्र चाहिँ धुवाहरू गरेर सर्प चाहिँ एकदम इरिटेसन हुन्छ, धुवा गरिदियो भने चाहिँ अनि एउटा प्यासेज भाग्ने ठाउँ बनाइदिनु भयो भने सबैभन्दा पनि एउटा भाग्ने ठाउँ बनाइदिनु, त्यसरी पनि सर्पहरू भागेको निस्केको चाहिँ त्यसो पनि हामीले गरेको चाहिँ छौँ।
0: रोहितजी, सर्प उतार गर्दा तपाईँले अप्नाउने सुरक्षाका उपायहरू के हुन् त?
3: सुरुमा चाहिँ अब हामी रेस्क्युमा जानुभन्दा अगाडि चाहिँ हामी चाहिँ वेल प्रिपेयरै भएर जानु पर्यो। सबसे पहिला चाहिँ अब चाहिने इक्विपमेन्टहरू चाहिँ अब हामीले साइन्टिफिक मेथड भन्छौँ, टङ हुक ब्याग मेथड प्रयोग गर्छु मैले चाहिँ विशेष गरी, सर्प कस्तो ठाउँमा छ त्यो हेर्छु। सर्प आइडेन्टिफाई भएपछि चाहिँ अब भेनमस छ भने ब्याग र पाइप हामीले मिलाउँछौँ, त्यसपछि अनि मान्छेहरूलाई पर राखेर अनि त्यसमा चाहिँ हामीले चाहिँ अब सालो सर्प विशेष गरी किङ कोका छ भने चाहिँ हामीले चाहिँ आइदर वन कार्यालयलाई साथमा हुनुहुन्छ भने नत्र चाहिँ त्यहीँको प्रतिनिधि एकजनाको हुनुहुन्छ आधिकारिकको रिजनमा किस भए पनि भयो उहाँहरूलाई लिएर जान्छन्। त्यो गर्दाखेरि कस्तो हुन्छ भने जति पनि आउने त्यो प्राउडहरू हुन्छ मान्छेहरू जस्तो अब किङ कोब्रा या भ्यानुमा सर्प तिरेपछि चाहिँ अगाडि आउने हेर्ने फोटोसित खोज्ने, अब कोही कोही कोही जोस पनि कस्तो हुन्छ भने छुना आउन खोज्ने त्यस्तो वाला नि हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ एकजना आधिकारिक जहाँ चाहिँ क्राउड मेन्टेन चाहिँ अब हामीले गर्न सकेको थिएन, तर पुलिसहरू लिएर जानुभयो भने चाहिँ मजाले क्राउड मेन्टेन त्यस्तो गरेर चाहिँ हामीले चाहिँ रेस्क्यु गर्छौँ। रेस्क्यु गरिसकेपछि चाहिँ हामीले चाहिँ त्यही सिचुएसन अपर्च्युनिटीको रूपमा लिएर हामीले चाहिँ त्यही माथि सर्प कस्तो हो विषालु अविषालु कपु अब त के गर्नु के नगर्ने भने त्यही बेला चाहिँ हामीले एउटा सानो आउटरिच प्रोग्राम पनि त्यही बेला गर्छौँ।
0: अर्को कुरा रोहितजी, तपाईँको अनुभवमा मानिसहरूमा सर्पबारे रहेको भ्रम वा गलत धारणा के छन् होला?
3: अब हामीले सर्पलाई पूजा गर्छौँ अब नाग भनेर छ त्यस्तो अब रिलिजियसली गर्ने भने तर कस्तो भने एक्चुअल अब सर्प घरभित्र आयो त्यस्तो छ भने चाहिँ मान्छेहरूले लट्ठी लिएर जाने मार्न खोज्ने हुन्छ। कम्युनिटीहरूमा चाहिँ अवेरनेस एकदम लो छ कि उहाँहरूलाई चाहिँ मेनली चाहिँ सर्प चिन्नु हुँदैन अनि सबै सर्प विषालु हो मार्नै पर्छ भन्ने त्यस्तो चाहिँ छ। तर त्यो सिचुएसन चाहिँ अहिले चाहिँ धेरै इन्फर्मेसन भएको र नेपालभरि चाहिँ धेरै रेस्क्युहरू गर्ने सर्पमा काम गर्ने भएको कारणले चाहिँ अहिले चाहिँ मान्छेहरू चाहिँ पहिलाको भन्दा चाहिँ एकदम अवेर चाहिँ हुनु भएको छ। रेस्क्यु भनेको चाहिँ कस्तो हुन्छ भने गएर सर्प समात्ने मात्रै रेस्क्यु हुँदैन कि कसरी रूपमा समात्ने त्यसपछि गएर सर्पलाई राम्रोसँग ब्यागिङ गरेर जङ्गलमा छोड्ने पनि ठाउँ पनि हुन्छ क्या। सर्पहरूको चाहिँ आफ्नो होम रेन्ज हुन्छ क्या सबै सर्पहरूको, कसैको सानो प्याचेस मात्रै हुन्छ क्या। तर कस्तो भने किङ कोब्रा एपेक्स प्रेडेटर भएको कारणले उसको होम रेन्ज चाहिँ अलिक बढी हुन्छ। कुनै पनि सर्पलाई आफ्नो होम रेन्ज भन्दा टाढा लग्यो भने चाहिँ मर्छ, घरबाट चाहिँ निकाल लियो तर त्यो रेस्क्यु भनेर त्यसरी बुझ्छौँ नर्मल मान्छेहरूले होइन। तर कस्तो हुन्छ भने रिलिज गर्दा चाहिँ एकदम ध्यान पुर्याउनु पर्छ, किनभने यो चाहिँ मैले मात्र भनेको होइन, साइन्टिफिकली नै प्रुफ भएको र जहाँ रेस्क्यु गर्नुभएको सकेसम्म चाहिँ त्यसकै वरिपरि छोड्दा चाहिँ एकदम बेस्ट हुन्छ। र कस्तो हुँदैन आफूले बुझाउन सक्नु पर्छ किनभने यहाँको सर्प टाढा लैदियो भनेर गाउँलेहरूले भन्छन्, सबै पब्लिकले भन्नुहुन्छ, तर आफूले चाहिँ सम्झाइ बुझाइ गर्न चाहिँ आफूले पनि सक्नु पर्छ। कस्तो हुन्छ भने टाढा लैदिएको सर्प मऱ्यो भने त रेस्क्यु गरेको फाइदै भएन, त्यही भएर चाहिँ रेस्क्युअरहरूले पनि त्यो पनि बुझ्नुपर्छ किनभने रेस्क्यु गरेर मात्र सर्प बचाइँदैन, ट्रान्सलोकेसनमा पनि एकदम ध्यान दिनु पर्यो।
0: अर्को चाहिँ जस्तो सर्पले वातावरणीय सन्तुलन कायम राख्न कस्तो भूमिका खेल्छ र किन सर्पको संरक्षण आवश्यक छ?
3: सर्प चाहिँ हामीले के भनेर बुझ्छौँ भने ऊ चाहिँ तराईतिर लो एलिभेसनमा एकदम गर्मी ठाउँमा पाउने भन्ने हाम्रो नेपालीहरूको कन्सेप्ट छ क्या सबैको, तर त्यस्तो चाहिँ हुँदैन। कस्तो सर्प चाहिँ 4000 मिटर भन्दा माथि चाहिँ सर्पहरू पनि पाउँछ ऊ चिसो ठाउँमा, तपाईँको आइस लगभग जाडोमा हिउँै पर्ने ठाउँमा पनि सर्प पाइन्छ र एकदमै गर्मी हुने लो ल्यान्डमा सम सर्पहरू पाउँछ। उनीहरूको चाहिँ छुट्टै छुट्टै हेबिटेट हुन्छ, त्यो हेबिटेट अनुसारको उनीहरूको इम्पोर्टेन्सहरू हुन्छ कि। अब किङ कोब्राकै कुरा गरौँ भने पनि अब किङ कोब्रा चाहिँ हाम्रो चाहिँ लो एलिभेसनदेखि लिएर तराई भनौँ, तराईदेखि हाम्रो पहाडी भनेको लगभग नेपालमा चाहिँ मैले देखेको र मैले आफैले रेस्क्यु गरेको 2000 मिटरमा र नेपालमा चाहिँ 2200 मिटरसम्म चाहिँ किङ कोब्रा रेड हट हेर्छ क्या। र त्यसको चाहिँ डिस्ट्रिब्युसन एकदम हाई एकदम लामो धेरै भयो क्या यसो एलिभेसन हेर्ने हो भने पनि। अनि अब उनीहरूको चाहिँ अब इकोसिस्टममा भन्यो भने चाहिँ खेतीपाती गर्नेहरूको तर्फ चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ किनभने चाहिँ सर्पहरूले चाहिँ मुसाहरू भ्याकुताहरू त्यहाँ पाउने पेस्टहरू खान्छ, त्यसलाई चाहिँ मेन्टेन गर्छ। फुड वेबको एउटा चेन हुन्छ, इको सिस्टममा चेन हुन्छ, कुनै पनि चेन ब्रेक गरिदियो भने चाहिँ त्यहाँ ग्याप हुन्छ र सर्पको पपुलेसन घट्यो भने कुनै ठाउँमा चाहिँ धेरै मुसाहरू लाग्ने, खेतीपाती कम हुने, उत्पादनहरू कम हुने, रोग धेरै लाग्ने त्यस्तो चाहिँ सिचुएसनहरू आउँछ।
0: नाग पञ्चमीको अवसरमा यो सम्पूर्ण नेपाली श्रोतालाई सर्प संरक्षण र सर्पदंश रोकथामका सन्दर्भमा तपाईँको के सन्देश छ?
3: मैले के भन्छु भने चाहिँ अब हाम्रो रिलिजियसली नै अब कल्चरली नै हामीले सर्प भनेपछि नाग देवताको रूपमा पूजा गर्छौँ र मैले सबैलाई चाहिँ के अब हामीले चाहिँ फोटो पनि टाँगेको हुन्छौँ पूजा गर्छौँ नाग पञ्चमीको दिनमा। तर कस्तो हुन्छ भने एक दिन चाहिँ पूजा गर्ने फोटो टाल्ने, तर त्यो बाहेक चाहिँ अरू दिन चाहिँ सर्प देख्यो भने चाहिँ लट्ठी कुचोलेर चाहिँ मार्ने त्यस्तो चाहिँ गर्न भएन। सर्पहरू चाहिँ हाम्रो दुश्मन चाहिँ होइन, हामीलाई मार्न आएर हामी त्यस्तो चाहिँ होइन, हामीले चाहिँ बुझाइ चाहिँ हाम्रो चाहिँ एकदमै लो भएर हो कि केही बुझ्नु भयो केही थाहा पाउनु भयो भने चाहिँ डर पनि कम हुन्छ र तपाईँहरूलाई चाहिँ माया पनि लाग्छ कि। त्यही भएर सर्पको देखिहाल्नु भयो भने चाहिँ मार्ने चाहिँ गर्नु हुँदैन, अब रेस्क्यु गर्ने मान्छेहरूलाई चाहिँ बोलाएर त्यस्तो चाहिँ गर्न चाहिँ म भन्छु सर्प चाहिँ हाम्रो दुश्मन चाहिँ होइन।
0: सर्प उद्धार गर्दा अप्नाउनु पर्ने सावधानीहरू, उद्धार गरिएका सर्पलाई तिनको प्रजाति र अवस्था अनुसार उपयुक्त स्थानमा सुरक्षित रूपमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता, साथै वातावरणीय सन्तुलन कायम राख्न सर्पको महत्वबारे विस्तृत जानकारी दिनुभएकोमा सर्प उद्धारकर्ता रोहित किरीज्यूप्रति हार्दिक धन्यवाद। सर्पदंश रोकथाम अभियान अन्तर्गत रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले गरिरहेका विभिन्न गतिविधिहरू, यस परियोजनाको अवधारणा कसरी आयो र यसको भविष्य के छ यसबारे विस्तृत जानकारी रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका पूर्व अध्यक्ष डाक्टर निर्मल रिजालसँग गरिएको कुराकानी रोटरीको सर्पदंश रोकथाम अभियानको परिचय कसरी दिनुहुन्छ तपाईँले
1: अब नेपालको विशेष गरी तराई मधेस क्षेत्रमा बसोबास गर्ने अति विपन्न वर्ग जुन छ जसको चाहिँ अब दैनिक रूपमा चाहिँ जंगल घाँस दाउरा गर्नुपर्ने अथवा सिंचाइ र कृषिमा निर्भर रहनुपर्ने त्यस्ता किसिमका समुदायहरू विशेष गरी वर्षायाममा चाहिँ सर्पदंशको जोखिममा पर्ने गर्छन् र यसपालि पनि हामीले समाचारहरू हेर्यौँ भने धेरै त्यस्ता केसहरू आइसके जहाँ चाहिँ सर्पको डसाईबाट चाहिँ मृत्यु भएको समाचारहरू धेरै नै सुन्नमा आएको छ त्यसमा पनि अब यो ल्यान्सेट ग्लोबल हेल्थ भन्ने जुन एउटा यो स्वास्थ्यको जर्नल छ अन्तर्राष्ट्रिय जर्नल छ त्यसले प्रकाशन गरेको एउटा चाहिँ अध्ययन अनुसार चाहिँ वर्षेनी नेपालमा 40,000 भन्दा बढी मानिसहरू चाहिँ सर्पदंशको शिकार हुने र त्यसमध्ये 3,000 भन्दा बढीको मृत्यु हुने गर्छ भन्ने अनुमान चाहिँ यो अध्ययनले गरेको अनुमान हो अब त्यो हामीले समाचारहरूमा हेर्यौँ भने त्यति संख्या त आउँदैनन् अथवा इभन हाम्रो नेपाल सरकारको तथ्याङ्कमा पनि हेर्यौँ भने त्यति चाहिँ आउँदैन तर अब धेरै यस्ता केसेसहरू रिपोर्टेड नहुने भएकोले कारणले गर्दा पनि त्यो चाहिँ समाचारसम्म नपुगेको भन्ने चाहिँ अनुमान गर्न सकिन्छ अब रोटरीकै 4 वर्षे यो परियोजनाको बारेमा कुरा गर्नुपर्दा चाहिँ यो अन्तिम वर्ष हो 4 वर्षदेखि हामीले यसलाई चाहिँ सुचारू रूपमा चलाइराखेका छौँ र विशेष गरी यसको मुख्य उद्देश्य चाहिँ मानिसहरूलाई चाहिँ कसरी चाहिँ सर्पदंशबाट चाहिँ बच्ने अथवा सर्पदंश भइहाले के गर्ने भन्ने त्यस्तो किसिमको सचेतनामूलक सन्देशहरू दिएर चाहिँ मानिसहरूलाई चाहिँ त्यो जोखिमबाट चाहिँ पर राख्ने चाहिँ यसको उद्देश्य छ र विशेष गरी यो चाहिँ 4 वटा भाषामा नेपाली बाहेक चाहिँ मैथिली पुरी अवधि र पश्चिम तराईमा विशेष गरी प्रयोग हुने भाषाहरूमा चाहिँ 11 वटा सूचनाहरू तयार पारेर चाहिँ यो कार्यक्रम चाहिँ चलाइएको छ
0: तपाईँलाई यस्तो सचेतना कार्यक्रम किन जरुरी हुन्छ जस्तो लाग्छ
1: विशेषज्ञहरूले पनि भनेको कुराहरू एउटा कन्फरेन्स पनि भएको थियो नेपालमा 2019 ताका त्यो बेला चाहिँ धेरैजना नेपाली अथवा विश्वभरिका विशेषज्ञहरूले आएर चाहिँ दिएको एउटा कन्फरेन्सको निचोड भनौँ चाहिँ के थियो भन्दाखेरि टोकिसकेपछि जुन उपचार गर्न सकिन्छ त्योभन्दा सजिलो चाहिँ टोक्नुभन्दा अगाडि जोगाउन सकियो भने चाहिँ त्यो चाहिँ सबै किसिमले चाहिँ स्वास्थ्यको हिसाबले चाहिँ सबै किसिमले चाहिँ राम्रो हुन्छ त्यसमा चाहिँ खर्च पनि कम लाग्छ त्यसमा जोखिम पनि कम हुन्छ बचाउन सकियो भने
0: यस परियोजनामा कसको कसको मुख्य सहकारी रहेको छ त
1: अब यो परियोजना चाहिँ रोटरी फाउन्डेसनको सहयोगमा चाहिँ रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ यसलाई परिचालन गरिराखेको छ त्यसबाहेक चाहिँ अब नेपाल सरकारको चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्यस अन्तर्गतको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जसलाई इडिसिडी पनि भन्छौँ त्यस्तै गरी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र जसलाई एनएचईआईसीसी पनि भन्छौँ अनि विश्व स्वास्थ्य संगठन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्यससँग आबद्ध सर्पदंश अनुसन्धान केन्द्र वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपाल लगायतका अनि विभिन्न तराई र अरू ठाउँमा रहेका नेपालभरि छरिएका रोटरी क्लबहरू यी सबै चाहिँ यस कार्यक्रमको चाहिँ साझेदारहरू छन्
0: यस अभियानका मुख्य सन्देशहरू के छन् र कसरी प्रसारित गरिएको छ त
1: यसको प्रसारण चाहिँ कसरी भएको छ भन्दाखेरि अघि पनि मैले भने 5 वटा भाषामा छ नेपाली लगायत भोजपुरी मैथिली अवधि र पश्चिम थारू गरी 5 वटा भाषामा र विभिन्न लोकल एफएम स्टेशनहरूबाट यसको चाहिँ प्रसारण भइराखेको छ त्यसबाहेक चाहिँ पोस्टरहरू त्यो पनि 5-6 वटा भाषामा त्यसबाहेक चाहिँ अब स्थानीय स्तरमा चाहिँ रोटेरियनहरूको सहयोग अथवा अरू पनि साझेदारहरूको सहयोगमा चाहिँ स्थानीय स्तरमा चाहिँ अभिमुखीकरण तालिम अनि गोष्ठी शिक्षकहरूलाई चाहिँ परिचालन गर्ने स्वास्थ्य कर्मीहरूलाई परिचालन गर्ने लगायतका तरिकाहरूले चाहिँ यसलाई चाहिँ विशेष गरी चाहिँ नेपालको तराई भागभरि र त्यसबाहेक नेपालभरि नै यसलाई पुर्याउने चाहिँ कोसिस गरिएको छ त्यससँगै चाहिँ सामाजिक सञ्जालबाट पनि जस्तो युट्युब इन्स्टाग्राम फेसबुक लगायतका प्लेटफर्महरूबाट पनि यी सन्देशहरू जुन अघि कुरा गरे मैले 10-11 वटा सन्देशहरू ती सबै चाहिँ प्रसारित गरिन्छन् र त्यसबाहेक चाहिँ www.snakebitenepal.org भन्ने चाहिँ वेबसाइट छ हाम्रो त्यहाँबाट पनि चाहिँ यस बारेका विभिन्न सूचनाहरू सबै चाहिँ त्यहाँ चाहिँ हामीले राखेका छौँ र प्रसारित गर्ने गरेका छौँ सर्पहरू पनि यो हाम्रो पर्यावरणका अभिन्न अङ्ग हुन् र उनीहरूलाई मार्नुहुन्न उनीहरूको एउटा यो पर्यावरणको ब्यालेन्स मिलाउनमा उनीहरूको पनि भूमिका एकदमै महत्वपूर्ण छ भन्ने सन्देश पनि हामीले चाहिँ प्रसारित गरेका छौँ।
0: यो परियोजनाको भविष्य कस्तो देख्नु भएको छ?
1: जबसम्म मान्छेमा चाहिँ एक किसिमको सचेतना चाहिँ नहुन्जेलसम्म चाहिँ यस्तो किसिमको कार्यक्रमहरू चाहिँ सुचारु नै राख्नुपर्छ। र हाम्रो कोसिस चाहिँ के छ भन्दाखेरि नेपाल सरकारको चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यबाट पनि यसलाई चाहिँ जारी नै राख्ने र त्यसबाहेक यो विशेष गरी तराईमा रहेका रोटरी क्लबहरूको उनीहरूको पनि सहकार्यको माध्यमबाट चाहिँ यसलाई चाहिँ जारी नै राख्ने यो कार्यक्रमहरू विभिन्न साझेदारहरूको सहयोगमा चाहिँ यसलाई जारी राख्छौँ। अब खालि रह्यो अब यो एक वर्षमा हाम्रो आफ्नै यो परियोजना त सिद्धिन्छ, तर परियोजना सिद्धियो भन्दैमा यो महत्वपूर्ण कार्य चाहिँ सिद्धिँदैन। यसलाई हामी जारी नै राख्छौँ र रोटरी इन्टरनेसनल र रोटरी क्लब अफ काठमाडौँ मिडटाउन लगायत विभिन्न रोटरीका साझेदार रोटरी क्लबहरूबाट यो कार्यक्रम चाहिँ जारी नै रहन्छ।
0: नाग पञ्चमीको अवसरमा सर्पदंशसँग सम्बन्धित महत्वपूर्ण जानकारी दिन कार्यक्रममा पाल्नुहुने सम्पूर्ण विज्ञ विशेषज्ञप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ। सहभागी श्रोता, आजको यस नागपञ्चमी विशेष रेडियो कार्यक्रम जीवन सन्देशको यस भागबाट नागपञ्चमीको हार्दिक शुभकामना व्यक्त गर्दै म अचला यहाँहरूबाट विदा माग्छु। नमस्ते।
4: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
5: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।

पुग्यो पुग्यो, अब तितो बोली त्यागौ, अपमान होइन अब सम्मान गर्न सिकौ, विवेकले आफैलाई नियमन गरौ, चोखो सोचले मनलाई सफा राखौ। आउनुहोस् आउनुहोस्।

0: 10% summer cash phirta
1: sale pani chaha pani
2: cash phirta linu bhay ta
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरुरी सूचना व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091-561-414 र 091-561-415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
4: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
5: जनरल फिजिसियन विशेषज्ञ सेवा
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
5: दन्तरोग सेवा
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार
5: र सिटी स्क्यान सेवा
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
5: 24 घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
4: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
5: सब परीक्षण सेवा सर्पदंशको उपचार
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
5: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: ओहो मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यो।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
5: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
1: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टीकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहित

0: पिता ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पिता ले लीते कैश पिता ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरी तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
1: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पनि भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हो त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: फिरता फिरता बीस परसेंट समस्या सफिरता सही पानी जहाँ पानी
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरूको यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्नु भएन, हातमा टोक्याएछ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: ओहो मेर्सा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परिचालनको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनौं।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एकको गुरही पर्व मनाउने बारेको सूचना। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एकको आयोजनामा भदौ एक गते सोमबारका दिन टीकापुरको गुरही चोकमा दिउँसो 3 बजेदेखि गुरही पर्व मनाउने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्दछौ। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक टीकापुर कैलाली। आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: के तपाईलाई थाहा भयो
6: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ
5: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ
5: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ
5: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ क्यान्सर हुन सक्छ
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ
7: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौ
8: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो म कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
0: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
4: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलथु।
0: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तू मैं अब भी जाए।
5: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
6: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।
7: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
8: शिविर सञ्चालन हुने स्थान
7: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
8: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
7: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
8: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
7: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
9: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
7: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98-485-018-88, 98-485-015-56 र 98-486-13-434।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस त रह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे के कत्रा सुघर बनाका अनला बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846239161
2: हेरा मे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9765202300 हो। अर्को पनि छ 9865692026।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
4: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँसेर मनाइँदै, थारू समुदायले भने गुरही गुरिया पर्व मनाउँदै, बजनीमा स्थानीय उत्पादनबाटै दिवा खाजा बनाउने बहस शुरू, दिवा खाजा पोषणयुक्त बनाउनु पर्नेमा चासो, आज देशको वर्षा।

0: दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। थारू समुदायले साउन महिनाको शुक्ल पक्षको पञ्चमी अर्थात नागपञ्चमीको दिन प्रत्येक वर्ष प्रमुख संस्कृतिका रूपमा गुरही गुरिया पर्व मनाउने चलन छ। खासमा यो पर्व बालीनालीमा रोगव्याधि नलागोस् भन्ने उद्देश्यले मनाइन्छ। यस पर्वले बालबालिकाको रक्षा गर्ने, रोगव्याधि हट्ने तथा प्रकृतिसँग सम्बन्ध जोड्ने काम गर्छ। थारू समुदायले गुरही गुरिया पर्वलाई खेतीपातीपछिको शुरूआती पर्वका रूपमा लिने गर्छन्। नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकाले यस पर्वलाई देशैभरिका थारू समुदायले धूमधामका साथ मनाउने चलन छ। आज टीकापुर जानकी लगायतका पालिकाहरूमा गुरही गुरिया पर्व विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएका छन्। भदन नगरपालिकामा जग्गा भएका विद्यालय परिसरमा शिक्षक विद्यार्थीको सहभागितामा करिसाबारीबाटै उत्पादित फलफूल तरकारीबाट र जग्गा नभएका विद्यालयमा किसानबाट उत्पादित फलफूल तरकारी किनेर दिवा खाजा बनाइने विषयमा छलफल शुरू भएको छ। स्थानीय उत्पादन भएका प्रति विद्यार्थी प्रतिदिन 20 रूपियाँ लगानीले पनि गुणस्तरीय खाजा दिन सकिने र विद्यालयले उत्पादन गर्न नसके मात्रा बढ़ाउन पनि सकिने नगरपालिका र अभिभावकको अपेक्षा छ। मध्याह खबरमा एकछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
4: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
4: एक घर 3 बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
3: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपाल नजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ। आज सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय लिएको छ। सरकारले डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा 500, लम्कीचुवामा 5, महाकालीमा 4 र टीकापुर अस्पतालमा 300 थप गर्ने निर्णय गरेको छ। मध्याह खबरमा फेरि एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।

0: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
0: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, पहिरो पञ्चायतसँगै नागडुङ्गा मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2/40 सुक्खा पहिरो खस्दा सोमबार बिहान पाउने 6 बजेदेखि दुईतर्फी सड़क अवरूद्ध भएको थियो। पहिरो हटाएपछि सड़क दुईतर्फी सञ्चालन आएको धादिङ प्रहरीले जनाएको छ। कञ्चनपुर स्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरूङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नाघेपछि चार पाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। बर्दगुरिया गाउँपालिका एक मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहका सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ। बर्दगुरिया एक स्थित मुडा पुल नजिकै आज बिहान सवा स्कूटरलाई नवलपरासी बर्दाघाट 26 वर्षीय दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते हुनुभएकी नेत्री सापकोटा दुर्गा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। र धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरा स्थित बढ़ी मालिका मन्दिरमा आजदेखि मेला तथा पूजा आरम्भ भएको छ। यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ़दो चापलाई दृष्टिगत गर्दै बढ़ी मालिका भगवतीको पूजा आजदेखि शुरू गर्ने निर्णय गरेको थियो। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। आज नाग पञ्चमी पर्व नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको चित्र टाँसेर मनाइँदै थारू समुदायले भने गुरै गुरिया मनाउँदै बजनीमा स्थानीय उत्पादनबाटै दिवा खाजा बनाउने बहस शुरू दिवा खाजा पोषणयुक्त बनाउनु पर्नेमा चाँसो तर बेसुर वर्षा हुने सम्भावना केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह अहिलेलाई मध्याह खबर यति नै अर्को समाचार पाँच बजे थारू भाषामा खोज खबर सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
6: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक कैलालीकी गुरही पर्व मनैना बारेके सूचना थारू कल्याणकारिणी सभा कैलाली क्षेत्र नम्बर एक के आयोजना मन भदौ एक गते सोमबारके दिन टीकापुरके गुरही चोकमा दिनका तीन बजे से गुरही पर्व मनैना गुरही असरैना कार्यक्रम रहलक उहर्से गुरही असरैना कार्यक्रम मन सहभागी हो दिएकलाग सक्कु दादु भैया दिदी बहिनिया तथा सरोकार वाला हुकन हन हार्दिक अनुरोध करती थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक टीकापुर कैलाली
7: हे रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
8: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
8: के गर्छ र सन मेडिकेयरले
9: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
8: यति गरेपछि धेरै राहत हुने रहेछ त
9: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर
8: कुरा बुझ्यो होइन त तिमीहरूले चिया पनि खाइयो कुरो पनि बुझियो है केटा
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: पक्ष फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: किनलीके सर लागू हुई एनसेल नेपाल के लग
1: लैंगिक हिंसा प्रभावित गुणस्तरीय बहुपक्षीय न्यायिक सेवा का लागि टीकापुर अस्पताल में रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्साजन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcTikapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825677272।

0: जानकी गाउँपालिका तीन नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका तीन नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका तीन नम्बर वाडा कार्यालय लायकपुर।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
5: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
7: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 कैलालीकी गुरही पर्व मनैना बारेकी सूचना। थारू कल्याणकारिणी सभा कैलाली क्षेत्र नम्बर 1 के आयोजना मन भदौ 1 गते सोमबार के दिन टीकापुर के गुरही चोकमा दिन का 3 बजे से गुरही पर्व मनैना गुरही असरैना कार्यक्रम रहलक उहर्से। गुरही असरैना कार्यक्रम मन सहभागी हो दियकलाग सक्कु दादु भैया दिदी बहिनिया तथा सरोकार वाला हुकन हन हार्दिक अनुरोध करती। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 टीकापुर कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
5: विपद बारे चासो राखौं, चनाको बनाऊ।
6: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: हजुर, सँगै ज्ञापन सङ्गे बटुमै विशेष गरेको कार्यक्रम हो गुरही विशेष। फमन विदा मङ्गना बेला हो गिल्वा फमन किन्नु चाहिँ बात नै बताइसकेर सँगै आज गृह कार्यक्रम गृह यानि कि गृह असरैना दिन यानि कि आज चाहिँ ठाउँ ठाउँमा गाउँ गाउँमा पालिका पालिकामा यानि कि नगरमा सब ठाउँमा मतलब ठाउँ ठाउँमा चाहिँ कैलाली जिल्लाको बाटकरले से धनगढ़ीमा फेन 15-16 कत्र वर्ष भयो उहाँ फेरि एकदमै जोरदार कार्यक्रममा आज उहाँ गृह असरैना कार्यक्रममा आज उहाँ ऊ ठाउँमा फेन रंग रोगन गर्न वस्तै झण्डा अनावरण गर्न दिन चाहिँ आज गृह कार्यक्रममा बा वस्तै के ठाउँ ठाउँमा बा वस्तै के आफ्नो आफ्न जस्ता जानकी गाउँपालिकामा फे कार्यक्रम हुन बा वस्तै के टिकापुरमा फे आफ्नो के सुन्टीबाटी सूचना उहाँ फेरि कार्यक्रम हुन बा ठाउँ ठाउँमा मतलब आफ्नो आफ्नो ठाउँमै गृह स्तरीय कार्यक्रम सभ्य भव्य सही तरिका से संस्कृति बसेना गरी कार्यक्रम प्रयाज्ञा कर्मी सबको जनहन गुरही के देव दश शुभकामना देना चाहम कहटी टेक्नो बेट के साथ देखा भाई आकाश चौधरी धन्यवाद दिदी अन्तिम रमाइलो गीत छोतीमा मिसाएका छौँ राम राम जय देव जय गुरु बाबा शुभ दिन आपके बाद शुभ रेडियो टिकापुर एफएम सुन्दै गर्मी।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
6: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 को गुरही पर्व मनाउने बारेको सूचना। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 को आयोजनामा भदौ 1 गते सोमबारका दिन टिकापुरको गुरही चोकमा दिउँसो 3 बजेदेखि गुरही पर्व मनाउने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्दछौ। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1, टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
4: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
3: दलित के हो?
4: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
3: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
5: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
3: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू, तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे।
6: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु? यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: फिर्ता फिर्ता 20%
4: एनसेल प्याक किन्नु भयो त?
5: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
6: एनसेल प्याक किन्नु भयो त?
7: शर्तहरू लागू हुनेछन्। एनसेल नेपाल।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98246025।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 98017 10672
10: स्वास्थ्यका लागि पानी

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
1: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
6: शिविर सञ्चालन हुने स्थान
5: वडा नम्बर छ को कार्यालय भदौ एक गतेदेखि तीन गतेसम्म
6: वडा नम्बर सात को कार्यालय भदौ चारदेखि छ गतेसम्म
5: वडा नम्बर आठ को कार्यालय भदौ सातदेखि नौ गतेसम्म
6: र वडा नम्बर नौ को कार्यालय भदौ दसदेखि एघार गतेसम्म
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म
7: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ
5: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015356 र 98486134434
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
8: थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एकको बुरही पर्व मनाउने बारेको सूचना थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एकको आयोजनामा भदौ एक गते सोमबारका दिन टिकापुरको गुरही चोकमा दिउँसो तीन बजेदेखि गुरही पर्व मनाउने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा सहभागी भइदिनु हुन सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्दछौ थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक टिकापुर कैलाली
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 2 सम्पन्न भएका योजना, आयोजना र कार्यक्रमका बारेमा ओडा अध्यक्ष चक्रबहादुर विष्टसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिका ओडा नम्बर 2 सम्पन्न भएका योजना, आयोजना तथा कार्यक्रमको बारेमा जानकारी दिँदैछौ। हामीसँग जानकी गाउँपालिका ओडा नम्बर 2 वडाध्यक्ष चक्रबहादुर विष्ट हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। तपाईँ चाहिँ निर्वाचित भएर आएको अहिले 4 वर्ष पूरा भएर 5 वर्षको शुरूआतीमा हुनुहुन्छ। अहिलेसम्म तपाईँ यहाँसम्म आइपुग्दा 5 वर्षमा प्रवेश गरिरहँदा 4 वर्षको अवधिमा यहाँले सम्पन्न गरेका योजना आयोजनाहरू चाहिँ के छन् र कस्तो रह्यो 4 वर्षको अवधि?
1: हामी निर्वाचित भएर आइसकेपछि अब सीमित स्रोत साधनका बावजुद पनि नगरी नहुने कामहरू गरेका छौं। जस्तो पालिकाबाट वडालाई दिने बजेटमा मात्रै सीमित नरहिकन प्रदेश संघीय सरकारसँग पनि हारगुहार गरी केही महत्वपूर्ण कामहरू हाम्रो कार्यकालमा भएका छन्। यहाँलाई उदाहरणको लागि भन्नुपर्दा हाम्रो पराइवीरमा रहेको विदेशी पुलले चिनिने पुलको निर्माण गर्यौं।

0: प्रत्येक वर्ष हामीले वडाबाट स्वास्थ्यका कर्मचारी साथीहरूसँग सल्लाह गरेर स्वास्थ्यमा पालिकाबाट अथवा नेपाल सरकारबाट प्राप्त हुने औषधि बाहेकका केही त औषधि प्राप्त गर्ने औषधि भित्रैका औषधिहरू र नेपाल सरकारबाट प्राप्त नहुने केही औषधिहरू पनि खरिद गर्ने गरेका छौं। यसै गरी कृषितर्फ भन्नुहुन्छ भने पनि हामीले विभिन्न चरणमा विभिन्न किसिमका कामहरू गरेका छौं। किसानहरूलाई मिनी पावर टिलर वितरण, बर्गरजीवहरूलाई ग्रास कटर जस्तो सड़कको किनारमा भएका झाडपात काट्नका लागि भनेर ग्रास कटर पनि वितरण गर्यौं। यसै गरी विद्यार्थीहरूको लागि भन्नुहुन्छ भने खेलकुद सञ्चालन गर्यौं, अनि तपाईँको कम्प्युटर तालिम गर्यौं, महिलाहरूको लागि अचार बनाउन तालिम सञ्चालन गर्यौं, सिलाई कटाई तालिम सञ्चालन गर्यौं र बेरोजगार युवाहरूको लागि मोटरसाइकल मार्फत कार्यक्रम सञ्चालन गर्यौं। अनि विभिन्न हजुरको हाम्रो वडाभित्र रहेका विभिन्न बाटाहरू प्रदेश र संघको लगानीमा कालेपत्र पनि भएका छन्। यस गत वर्षको योजनामा हजुरको प्रदेशबाट हामीले वडा कार्यालय बनाउनको लागि 25 लाख प्राप्त गरेको छौँ। सोराबरको काम अधुरो काम भएको छ, यावत कुराहरू छन्।
1: जस्तो यहाँले चाहिँ सड़क निर्माण भएको कालोपत्री गरेको कुरा गर्नुभयो, कतिवटा बाटो चाहिँ कालोपत्री भयो दुई नम्बर वडामा?
0: हामी निर्वाचित भएर आइसकेपछि दुई नम्बर वडामा जानकी नगरमा एउटा 110 मिटर वडा कार्यालय अगाडि 200 मिटर, त्यसपछि गएर वडा कार्यालयदेखि कञ्चनपुर जोड्ने सुमन थापाको घर आउँदै कञ्चनपुर जोड्ने बाटोमा 110 मिटर, त्यसपछि खरगौली नरबहादुर चौधरी दाजुको घरदेखि पूर्व जाने बाटोमा 100 मिटर, यति नै कालोपत्रे भएका छन्।
1: नयाँ बाटाहरू पनि नक्साङ्कन गर्नुभएको छ यहाँहरूले?
0: हजुर, नयाँ बाटाको पनि हामीले नक्साङ्कन गरेका छौँ। वडा कार्यालयदेखि छोटो दूरीका बाटाहरूलाई नक्साङ्कन गरेका छौँ। यो हाम्रो वडा कार्यालयदेखि फराईको टोल जोड्ने बाटो 20 फिट बाटो झण्डै 1.5 किलोमिटर नक्साङ्कन गरेका छौँ। त्यसमा पनि प्रदेश सरकारले 750 मिटर ग्राभेल गरिसकेको अवस्था छ अहिलेको लागि, र रानी जमराले पाँच ठाउँमा विभिन्न साइजको पाँच ठाउँमा तीनवटा हम्पाल गजरले हम्पाल जडान गरिदिएको छ, र दुईटा मिनी कल्भर्टहरू पनि सिँचाइले गरेको छ।
1: जस्तो यहाँले त अब प्रदेशबाट पनि बजेटहरू ल्याएर योजनाहरू सम्पन्न गर्नु भएको रहेछ वडा नम्बर दुईमा, कति चाहिँ हामी प्रदेशबाट ल्याएर सम्पन्न गर्नुभयो यहाँहरूले, कति चाहिँ हाम्रो वडाकै बजेटले सम्पन्न गर्नुभयो?
0: अब यहाँलाई मैले भन्नै पर्ने भयो, दल फरक भए तापनि माननीय मुख्यमन्त्री गङ्गा शाहजीसँग व्यक्तिगत सम्बन्ध राम्रो भएको कारणले गर्दा, उहाँ यसै क्षेत्रबाट निर्वाचित भएको कारणले गर्दा प्रत्येक वर्ष उहाँको कार्यकालमा प्रत्येक वर्ष यस वडामा मैले अघि नै जे जति प्रदेशबाट हुने कामहरू पनि भने उल्लेखनीय बजेट जो स्वागतयोग्य बजेट विनियोजित हुने गर्दथ्यो, र दुःख साथ भन्नु पर्दा यसपालि पनि हजुरको प्रदेश सरकारले ल्याएको बजेटमा 14 योजनाहरू समावेश थिए, जसमा 19 लाखदेखि 60 लाखसम्मका 59 लाखसम्मका 14 बजेट थिए। अब दुर्भाग्यवश त्यो बजेट पास हुन सकेन, र उहाँको कार्यकालमा हामीले गरेका काम भनेको केही पिचहरू पनि छन्, र केही विद्यालयको कुरा गरे अघि मैले, त्यो विद्यालय जे जति 5 विद्यालय त्यो बिल्डिङ पनि प्रदेश सरकारबाटै भएको थियो, र वडाबाट अब पनि अलिअलि 3.5 बाटाहरू पिच भएका छन्, 90 मिटरसम्मका 100 मिटरसम्मका 2-3 बाटा पिच गरेका छौं, र ग्राभेल पनि हामीले वडाको बजेटबाट ग्राभेल गरेका छौं भने अन्य अन्य कामहरू पनि गरेका छौं। र अर्को कुरा, हामीलाई त सबैभन्दा ठूलो सपोर्ट भनेको रानी जमलाले गरेको छ। आज जानेकी गाउँपालिकाका करिब करिब सबै बाँधहरूमा रानी जमलाले पक्की बाँध निर्माण गरिदिएको छ, त्यो हाम्रो एउटा हामीलाई गर्वको कुरा हो। त्यति मात्र नभइकन हाम्रो यहाँ एउटा संस्था छ एक नेपाल, र अन्य कुनै 3-4 संस्था मिलेर एउटा कार्यक्रम छ जानेकी गाउँपालिकामा वडा नम्बर 9 र 2 उसले पनि वर्षेनी करोडौं रुपियाँ 1000 दिनको सुत्केरियामाको लागि खर्च गर्दछ, जसमा शौचालयदेखि लिएर पोषण खानेकुराहरू र अन्य स्वास्थ्य सामग्रीहरू वितरण गर्ने गरेको छ।
1: भनेपछि यहाँहरूले संघ संस्थाबाट पनि समन्वय गरेर कार्यक्रमहरू सञ्चालन गरिराख्नु भएको छ?
0: हजुर, अहिले पनि 16 समूह छन्। 16 समूहमा याक नेपालको लगानीमा कार्यक्रमहरू भइरहेका छन्। प्रत्येक महिनामा समूह बस्छ, बैठक बस्छ, नियमित रूपमा समूह अगाडि बढ़िरहेका छन्।
1: समूह भन्नाले कस्तो?
0: आमा समूह 1000 दिन सुत्केरी आमा समूह।
1: अनि तपाईँ चाहिँ निर्वाचित भएर आउनुभयो, यति धेरै योजनाहरू सम्पन्न गर्दै गर्दा, कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा चाहिँ कस्ता खालका चुनौती अवसर के भयो, कस्तो खालको अहिलेसम्म तपाईँले सम्पन्न गरेका योजनाहरू मध्ये पनि यो चाहिँ एकदमै राम्रो गरे अथवा यो चाहिँ हुन सकेन भन्ने त्यस्तो के छ?
0: अब यस्तो छ हजुर, अब यो के अरे विकास भन्ने कुरा निरन्तर भइराख्ने कुरा हो। आज हामीसँग हामीले गर्ने कुरा हो, भोलि कोही अरू साथीहरू होला, उहाँहरू पनि विकासै गर्ने हो। अब हाम्रो कार्यकालमा हामीले अब काम गर्दै गर्दा चुनौती नभएको त होइन, तर पनि चुनौतीलाई पनि सँग पनि सामना गरेर सहकार्य गरेर कुनै किसिमको विवाद रहित ढंगले अहिलेसम्म बढेका छौं। र हामीले हाम्रो कार्यकालमा गर्व गर्नुपर्ने कुराहरूमा सेती लोकमार्ग यहाँलाई थाहै छ, निर्माणाधीन छ,

0: यसरी गएर खानेपानी ओल्ड ब्याङ्कको सहयोगमा खानेपानी झण्डै 10 करोडको लगानीमा जानेको दुईको खानेपानीको काम तीव्र गतिले भइरहेको छ। 18 महिनाभित्र प्रत्येक घरमा खानेपानी पुग्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको छ। र अर्को महत्वपूर्ण कुरा, हामीले गौडी जानी गाउँपालिकाको गौडी भन्ने ठाउँमा एउटा पुरानो एउटा ऐतिहासिक खेलकुद मैदान थियो, त्यो रोरा नदीले कटान गरेको अवस्था र केही बस्ती पनि त्यो त्यहाँ ठाउँमा बसेको र बस्ती रोराको छेउमा बसेको बस्ती झण्डै 8 घरदुरीलाई पुनस्थापना गर्यौं र त्यहाँ तटबन्धन गरेका छौं। अब यसपालिको हाम्रो वडाको बजेटबाट त्यसलाई मर्मत गरेर खेलकुद मैदान सञ्चालनमा ल्याउनेछौ र जानेकी गाउँपालिकाले पनि एउटा सार्वजनिक शौचालय त्यहाँ निर्माण गरिदिएको छ र त्यही नदीमा त्यही रोराई नदीमा त्यही सोही ठाउँमा संघीय सरकारबाट जानकी गाउँपालिका वार्ड नम्बर 2 र लम्की बजारलाई जोड्ने छोटो दूरीको बाटोको लागि टिपिआर सहितको ठूलो एउटा ठूलै लगानीमा एउटा पुल बन्ने यसपालि बन्ने कुरा छ।
1: उहाँहरूलाई त्यही ठाउँमा व्यवस्थापन गर्नुभयो कि फरक ठाउँमा सार्नुभयो?
0: त्यही ठाउँमा रोरा जोखिमबाट जोगाउनको लागि उहाँ त्यो त्यही खेलकुद गराउनुको दक्षिणपट्टितिर उहाँहरूलाई व्यवस्थापन गरियो।
1: अनि त्यो रोरा नदीमा चाहिँ पुल बन्ने पक्का भएको छ?
0: पुल बन्ने पक्का भएको छ, डिबिआर पनि तयार छ, सोइल टेस्ट पनि तयार छ, यसपालि शुरूआत चाहिँ हुन्छ।
1: कहाँको? यतै हाम्रो ओडाको बजेट हो कि प्रदेश?
0: संघीय सरकारको।
1: संघीय सरकारको
0: निर्माण हुने कुरा करिब करिब टुङ्गो लागेको छ,
1: अन्तिम चरणमा छ। अब चाहिँ यो चाहिँ गर्न सकिएन भन्ने त्यस्तो केही छ यहाँलाई?
0: धेरै कुरा छन् हजुर गर्न सकिने। अब 5 वर्ष हाम्रो कार्यकालमा सबै कुरा त गर्न असम्भव छ, तर पनि अब धेरै कुरा गर्न बाँकी छन्। अझै पनि पक्की सड़कबाट वञ्चित केही टोलहरू पनि छन्, त्यो पनि हाम्रो कार्यकालमा गर्न पाएको भए भन्ने पनि लाग्दछ। र अब सुकुम्बासी समस्याको कुरा छ, मुक्त कमियाको कुरा छ, मुक्त कमलरीको कुरा छ, जसले उहाँहरूले वर्षौं दिनदेखि मुक्त कमिया परिचय पत्र र कमलरी परिचय पत्र नपाएको अवस्था छ, यसलाई पनि जानी गाउँपालिकाले एउटा स्वरूप दिएको छ। छिट्टै उहाँहरूलाई पनि त्यो व्यवस्था गर्नेमा पालिका हामी लगायत अब गाउँपालिका अघि बढेको छ।
1: जस्तो जुन गर्न नसकिएका भन्ने कुरा छ नि, यहाँ त अब चुनाव ताकी पनि कतिपय बाचाहरू गर्नुभएको थियो होला, अब त्यो गर्न नसकिएको भन्ने चाहिँ के कारणले चाहिँ त्यो योजनाहरू सम्पन्न गर्न सकिएन?
0: ती योजनाहरू सम्पन्न गर्न नसक्नुको एउटै मात्रै कारण हो, बजेट व्यवस्थापन हुन नसक्नु। थोरै बजेट हुने, अब त्यो बजेटले अब पर्याप्त त्यति धेरै कामलाई अब प्रायोरिटी दिन नसकिने भएको कारणले गर्दा, बजेटकै कारणले गर्दा त्यो सम्भव नभएको भन्न चाहन्छु।
1: भनेपछि बजेट कम भएर, आइसरोड कम भएर चाहिँ सोचे अनुसारको योजनाहरू सम्पन्न गर्न सकिएन?
0: त्यही भन्नु पर्यो, अब बजेटकै कारणले सोचे अनुसारको काम गर्न सकिएको छैन।
1: अब के छ त ती अधुरा योजनाहरू, कार्यक्रमहरू अब कसरी सम्पन्न हुन्छन्? के गर्ने योजनामा हुनुहुन्छ?
0: अब हामी निरन्तर लागेका छौँ, पालिका वडाले गर्न सक्ने काम वडाले गर्छ, वडाले गर्न नसकेको काम गाउँपालिकालाई गुहार्छौँ, गाउँपालिकाले गर्न नसकेका काम प्रदेश सरकार भर्खरै बन्दैछ, प्रदेश सरकारलाई गुहार्नु पर्ने हुन्छ, र संघीय सरकार हाम्रो देशमा रहेका 3 सरकारलाई सँग हातेमालो गरेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ।
1: अब चाहिँ तपाईँ यसरी काम गरिरहँदा निर्वाचित भएर ओडामा आएर यत्र योजना यति धेरै योजनाहरू सम्पन्न गरिरहँदा चाहिँ यहाँलाई सिकाइ चाहिँ के भयो त?
0: अब सिकाइ भन्दा पनि हजुरको अब यो सिकाइ नै हो, सिक्दा भोगेर हुने कुरा हो। अब यसमा एउटा सिकाइ के भयो भने, जनप्रतिनिधि भएर आइसकेपछि जिम्मेवारी ठूलो हुँदो रहेछ, आफ्नो जिम्मेवारी बोध गर्दा गर्दै पनि केही बाधा अर्चना आउने गर्छन्, अब त्यो स्वाभाविकै हो। अब हामी वडाको अभिभावक भएको कारणले गर्दा समाजमा हुने राम्रा कुराको पनि जस हामीले लिनुपर्छ र नराम्रा गतिविधिको कुरा पनि अब जस हामी माथि नै आउने हो। यो एउटा सिकाइ, मूल सिकाइ भयो मेरो अनुभवमा।
1: अब यो आर्थिक वर्षमा के छ ओडा नम्बर 2 सम्पन्न हुने योजनाहरू के छन्, कस्ता खालका योजना छन्?
0: यो आर्थिक वर्षमा हामीले जानी गाउँपालिकाबाट प्राप्त गरेको रकम दामासाहीमा गएको छ, परम प्रशासकीय भवन बनाउनु पर्ने भएको कारणले गर्दा ठूलो बजेट त्यसमा लगाउने निर्णय भएको छ र हामीले 1-9 वडासम्म 31 लाख प्रशासनिक खर्च छोडेर 31 लाख रुपियाँ प्राप्त गरेका छौं, जसमध्ये हामीले काम गर्न नसकेको भित्री बाटाहरूमा ग्राभेल गर्ने योजना छ। त्यसपछि गएर एउटा ठूलो महत्वपूर्ण काम के गर्दैछौँ भन्नुहुन्छ भने, अब यो अहिले मान्छे विदेश जाने क्रम तीव्र रूपमा बढेको हुँदा अब घरमा कसैको मृत्यु भएको खण्डमा लास 2-3 दिनसम्म पनि घरमा राख्नुपर्ने विडम्बना रहेको यहाँहरूलाई पनि जानकारी छ। त्यस्तो भएको अवस्थामा अहिलेसम्म टिकापुर अस्पतालको सब राख्ने सब विरहमा सब पठाउने गरेका छौँ र केही कहिले काहीँ खाली भएको बेला लम्की चुवाबाट सब्सिसन मगाउने गरेका थियौँ। त्यसलाई अलिकति अब हामीलाई पनि आवश्यकता महसुस भएर यसपालि सब्सिसन खरिद गर्दैछौँ ओडाको बजेटबाट
1: यो आर्थिक वर्षमा।
0: यी दुईटा ठुला कुरा हुन्, अरू साना साना कुराहरू अब शिक्षामा पनि छन्, स्वास्थ्यमा पनि छन्, के अरे कृषिमा पनि छन्, खेलकुदमा पनि छ, सबै विषयवस्तुलाई अब बजेट अनुसार समेटेका छौँ।
1: थोरै मैले महिलाको कुरालाई जोड्न चाहन्छु। हुन त यहाँले अघि पनि भन्नुभयो, तर पनि महिलाकै लागि भनेर चाहिँ कस्ता खालको कार्यक्रम यहाँहरूले गर्नुभयो त?
0: हामी महिला लक्षित कार्यक्रम पनि हामीले मैले अघि नै यहाँलाई बिन्ती चढाए, सिलाइ कटाई तालिम, अचार बनाउने तालिम, गुडिया बनाउने तालिम महिला दिदीबहिनीहरूकै लागि थियो, उहाँहरूले गर्नुभएको।
1: जस्तो उहाँहरूले तालिम लिइसकेपछि निरन्तरता दिइराख्नु भएको छ कि के छ उहाँहरूको अवस्था?
0: यहीँनिर समस्या छ। अब के एउटा चलन के भयो भन्नुहुन्छ भने तालिम सिक्यो घर बस्दियो, व्यवसायतिर कोही पनि दिदीबहिनीहरू, सिलाइ कटाई गर्ने दिदीबहिनीहरू पनि लागेको देखिएन, अचार बनाउने तालिम सिकेको दिदीबहिनीहरू पनि व्यवसायमा लागेको देखिएन, गुडिया तालिम प्राप्त गरेको बहिनी दिदीबहिनीहरू व्यवसायतिर लागेको देखिएन, र अर्को अस्ति भर्खरै विधवास कार्यक्रम पनि गर्यौं, विधवास कार्यक्रमको तालिम लिने दिदीबहिनीहरू पनि व्यवसाय रूपमा जे होस् सबै जे जति छन् तालिम प्राप्त गर्नेहरू सिप सिक्ने दिदीबहिनीहरू अथवा दाजुभाइ किन नहुन् व्यवसायतिर लागेका नलाग्ने एउटा परम्परा छ, यो विडम्बनाको कुरा हो।
1: भनेपछि तालिम गरियो, खर्च गरियो, उहाँहरूले चाहिँ व्यवहारिक रूपमा उतार्न सक्नु भएको छैन,
0: उहाँहरूको पनि केही पीड़ा होला, अब अर्थको कुरा पनि होला, सम्बन्ध दिन सकेको पनि कुरा होला, तर हामी पालिका तर के चाहन्छ भने रिजल्ट के चाहन्छ भने पालिका होस् समग्रमा सरकार जुनसुकै तहको सरकार हो राज्यले व्यक्तिमाथि लागेको लगानीको सदुपयोग होस् भन्ने हामी सबैको चाहना भएको कारणले गर्दा त्यहाँसम्म नभएको देखिन्छ।
1: यहाँहरूले तालिम मात्र दिनुभयो कि केही सामग्रीहरू पनि वितरण गर्नुभयो त?
0: हामीले तालिम मात्र दियौँ, सामग्री कृषितिर वितरण गर्यौँ, सिपमूलक तालिम मात्र दियौँ।
1: यहाँहरूले सिप मात्र सिकाउनु भयो?
0: हजुर।
1: जस्तो कोही कोही चाहिँ एकदम गर्न इच्छुक भएको तर आयस्रोत नभएर पनि गर्न नसकेका महिला पनि छन् होला, त्यस्ता महिलाहरूलाई के गर्नु भएको छ कि?
0: घरको आर्थिक स्थिति न्यून भएको र केही गर्न पाए हुन्थ्यो भन्ने मनसाय भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई यहाँहरूको मिडियाबाट मेरो एउटा विनम्र अनुरोध छ, जानकी गाउँपालिकाले भर्खरै मलाई लाग्छ 2-3 दिन अगाडि मात्र एउटा सूचना प्रकाशित गरेको छ मागमा आधारित कार्यक्रम भनेर, कृपया वडामा अथवा पालिकामा गएर आफूले गर्न खोजेको पेसा कृषि अन्तर्गतका जुनसुकै पनि काम तपाईँहरूले चाहनुभएको गर्न सोचेको कुरा आवेदन गर्नुहोला भन्न चाहन्छु।
1: जस्तो यहाँहरूले चाहिँ अब भौतिक पूर्वाधारका कृषितर्फका कार्यक्रम त हामी छलफल गर्यौं, बालबालिका सम्बन्धी यहाँहरूले के कार्यक्रम गर्नुभएको छ, कस्तो खालको कार्यक्रमहरू गर्नुभएको छ?
0: बालबालिका सम्बन्धी बालबालिका लक्षित कार्यक्रम जानकी गाउँपालिकाले 2083 मंसिर तेस्रो हप्ताभित्र जानकी गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ तदारुका साथ काम अघि 1-9 वडासम्म अघि बढेको छ।
1: बालमैत्री अब घोषणा गर्ने भन्नुभयो, यस अन्तर्गत चाहिँ के गर्नुभएको छ यहाँहरूले?
0: यस अन्तर्गत धेरै कुरा छ, पहिलो कुरा त बाल विवाह, बहुविवाह, लागु औषध जस्ता थुप्रै कार्यक्रमहरू छन्।
1: जस्तो अब लागु औषधको कुरा पनि आइहाल्यो, यहाँहरूले त सबै युवा महिला सबैलाई समेटेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ, यो वडाले चाहिँ युवाहरूको लागि कस्तो खालको कार्यक्रम गर्यो र के गरिराखेको छ?
0: विशेष गरेर युवा लक्षित कार्यक्रमको बारेमा भन्नुपर्दा प्रत्येक वर्ष लागु औषध सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ, जसमा लागु औषधमा लागेका कुलतबाट मुक्त भएर समाज सेवातिर उभिएका व्यक्तिहरूलाई र इलाका प्रहरी कार्यालयबाट प्रशिक्षकहरूलाई बोलाएर लागु औषध सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू प्रत्येक वर्ष नछुटाकिन गर्ने गरेका छौँ।
1: थोरै मैले सामाजिक सुरक्षातिरको कुरालाई पनि जोड्न चाहन्छु, यो आर्थिक वर्षको शुरूआतीमा पनि हुनुहुन्छ यहाँहरूले, ज्येष्ठ नागरिकतिरका कार्यक्रमहरू के छन्, सामाजिक सुरक्षा नवीकरणका कुरा पनि होला, नैले के भइराखेको छ?
0: हजुर, श्रावण 1 गतेदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय अवधि रहेको छ, जसमा जानकी गाउँपालिकाले 1-9 वडासम्म टोली नै खटाएको छ, भदौ 5 गतेसम्म शिविर नै छ, त्यसपछि त्योभन्दा अगाडि पछाडि गराउन चाहने दिदीबहिनीहरूलाई पनि वडामा ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयबाट पनि सेवा दिने गरेका छौँ, 9 बजेदेखि 5 बजेसम्म वडामा आएर पनि गराउन सक्नुहुन्छ। र अलिकति थप्नै पर्ने विषय के हो भने नेपाल अधिराज्यभरि जुनसुकै वडामा अथवा पालिकामा बसोबास गर्ने दिदीबहिनीहरू यदि कामकाजको सिलसिलामा आफ्नो वडाभन्दा बाहिर हुनुहुन्छ भने पनि नजिक आफूलाई पाइ पर्ने वडामा गएर पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन सक्नुहुनेछ भन्ने सन्देश पनि दिन चाहन्छु। वडामा शिविर भएको बेला सम्बन्धित वडाका मान्छे शिविरमा जान्छन्, त्यसपछि बाँकी बेला अरू हामी जहाँ अब छुटेका जस्तै मेरो वडामा शिविर आएर गइसक्यो छुट्नु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवा गरेहरू वडा कार्यालयमा आएर पनि सेवा लिन सक्नुहुन्छ।
1: थोरै मैले अब ज्येष्ठ नागरिक तर्फका कार्यक्रमहरू पनि के छन् जानकारीको लागि अनुरोध गरे।
0: ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि अस्ति भर्खरै हामीले गए आर्थिक वर्षको वैशाख जेठतिर एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थियौं र बेला बेलामा केही ज्येष्ठ नागरिकहरूलाई केही सामग्रीहरू पनि वितरण गरेका थियौं।
1: अहिलेसम्म भएको त्यही हो
0: हजुर।
1: यो आर्थिक वर्षमा के छ?
0: यो आर्थिक वर्षमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम छैन पालिका स्तरमा होला वडाबाट यसपालि रकम अभावले गर्दा गर्न सकिएको छैन।
1: हामी चाहिँ कुराकानीको अन्तिम अन्तिमतिर आइपुगेका छौं। अन्तिममा यहाँको केही भन्नु छ?
0: अब भन्नुपर्ने खास कुरा त केही छैन रहेन जस्तो लाग्छ। तर पनि अब एउटै कुरा के भन्न चाहन्छु भने जनप्रतिनिधि जनताप्रति इमान्दार हुनुपर्छ, वफादार हुनुपर्छ, सेवक हुनुपर्छ भन्न चाहन्छु र अन्तिममा गुडिया पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, यसै कुराकानीसँगै आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: केटाले फकाउन नसकेर छ है
1: गाउँदिनु म।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुनामदन पढाएछौ? हे

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर नगरपालिका को ग्रामीण अल्ट्रासाउंड सेवा बारे अत्यन्त जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनु हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्तीस शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कितना ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: दलित के हो?
4: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
3: के दलित मानव होइन र?
5: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
6: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
3: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
5: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 ढुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते,
0: र वडा नम्बर 7 सत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: पिया से प्यार अतरा मिले
2: हेलो
1: अमृत के धार बरसती रहे।
2: हेलो

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फैन जहां फैन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518828
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
7: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
8: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825677772
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
1: प्रिय श्रोताहरू, अघिल्लो कार्यक्रममा हामीले स्वर्ग कसरी जान सकिन्छ भन्ने बारेमा कुराकानी गरेका थियौं। आज भने हाम्रो कुराकानीको विषयवस्तु रहेको छ, परमेश्वरको प्रेम पाउनको लागि तपाईँ वा हामी कतिको असल हुनुपर्छ। यो विषयमा आज हामी कुराकानी गर्नेछौ। यस कार्यक्रमलाई अन्त्यसम्म सुनेर आश्वस्त हुनुहोस्। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। Romans 5:8। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ होला? तपाईँको मनमा यो प्रश्न कहिले आएको छ? पक्कै पनि आएको छ होला। मेरो मनमा धेरै चोटि यो प्रश्न आउँछ कि म कतिसम्मको चाहिँ असल व्यक्ति भए भने चाहिँ बल्ल परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ होला। के परमेश्वरले बाल्यकालदेखि मेरो हृदयमा लागेको दाग मेटाउन सक्नुहुन्छ? यो प्रश्न आफूलाई जन्म दिने आमा बुवा बाटै माया नपाएकी एक युवतीले गर्नुभएको हो। उहाँको आमा बुवाले उहाँलाई अरू कसैले धर्मपुत्री बनाउन सक्छन् भनेर अथवा एडप्सनको लागि कुनै संस्थालाई सुम्पिदिएका थिए। सोच्नुहोस् त, कसैले आफ्नै बच्चालाई त्यसो गर्न सक्ला र? उनलाई जसले धर्मपुत्री बनाए पछि ती दम्पतिले ती सानी केटीलाई भनेछन् कि यदि तिमी असल भयो भने मात्रै हामी तिमीलाई माया गर्छौ। यसबाट ती सानी केटीको मनमा यो कुरा गहिरो गरी बसेछ कि परमेश्वरले पनि असल मान्छेलाई मात्रै माया गर्नुहुन्छ होला। यो असल छ, राम्रो छ, उसैलाई मात्रै मरेपछि परमेश्वरले स्वर्गमा लैजानुहुन्छ होला। उनले त्यो समयको बारेमा हामीलाई बताइन् जुन समयमा उनले येशू प्रभुलाई आफ्नो मुक्तिदाता हुनको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन्। उनी परमेश्वरको प्रेम पाउन चाहन्थिन्, तर उनमा आफू त्यो प्रेम पाउन योग्यको छु भन्ने आत्मविश्वास चाहिँ थिएन। प्रिय मित्रहरू, हो, यो स्वाभाविक प्रश्न हो जुन म तपाईँलाई सोध्न चाहन्छु। तपाईँलाई के लाग्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको राम्रो हुनुपर्छ होला? एकछिन तपाईँले जवाफ दिनु अघि परमेश्वरले प्रेम गर्नु भएको पुरुष र महिलाहरूको जीवनलाई एकचोटि हेरौँ है त। एक हत्याराको विषयमा सोच्नुहोस् है, जसले आफ्नो रिसको उग्र बिन्दुमा चक्कु उठायो र एकजना व्यक्तिलाई प्रहार गर्यो। उसले चक्कु प्रहार गरेको व्यक्ति एक मिश्री नागरिक थियो। जब रगत बालुवामा बग्न लाग्यो अनि त्यो मिश्री नागरिकले आफ्नो अन्तिम सास फेर्यो, यसरी त्यो मानिस एक हत्यारा बन्न पुग्यो। जुन मानिसलाई परमेश्वरले कुनै दिन मारिनबाट जोगाएर त्यो दिनसम्म सम्हालिराख्नु भएको थियो। मित्रहरू, त्यो मानिस अरू कोही नभएर, त्यो हत्यारा अरू कोही नभएर मूसा थिए, जसलाई पछि परमेश्वरले मानिसहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनको लागि महान रूपमा चलाउनु भयो। अब अर्को एकजना धार्मिक कट्टरपन्थीको जीवनलाई विचार गर्नुहोस् है, जो धेरै इसाई मानिसहरूको मृत्युको कारण थियो या मृत्युको जिम्मेवार व्यक्ति थियो। तिनको नाउँ टार्ससका साउल थियो। उनी परमेश्वरको शत्रु भए तापनि उनलाई बचाउन र पछि प्रेरित पावल बनाउनको लागि परमेश्वरले उनलाई पर्याप्त प्रेम गर्नुभयो। भन्नुहोस् त, परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रयोग गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ त? तपाईँलाई यरिहोमा बस्ने ती वेश्याको याद छ, जसले दुई जासुसहरूलाई आफ्नो घरमा लुक्न र सुरक्षित त्यहाँबाट भाग्न सहयोग गरेकी थिइन्? याद छ भने तपाईँलाई यो पनि याद छ होला कि राहाब नाउँको ती महिला दाउदका पुर्खाहरू मध्ये एक थिइन् र येशु ख्रिष्टको जन्म राहाबकै वंशमा भएको थियो। स्पष्ट रूपमा भन्नुपर्दा नि मित्र, तपाईँमा भएका खुबीहरू, असल बानीहरू वा तपाईँको पापको गहिराईले तपाईँ प्रति परमेश्वरको महान प्रेमको तथ्यसँग कुनै सरोकार राख्दैन। मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको तथ्य बाइबलको प्रत्येक पृष्ठलाई ओझेलमा पार्ने महान सत्य हो। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, यो एक अकाट्य सत्य हो जुन सगरमाथा जस्तै छ, जसको अगाडि सबै मानवीय गुण र अवगुणका पहाड़हरू साह्रै होचा लाग्छन्। यो कुरामा एकदम स्पष्ट हुनुहोस् कि परमेश्वरले तपाईँको पापलाई घृणा गर्नुहुन्छ, तर उहाँले तपाईँलाई चाहिँ असाध्यै प्रेम गर्नुहुन्छ। तपाईँ आफ्नै बलमा आफ्नै बानीहरू विकास गरेर परमेश्वरको प्रेमको योग्य बन्छु भन्नुहुन्छ भने त्यो कहिले पनि सम्भव हुँदैन। हामी कहिले पनि परमेश्वरको प्रेम पाउनको लागि योग्यको बन्न सक्दैनौ, तर उहाँको प्रेमको प्रतिक्रिया चाहिँ दिन सक्छौ। यसरी हामी उहाँको क्षमा र यीशुको उपस्थिति हाम्रो जीवनमा अनुभव गर्न सक्छौ। के तपाईँ यो कुरा मान्नुहुन्छ कि तपाईँले परमेश्वरलाई वास्तविक र व्यक्तिगत रूपमा चिन्न सक्नुहुन्छ? अनि के तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गर्नु भएको छ भन्ने सकारात्मक आश्वासन पाउन सक्नुहुन्छ? परमेश्वरले आध्यात्मिक प्लास्टिक सर्जरी या भनौँ स्पिरिचुअल प्लास्टिक सर्जरी मार्फत हाम्रो हृदयका पापहरू हटाउनुहुन्छ। कस्तो घट लाग्ने कुरा है! परमेश्वरले हाम्रो आँखाबाट पश्चातापका आँसु पुछ्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले उहाँलाई तपाईँको जीवनमा काम गर्न अनुमति दिनुहुन्छ कि हुन्न भन्ने कुरामा भर हुन्छ है। पावलले तपाईँलाई हाम्रो जीवनमा परमेश्वरको यो महान काम कसरी शुरू गर्ने भनेर बताउनु भएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित गर्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। Romans 10:9। प्रिय मित्र, तपाईँको जीवनमा अरूले नदेखेको कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कति राम्रो हुनुपर्ने रहेछ त! तपाईँ कहिले पर्याप्त मात्रामा राम्रो हुन सक्नुहुन्न, तर तपाईँ परमेश्वरले सित्तैमा दिनुभएको प्रेमको उपहारलाई स्वीकार गरी उहाँको प्रेमको भागीदार हुन सक्नुहुन्छ, किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। प्रिय मित्र, आजको कार्यक्रम यहाँको लागि आशिषमय भयो होला र तपाईँले पक्कै पनि केही नयाँ कुरा सिक्नुभयो होला भन्ने हामी विश्वास गर्दछौ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
3: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-39261।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेडस, टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
7: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको
0: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
8: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै थारू समुदायले धूमधामका साथ गुरै पर्व मनाउँदै आगामी 3 दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने प्रक्षेपण सचेत रहन प्राधिकरणको नागरिकलाई आग्रह लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त करदाता प्रोत्साहन पुरस्कारको दोस्रो चरणका विजेताको छनौट आज र कर्णाली सेवा समाजद्वारा प्रमुख प्रशासकीय अधिकारी सुमन दितालाई विदाई। खोज खबर अब विस्तारमा। सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। भदौ 1 गते अर्थात भदौ संक्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो। ओलको शब्दको अर्थ कोसेली हो। ससुराली माउली मान्यवरहरूलाई दिइने कोसेलीलाई नै ओलको भनिन्छ। थप खबर पूर्ण विकबाट।
1: बाँचो भने न गोलिया खानु, मरुला भने विषम खानु, भन्ने यो पहिलो चार हो। राम्रोसित बनाउने खाने।
2: उहाँ हुनुहुन्छ टिकापुर 3 शंकरपुरकी एकजना वृद्धा खिमा देवी विश्वकर्मा। बाँच्नेले ओल्के खाने, मर्नेले विश्व खाने भन्ने कथन अझै पनि सुन्न सकिन्छ। ओल्के पर्वलाई पहिलो पर्वका रूपमा लिने गरिन्छ। सुदूरपश्चिमका अधिकांश जिल्लाबाट तराई झरेकाहरू अझै यो पर्व धूमधामसँग मनाउँछन्। यो पर्वमा विशेष गरी पिडालुको कमलो भाग अर्थात गाभा, केरा, अम्बा र चिचिण्डा आदि आफ्ना मावली ससुरालीमा लगेर दिने प्रचलन छ। ओल्को दिइसकेपछि मावली ससुराली पक्षबाट दक्षिणा दिने चलन छ। ओल्को महिनाभर दिने गरिन्छ। टिकापुर 1 एकता नगर शिविरबाट माइतीमा ओल्को दिन आउनु भएकी गोमाबिक ओल्के पर्व बारे यसो भन्नुहुन्छ।
3: हाम्रो ओल्के तिहार पनि आजैबाट, आजै नाग पञ्चमी, अनि त्यही भएर नाग लगाउनु पनि आए, अनि ओल्को पनि दिन आए। हामीलाई बहुत महान चाड भन्दा पनि धेरै ठुलो तिहार मान्छौँ हामी यसलाई। यो र विशु तिहार भन्ने नयाँ साल भन्छन्, अब त पहिला हामी त विशु तिहार भन्दछौँ, त्यसलाई बहुत मान्छौँ। लास्ट तिहार विशौँ, अनि पैटाउने ओल्के निप्टाउने विशौँ भनेर भन्छौँ हामी हाम्रो भाषामा।
2: खास गरी नवविवाहित दुलही विवाह गरेको पहिलो श्रावण महिनाभरि माइती घरमा बस्ने र दुल्हा पक्षबाट ओल्कोका रूपमा फलफूल ल्याएर माइती पक्षलाई भेट दिने र विदाईमा सामान्य दक्षिणा दिएर पठाउने चलन छ। पहिले त ओल्के पर्वलाई धूमधामसँग मनाइन्थ्यो। आफूहरू टाढा टाढा रहेका आफन्त कहाँ पुगेर पनि ओल्को दिन जाने गरेको, तर अहिलेका पीढ़ीले यो पर्वलाई खासै पर्वका रूपमा लिएको देखिँदैन। पर्वप्रति मानिसहरूको चिन्तन हराउन थालेको छ भने पर्व मनाउने शैली नै परिवर्तन हुने गएको बताउनुहुन्छ। फेरि पनि खेमा देवी विश्वकर्मा।
1: समय बदलियो, आज छोरी बेटी आउने तयार खान, अब छोरी बेटी भने अमना घर नै होला, सौरा घर क्या पहिलो तयार हो, निगरी बनाई खाने हो।
2: पछिल्लो समय आधुनिकता र बसाइ सराईका कारण मौलिक पर्वहरू ओझेलमा पर्दै गएका छन्। ओल्के संक्रान्ति केवल मिठो खानपिन गर्ने वा चाड मनाउने माध्यम मात्र नभई हाम्रा आफ्ना पुर्खाको इतिहास, प्रकृतिसँगको सामिप्यता र सामाजिक एकता कायम गर्ने कड़ी पनि हो। त्यसैले आफ्नो संस्कृतिको रक्षा गर्न, यस्ता पर्वको संरक्षण गर्न जरूरी छ भन्नुहुन्छ संस्कृतिका जानकार तथा कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष

0: आफ्ना घरबाट केही न केही अहिले उपलब्ध कोसेलीहरूलाई लिएर सम्मान गर्ने र उनीहरूले सम्मानकर्ताको स्वागत गरी एक आपसमा सौहार्दता साटासाट गर्ने एउटा यसको मुख्य विशेषता हो। घरमा भएका जस्तो यस मौसममा पाइने गाभाहरू, अन्य फलफूलहरू, सेलहरू अथवा अन्य परिकारहरू पनि विभिन्न परिकारहरू बनाएर आफूभन्दा ज्येष्ठलाई भेट गर्ने र आशीर्वाद लिने र परिवारमा आफन्तमा नातागोतामा गएर चाहिँ भेटघाट गर्ने र सौहार्दता साटासाट गर्ने यो परम्परा एउटा छ।
1: पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले प्रापूर्वकालदेखि मनाउँदै आएको गुरई पर्व आज धूमधामसँग मनाएका छन्। थारू समुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वर्धन गर्ने उद्देश्यले गुरई पर्वलाई संस्थागत रूपमा मनाउँदै आइएको छ। विशेष गरी गुरई एक प्रकारको किराको नाम हो, यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। गुरई सेलाउने काम सकिए पश्चात गुरईसँग ल्याएको गेडागुडी तथा भुजा एक आपसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ। थारू समुदायमा नयाँ पर्व चक्रको शुरूआतका रूपमा लिइने यस पर्वलाई रोग व्याधि तथा नकारात्मक शक्तिलाई गाउँ समाजबाट हटाउने सांस्कृतिक विश्वाससँग जोड़िन्छ। गुरई बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवा युवती सहित सबै उमेरका व्यक्तिले हर्षोल्लासका साथ मनाउने गरिएको छ। थारू समुदायले कैलालीका विभिन्न स्थानमा नाचगान र र्याली गरी गुरई पर्व मनाएका छन्। कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि गुरई पर्व मनाइएको छ। टिकापुर नगरपालिकामा थारू कल्याणकारी सभा कैलाली क्षेत्र नम्बर एक र जानकी गाउँपालिकामा जानकी जेसिसको आयोजनामा गुरई पर्व मनाइएको छ। जानकी गाउँपालिकाको दुर्गौलीमा र्यालीसहित पूजा आजा र नाचगान गरी पर्व मनाइएको छ। टिकापुरमा पनि औपचारिक कार्यक्रमसहित नाचगान गरी पर्व मनाउँदैछन्। टिकापुरमा गुरई पर्वको अवसरमा गरिएको कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य कोमल गेवालले यो पर्व थारू समुदायको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो। जानकी गाउँपालिकाको दुर्गौलीमा भएको कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले प्रकृति र संस्कृतिको विकास नभएसम्म आर्थिक रूपमा सबल नहुने भन्दै यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो।
2: हजुरहरूदेखि हाम्रो चाहिँ बहुत चिज बा, तर हाम्रो ऊ चिज चाहिँ व्यवसायीकरण गर्न नै सक्लौ। हाम्रो यही गुरिया तिहार जुन बा, यी गुरिया तिहार व्यवसायीकरण गरे पैसा कमाइ सिकिकन चिज चाहिँ म देख्छु। तब मार नेपालमा दुई चिज बा विकास गर्न, एक ठो चाहिँ प्रकृति हो, एक ठो चाहिँ संस्कृति हो। जबसम्म हाम्रो यी दुई चिज विकास गर्न नै सकि, तबसम्म हाम्रो उन्नति नै हुन चाहिँ हाम्रो बुझाइ बा। हजुरहरूको फेरि यी चिजमा जुन खालके सहयोग गर्दै आइल बा त्यही अगरला हजुरको धन्यवाद बा।
1: उपाध्यक्ष लालमती देवी कठरियाले गुरई पर्व थारू समुदायको चाँड पर्वको शुरूआत गर्ने पर्व भएकाले यसको संरक्षणका लागि जनप्रतिनिधिको तर्फबाट सहयोग रहने बताउनुभयो।
3: गुरही पर्व हाम्रो थारू समुदायके एकदम पहिले शुरू में आईना पर्व हो। तब एक मारे आज हमरे सभ्य भव्य रूप से संपन्न करे सब जन उपस्थित फूल आटे अपन अपन ठाव में उपस्थित फूल संपूर्ण दादा भाई और दीदी बहने हुकन फिर से मोर हृदय लेके धन्यवाद देना चाहत हूँ। वो जनप्रतिनिधि से हुईना सही हमरे पक्के कर अपना अपने हुकन समक्ष जानकारी करना चाहत हूँ।
1: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
5: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
5: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
6: ल यति छिटो आमा बन्न लागेको त
7: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातीबाट भोलि र पर्सी सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढ़ीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाड़ी भागमा बढ़ी पानी परेको, पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो। यस वर्ष मनसून भित्रिएको 2 महिनाको अवधिमा देशभर बाढ़ी, पहिरो र डुबान जस्ता 1372 वटा मनसून जन्य घटना भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा दादरको रोल्पा, बाजुरा लगायतका स्थानमा भएका मनसून जन्य घटनामा 60 जनाको ज्यान गएको र 8 जना अझै बेपत्ता अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट अविश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको छ। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। प्रदेश सभा बैठकमा 8 जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेख अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मला देवी थारू, मायापुन र सरोज थापा अनुपस्थित रहेका थिए। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा हुने भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डाक्टर स्वर्णिम अग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय मार्फत पुरस्कार घोषणा गर्न लागेको विभागले जनाएको छ। गत साउन 16 गतेदेखि 31 गतेसम्म नियम सम्बद्ध कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार शुरूआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उछाल आएको छ। उक्त अवधिमा मात्रै 3,57,149 वटा नगद कारोबारका बिलहरू उपहारका लागि अपलोड भएका थिए। यसअघि साउनको पहिलो 15 दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या 7,077 मात्र थियो। साथै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या 2,56,08,094 बढ़ेर 3,20,86,380 पुगेको छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484-27359।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, कर्णाली सेवा समाज टिकापुरले टिकापुर नगरपालिकाबाट सरूवा हुनुभएका प्रमुख प्रशासकीय अधिकारी सुमन दितालाई विदाई गरेको छ। समाजले कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकारी दितालाई विदाई गरेको हो। समाजका अध्यक्ष नरबहादुर साईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकारी दितालले आफूले सुशासन र पारदर्शिताका क्षेत्रमा राम्रो अभ्यास गरेको, समाजको सिर निहुरिने काम नगरेको, टिकापुरमा आएर धेरै काम गर्ने उद्देश्य रहे पनि छोटो समयमा सोचे अनुसार काम गर्न नपाएको बताउनुभयो। समाजका सल्लाहकार गंगाराम आचार्यले आउँदा जाँदा स्वागत गर्ने अभ्यास रहेको बताउँदै जनप्रतिनिधिका कामको दोष प्रमुख प्रशासकीय अधिकारीलाई दिन नहुने बताउनुभयो। आचार्यले दितालाई दुई पटक स्वागत र दुई पटक विदाई गरेको बताउँदै फेरि तेस्रो पटक स्वागत गर्न तयार रहेको बताउनुभयो। परिवार समाजका अध्यक्ष रामबहादुर नेपालीले दिताल कर्णालीको तारा रहेको बताउँदै उहाँ जस्तो दक्ष व्यक्ति पाउनु कर्णालीका लागि गर्वको विषय भएको बताउनुभयो। कमला साईले राम्रो काम गर्नेलाई हरेक ठाउँमा टिक्न गाह्रो हुने भएकाले यसलाई सामान्य रूपमा लिन आग्रह गर्नुभयो। शिक्षक किरण दितालले टिकापुर नगरपालिकामा सुशासन र पारदर्शिता कायम गर्नका लागि बसालेको थितिका लागि धन्यवाद दिनुभयो। सचिव वीरेन्द्र खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत दीपक आचार्यले गर्नुभएको थियो। बर्दगुरिया गाउँपालिका एक मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य साविता सापकोटाको मृत्यु भएको छ। बर्दगुरिया एक स्त्री मुडा पुल नजिकै आज बिहान उनी सवार स्कूटीलाई नवलप्रासी बर्दाघाटका 26 वर्षीय दिनेश गिरीले चलाएको बस ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी नेत्री सापकोटालाई दुधद्वारा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरीकाले बौनियाका प्रहरीनिरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्ग अन्तर्गत बर्दगुरिया र लम्कीचुवा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको छ। मानिसको सानो लापरवाहीले दुर्घटनाका घटना हुने गरेका छन्। आजको जनआवाजमा हामीले केही नागरिकलाई दुर्घटनाबाट जोगिन के कुरामा ध्यान दिन आवश्यक छ भनी सोधेका छौं।
7: नमस्ते, मेरो नाम धनञ्जय ढुङ्गाना हो। म टिकापुर नगरपालिकाको वाडा नम्बर 1 बस्छु। सवारी दुर्घटनाबाट बस्न हामीले आफ्नो छेउमा हिँड्नुपर्छ। सवारी साधन चालकले यताउता हेरेर चलाउनुपर्छ। आफ्ना भाइ बहिनीहरूलाई रोडमा छोड्नु हुँदैन। भीडभाड भएको ठाउँमा धेरै मानिसहरू गाडीलाई स्पिड चलाउने भएकाले धेरै मानिसको ज्यान पनि गएको छ। त्यो भीडभाड भएको ठाउँमा हामीले ध्यानपूर्वक सवारी साधनलाई चलाउनुपर्छ, ध्यानपूर्वक बिस्तारै चलाउनुपर्छ। बाटोमा हिँड्ने मानिसहरूले आफ्नो दायाँ बायाँ हेरेर हिँड्नुपर्छ। गाडी कसरी आइरहेको छ भनेर हेरेर मात्र बाटो क्रस गर्नुपर्छ।
8: मेरो नाम समीक्षा रावत हो। म टिकापुर नगरपालिका 1 बस्छु। आफूले पहिला सचेत हुने अनि गाडी मोटरहरूले चाहिँ राम्रोसँग चलाउने, स्लो चलाउने, लाइसेन्स आफ्नो साथ राख्ने, अनि पछि सानो बच्चाहरू धेरै यस्तो यताउता गाडीमा हिँड्यो यता यता हिँड्ने गर्छन्। त्यसैले सचेत हुने, राम्रोसँग चलाउने, अनि बच्चाहरूलाई पनि त्यसरी गाडी मोटर आउँछन् त्यसैले त्यसरी नहिँड्ने भन्ने आफूलाई केयर गर्नुपर्छ।
9: नमस्ते, मेरो नाम भूमिका सिंह हो। म टिकापुर कैलाली 1 गणतन्त्र चोकमा बस्छु। हामीले दुर्घटनाबाट बच्नलाई सवारी साधनको लाइसेन्सहरू प्राप्त गर्नुपर्छ। आफ्नो साइडतिर चाहिँ गाडीहरू चलाउनुपर्छ। आफूले पालेका जनावरहरू बालबच्चाहरूलाई सडकतिर छोड्नु हुँदैन। त्यसले गर्दा धेरै दुर्घटनाहरू घटिरहेका हुन्छन्। गाडी चलाउँदाखेरि आफूले ध्यान दिने, मोबाइल तथा अरू सामग्रीहरू नचलाउने, सवारी चालकले खाल्डाखुल्डी भएको ठाउँमा बिस्तारै चलाउने, धेरै भीडभाड भएको ठाउँमा पनि बिस्तारै हेरेर चलाउने अनि आफ्नो साइडतिर मात्रै चलाउने।
10: नमस्ते, मेरो नाम सन्ध्या कुमार। म चाहिँ बागमारा 4 यो दुर्घटना रोक्नको लागि हामीहरूले सबै सचेत हुनुपर्छ। सवारी चालकहरूले पनि ध्यान पुर्याएर काम गर्ने, व्यक्तिहरूले पनि राम्रोसँग चलाउने बाइक साधनहरू, बिल बुकहरू अनि अरू जे सामान चाहिनेछ तिनीहरू राखिराख्ने, आफूसँग पर्दाखेरि चाहिन्छ त्यस्तो सामानहरू, यताउता हेर्ने मान्छे आइरहेको छन् आइरहेको छैनन् भनेर त्यसपछि मात्रै राम्रोसँग साइड गर्ने, हिँड्ने मान्छेहरूले पनि चलाउने मान्छेहरूले पनि त्यस्तै सबैजनाले सचेत भएमा आफ्नो घरको गाई बाख्राहरू पनि बाटोमा जताततै नछोडिदिने, दुध खाने खाने खाएपछि चाहिँ खाएर तिनीहरूलाई घरबाट भगाएर
11: त्यस्तो नगर्ने किनकि त्यसले गर्दाखेरि पनि धेरै दुर्घटनाहरू भइरहेको छ अनि हामीले आफैले पनि सचेत हुनुपर्नेछ।
12: मेरो नाम गीता थापा हो, म चाहिँ टिकापुर एक विशाल नगरमा बस्छु। सचेत हुनुपर्छ अनि गाडी बेसी नचलाने, गाई गोरु भैँसीहरू बाटामा नबान्ने अनि बच्चाहरूलाई गाडीको अगाडि नराख्ने अनि एक्लै नछोड्ने, गाडी बिस्तारै चलाउने, लाइसेन्स आफ्नै साथमा राख्ने, जथाभावी बाटामा गाई गोरु बाँध्दा एक्सिडेन्ट हुन सक्छ, त्यसैले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउने।
1: सभामुख डोलप्रसाद आर्यले प्रतिनिधि सभाका सदस्यले संसदमा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रूलिङ गर्नुभएको छ। विपक्षी दलका सांसदले यसैका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाब पाउनुपर्ने मागसहित रूलिङका लागि अनुरोध गर्नुभएको थियो। सभामुख आर्यले प्रतिनिधि सभाको नियमावली 2083 नियम 56, 57, 58, 59, 60, 60 बमोजिम प्रतिनिधि सभाका सदस्यको जवाब दिनका लागि प्रधानमन्त्रीलाई आजको बैठकमा निर्देशन दिनुभएको हो। यसअघि जस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरूले उठेर विरोध जनाउनु भएको थियो। विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख आर्यले प्रतिनिधि सभाको नियमावली 2083 नियम 56 अनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ भन्ने प्रावधान बमोजिम आफ्नो गम्भीर ध्यान आकर्षण भएको स्पष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारत बीच सन् 2050 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। तीन दिने नेपाल भ्रमणका लागि सेना अध्यक्ष सेठ आइतबार नेपाल आइपुग्नु भएको हो। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सामान्य थकानका कारण सेनाको हेलिकप्टर र स्काई ट्रक प्रयोग गरी काठमाडौँ फर्किनु भएको छ। अस्पताल भर्ना हुनु नपरेका मन्त्री लम्साल सिकिस्त नभएको पुष्टि भएपछि यसबारे प्रतिनिधि सभामा समेत विरोध शुरू भएको छ। सचिवालयले गम्भीर बिरामी भएका दावी गरे पनि उपचार बिना उहाँ घरमा आराम गरिरहनु भएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई 15 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतमा हाजिर भएर बयान गरेका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल, विदुर कोइरालाको इजलासले धरोटीमा छाड्न आदेश दिएको हो। निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधि गर्न निर्देशन दिनुभएको हो। यस कार्यलाई सहयोग पुर्याउन कुनै मतदाताको मृत्यु भएको अवस्था भएको निजको एकाग्र परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावलीलाई अध्यावधि गर्ने कार्यमा सहयोग गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछ, विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै, थारू समुदायले धूमधामका साथ गुरै पर्व मनाउँदै, आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने प्रक्षेपण, सचेत रहन प्राधिकरणको नागरिकलाई आग्रह, लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, करदाता प्रोत्साहन पुरस्कारको दोस्रो चरणको विजेताको चुनाव आज, र कर्णाली सेवा समाजद्वारा प्रमुख प्रशासकीय अधिकारी दितारलाई विदाई। अहिलेलाई खोज खबर यति नै। आन्दोलनको समाचार 9:55 बजे थारू खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
13: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
14: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
13: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइएला छन् त्यहाँ।
14: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
15: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
5: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
5: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134
6: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 4770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
3: नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़्यो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत सञ्चालनमा।
2: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायमै।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है।
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदमा सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाब दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाफदेहिता थप बलियो बनाउँछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है। 1 महिना 14 दिन छ, अब काउन्ट डाउनमा जानुपर्ने, किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने, कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलनिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ, भनौँ न इन्ट्रेक्सन गर्छ, र पानी पनि अब गत वर्षको जस्तो औसतभन्दा बढी परेको अवस्था। र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत भने कति भन्ने कुरा आउन सक्ला, ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
5: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले सांसद दय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका दार्जीलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रूलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि पढ्ने सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
5: यसैबीच भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद आर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढ़ेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गणप्रयोग संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो, जसलाई सभाले स्वीकृत गरेको हो। यो सँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्याण्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी, आर्थिक, सामाजिक, पारिवारिक र राजनैतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर, चोटामा बसेर, सभामा बसेर, कहीँ पनि बसेर जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर ज जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनौँ न, त्यो पैसाको लेनदेनको बेचाइ भने होइन, तपाईँ भनेर बेच्नु भएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ, त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेद्वार बन्न सक्नुहुन्न।
5: क्लब मार्फत शुरूमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासोपाको मोबाइल एप मार्फत आजैदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्याण्डिडेट क्लबसँगै लिडरशिप एकाडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थिति हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छाड्नुपर्ने लगायतका 4 विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकै सांसद संसदमा उपस्थिति नभइएको भन्ने गुनासो भरेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने बैठकमा 30 मिनटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत पाएको हो। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले जानकारी दिनुभयो।
6: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। मान्य सदस्यहरू प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानिया नेतृत्वको सरकारबाट नेकपा एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। साझा खबरमा अब खेल खबर। तिरथुम जिल्लाको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरूष फुटबल र अन्तरस्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलको क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। पदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ।
7: सन्तोषी रावल
8: प्राकृतिक सौन्दर्यले भरिएको पातले पोखरी प्रचारको पर्खाईमा
9: दुई ठाउँ मूल छ यसको। यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ।
8: सम्भावना भएर पनि ओझेलमा संरक्षण र प्रचारको आवश्यकता, रिपोर्ट, विपदको जोखिम बढ़दै पूर्व तयारीमा प्रश्न लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब पातले पोखरीको सुन्दरता र पर्यटनको सम्भावनाको प्रसंग। तेह्रथुमको लालीगुराँस नगरपालिका साथ लसुने फिर्केमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेका महत्वपूर्ण स्थल हुन्। हरियाली, वन, शान्त वातावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण यी स्थान अझै स्थानीय बाहेक धेरैको पहुँचमा पुग्न सकेका छैनन्। संरक्षणका केही प्रयास भए पनि प्रभावकारी प्रचार प्रसारको अभावले यी क्षेत्र अझै ओझेलमै छन्।
13: तेह्रथुमको लालीगुराँस नगरपालिका साथको हरियाली वनको बीचमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्यले भरिएको रमणीय स्थल हो। स्वच्छ वातावरण, हराभरा जंगल र पोखरीमा पाइने विभिन्न प्रजातिका माछाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। टाढा काढा, घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुराँस नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ:
14: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ। यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेछ। यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछ। त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
13: स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रूख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
15: पातले पोखरी त अलिक सिम्थ्यो, अलिक हलिन्थ्यो, थचल हुन्थ्यो, पछाडि त्यो खोल्छु थियो, पानी फुटेर गएको, त्यो छोडिएर अनि पोखरी भएको। पातहरू वरिपरि थिए, हामी देख्थ्यौँ त्यहाँ थिए, पोखरी नाम रह्यो। पहिले चाहिँ पात थिएन, अलि पातलाई पातले थिए,
14: हजुर,
15: अरू पात थिएन, चल्ला चल्ला केही पनि थिएन। अनि त्यो पेल पात पोखरी भएको हो, अथवा केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो, सिमसिम खोल्छ मतलब अलि पानी मूल छ त्यहाँ। छोन्दाखेरि ठुलो भएको जमेर कसेर फुट्यो, पोखरी चाहिँ छु होइन, पानी चाहिँ डम्मै छु।
13: नयाँ सहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रबन्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुराँस नगरपालिका साथका वडा अध्यक्ष देवेन्द्र खड्का:
16: हाम्रो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी पिकनिक स्पोट, पहिला पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन भने विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइराखेको अवस्थामा लालीगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सहर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सहर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र 12 महिना चाहिँ त्यसलाई पिकनिक स्पोट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी होलीको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढाएका छौँ।
13: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सड़क, चौतारा तथा विश्राम स्थल, पिकनिक स्पोट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे सञ्चालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीयवासीको अपेक्षा छ। विकास गुरूङ, CIN, सामुदायिक रेडियो, रेडियो तिन्जुरे 103.8 MHz, बसन्तपुर, तेह्रथुम।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी र पहिरोको जोखिममा बझाङ, पूर्व तयारी कति?
17: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन।
0: झरी एक जोखिम अनेक तर पूर्व तयारी कम भएको गुनासो विपद जोखिम खटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091561414 र 091561415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलाली
19: जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वर्षा शुरू भएसँगै बझाङमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ लगातारको वर्षाले नदी तथा खोलामा पानीको वहाव बढ़दै जाँदा सड़क अवरूद्ध हुने बस्ती जोखिममा पर्ने र जनजीवन प्रभावित हुने गरेको छ विपदको जोखिम कम गर्न स्थानीय तहले हरेक वर्ष बजेट छुट्याउने गरेका छन् तर विपद आइपर्दा प्रतिकार्य र राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम नभएको गुनासो स्थानीयवासीको हुने गरेको छ
20: बझाङ जिल्लाका ग्रामीण सड़कहरू पहिरोका कारण अवरूद्ध हुँदा कतिपय ठाउँमा नागरिकले घण्टौं हिँड्नुपर्ने अवस्था आउने गरेको छ सड़क बन्द हुँदा बिरामी तथा गर्भवतीले समयमा उपचार नपाउने समस्या पनि दोहोरिँदै आएको छ केदारसिंह गाउँपालिका वडा नम्बर 9 धनकला बोहरा
21: म अहिले बिरामी हुँदाखेरि झोता आएकी छु हिँडेर आएकी हुँ भन्ने बित्तिकै साधनहरू पनि पाइँदैन बाटोघाटोको पनि खासै सुविधा छैन बर्खाको बेलामा पानी परेको बेला बाटो भत्किएको छ ठाउँ ठाउँमा जसरी पनि हाम्रो त्यो सरकारले अलि समस्याको समाधान गरिदिए भने राम्रो हुन्थ्यो भन्ने लाग्यो छ मलाई
20: विपद आएपछि मात्रै समस्या समाधानका लागि दौड़धूप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ खप्तडसना गाउँपालिकाका विपद फोकल पर्सन महेश खत्री
22: गाउँपालिकाले संकट सम्बन्धी जोखिम पहिचान गरेको छ बिआरए भन्छ बिआरए रिपोर्ट तयार पारेको छ त्यस्तै संकट सम्बन्धी क्षमता पहिचान बीसीए पनि गरेको छ त्यस्तै स्थानीय विपद तथा जलवायु उत्थानशील योजना पनि तयार पारेको छ लापा पनि तयार पारेको छ गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ जुन चाहिँ गाउँपालिकाकै गीत पेजमा चाहिँ लाइभ छ त्यस्तै रेस्क्यू र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोज उद्धार सामग्री र राहत सामग्रीहरू छ
20: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ बाढ़ीले सड़क बगायो वा पहिरोले बाटो पुर्यो भने सड़क खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ घाइतेको उद्धारका लागि एम्बुलेन्स स्ट्रेचर डोरी लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ 26 पाथीफेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने
23: पहिलो कुराकानी त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने यस्ता किसिमका सचेत गराउने बस्ती नै स्थानान्तरण गर्ने सम्भावित जोखिमलाई टार्न के गर्न सकिन्छ भन्ने कुराकानी हामीले प्लान बनाएको छौँ त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नुको निम्ति हामीसँग सड़क खुलाउनुको निम्ति भ्याकुलेटर छ भने अथवा घाइते त्यस्तो भएकोलाई एम्बुलेन्सको अवस्था स्ट्रेचरहरूको डोरीहरू लाइफ ज्याकेटहरू चाहिने सामग्रीहरू पालिकासँग बन्द रहेको र
20: अचानक पहिरो गयो सड़क बन्द भयो वा बस्तीमा बाढ़ी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी बेखबर छन् 26 पाथीफेरा गाउँपालिकाका प्रकाश गिरी
17: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछन् त्यसको पनि वास्ता गरिरहेको छैन अहिले अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै पनि सरकारले केही वास्ता गरेको छैन।
20: बझाङ जिल्लामा 12 स्थानीय तह छन्। स्थानीय तहसँगै जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकारै योजना छ। प्रमुख जिल्ला अधिकारी मुकेश केसरी:
1: यस्तो जिल्लामा कुनै किसिमको विपदजन्य घटना भयो भने 1-2-3-4 टोल फ्री नम्बरमा फोन गरेर विपदको बारेमा सूचना दिन पनि सक्ने गरी व्यवस्था माथिबाटै भएको छ। विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि सम्प्रेषण, जनचेतनामूलक सन्देश प्रवाह पनि गरिरहेको अवस्था छ। हामी जिल्ला विपद व्यवस्थापन समितिबाट यस जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ। जोखिमयुक्त बस्तीहरूलाई उपयुक्त स्थानमा सार्नको लागि पनि हामीले पहल गरेको छ। पानी अत्याधिक परिरहेको समयमा चाहिँ आवश्यकता अनुसार हामीले सहयोग साधनको आवागमन पनि रोकिरहेछ। भोलिन्टियरहरू पनि तयार गरेका छन् र त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले तालिम पनि दिएका छौँ। जिल्ला र स्थानीय तहसँग पनि हामीले एकदमै समन्वय पनि गरेका छौँ।
20: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङमा हुने गरेको छ। तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको थलारा गाउँपालिका, 26 पातिभेरा गाउँपालिका, जय पृथ्वी नगरपालिका, केदारसिंह लगायतका स्थान बढ़ी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
0: बर्खासँगै बझाङ लगायत नेपालका धेरै जिल्लामा बाढ़ी पहिरोको जोखिम बढ़े पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझै पर्याप्त देखिँदैन। स्थानीय तहले बजेट छुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ। यसबारे साथी लीलप्रकाश सन्तले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
2: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के हो भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन। म जस जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
3: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
2: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1-2-3-4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षज्यूहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
3: हामीलाई अर्को प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ: वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ, यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
2: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा
0: भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले आनाकानी गरेपछि सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ रहेको छ। संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम लागू भएको छ। उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत संचालनमा आएको छ। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त। कुशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पूर्णता पाएको छ। बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
2: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: सकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।
1: माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
2: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई।
3: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
2: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति सी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे सीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार सीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चिनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाब दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
2: त्यसँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
5: आगामी 10 गते हुने प्रधानमन्त्री सभाको प्रत्यक्ष प्रश्नोत्तरको लागि भरिमा 15 वटा प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। पाकिस्तान हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रदेशसभा सचिवकोमा चाहिँ दर्ता गराउनको लागि सामान्य समक्ष भन्नुभएको छ।
2: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो, प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेछ कि छैन?
5: अब त्यो विषयमा त अब सामान्य समक्ष ल्याएर सभालाई जानकारी गराइ नै सक्नु भयो, सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक सम्बन्ध त पक्कै भएको नै हुन्छ नि।
2: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाब दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृति बारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
3: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गर। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
2: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
3: असो 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
2: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
6: पछिल्लो समय आजको दिनमा आउँदा त झन बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
7: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन्थ्यो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
6: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदित्यतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
7: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कांग्रेस?
6: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको वातावरण हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलग चाहिन्छ, नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रता र नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौँदाहरूले जति छुट्टी ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भारतको घटना साथी छ, यो कुरा सबैलाई महसुस गरौं, मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढ़ाउ।
7: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ,
6: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आफ्नो अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
2: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसै बारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
8: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिँड्दो राख्छ भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियाको बिजेपीको शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्ला भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
7: अनि अब दुवा आफै हुँदाखेरि नै यो संविधान

0: सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
3: एक घर

0: तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
1: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
0: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
1: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टीकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: मिर्कापुर नगरपालिका को ग्रामीण अल्ट्रासाउंड सेवा बारे अत्यन्त जरूरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825677772।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कैश पैसा ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पैसा ले लीते कैश पैसा ले लीते
2: एंसल पैक किन लीते सर लागू हुई एंसल नेपाल के लग
3: छिछी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भयो
4: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
5: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि
3: कता छ त त्यो
5: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
3: फोन नम्बर कति हो भाइ
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो अर्को पनि छ 98-65-69-20-26
6: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620-20300 र 98-656-92-026
7: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ सर्प देखेपछि नजिस्क्याउ आफ्नो घर वरिपरि सफा राखौ सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ
8: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-560-892।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। थारू समुदायले सावन महिनाको शुक्ला पक्षको पञ्चमी अर्थात नाग पञ्चमीका दिन प्रत्येक वर्ष प्रमुख सांस्कृतिक रूपमा गुरही पर्व मनाउने गरेको छ। खासमा यो पर्व बाली नालीमा रोग व्याधी नलागोस् भन्ने उद्देश्यले मनाएको हो। यस वर्षमा बालबालिकाको समेत यस पर्वले बालबालिकाको रक्षा, रोग व्याधि समेत हट्ने र प्रकृतिसँग सम्बन्ध जोड्ने काम गरेको छ। थारू समुदायले गुरही पर्वलाई खेतीपाती पछिको पर्वको रूपमा लिएको छ। नाग पञ्चमीकै दिन यो पर्व मनाइने भएकाले यस पर्वलाई समेत देशैभरका थारू समुदायले धूमधाम साथ मनाउने गरेको छ। गुरही गुरिया पर्वको अवसरमा गाउँका बालबालिका गाउँभन्दा टाढाको समेत चोकमा समेत गई कपड़ाले बनाएको ससाना गुरही अस्राउने चलन रहेको छ। यो पर्वलाई बाल बालिकासँगै सम्बन्धित पर्वको रूपमा समेत लिने गरेको छ। तर पछिल्लो समय अनुसार आधुनिकतासँगै बजारको चोक चौराहामा पनि मनाउन थालिएको सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका सहप्राध्यापक डाक्टर नाथुराम चौधरीको भनाई छ। गुरही सेलाउन साना बाल बालिकामा समेत आँखा पाक्ने, ज्वरो आउने, खतिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने साथै गाउँघरमा भएको दुःख कष्टलाई अन्य विपत्तिसँग समेत भाग्ने गरेको जनविश्वास रहेको छ। सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइरहेको छ। भदौ 1 गते अर्थात भदौ संक्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्वको रूपमा ओल्के पर्व अर्थात कुसेली हो। ससुरालीमा मामावलीमा समेत मान्यवनहरूलाई दिइने कोसेलीलाई नै ओल्के पर्व भनिन्छ। टीकापुर 3 शंकरपुरकी एकजना वृद्धा खिमा देवी विश्वकर्माले बच्चाले ओल्के खाने समेत यसरी विशु खाने भन्ने कथन अझै समेत सुनिन आएको छ। ओल्के पर्वलाई पहिले पर्वको रूपमा लिने गरिन्छ। सुदूरपश्चिमका पहाड़ी जिल्ला दोतिया छाम लगायतका जिल्लामा तराई झरेकाहरूले समेत यो पर्व धूमधामका साथ मनाइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणालीबाट भारतबाट पश्चिम नेपालतर्फ आइरहेको र आज रातिबाट भोलि र पर्सी सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्कता रहन आग्रह गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत खसेको हो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा भएको छ। आन्तरिक राजस्व विभागको अर्थ मन्त्रालयको कार्यक्रम आयोजना गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय मार्फत पुरस्कार घोषणा गरेको विभागले जनाएको छ। गत साउन 16 गतेदेखि 31 गतेसम्म समेत नियमित रूपमा कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कार राशिमा सहभागी भएका हुन्। विभागका अनुसार शुरूआती पहिलो महिनामै पुरस्कार राशि हुने उपभोक्ताहरूको संख्या समेत उछाल आएको बताएको छ। उक्त अवधिमा मात्रै 3,57,149 नगद कारोबार बिलहरू उपहारका लागि दर्ता अपलोड भएका छन्। बर्दगोरिया गाउँपालिका 1 मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम कमिटिका सल्लाहकार सदस्य सावित्र सापकोटाको मृत्यु भएको छ। बर्दगोरिया 1 स्थित मुडा पुल नजिकै आज बिहान उनी सवार रहेको C101001 ख नम्बरको स्कूटरलाई नवलप्राचीको बर्दघाटमा 26 वर्षीय दिनेश गिरीले चलाएको लु 101010045 नम्बरको मोटरसाइकलमा समेत ट्रकले ठक्कर दिएको थियो।
सेवा समाज टिकापुरले टिकापुर नगरपालिकाबाट समेत सर्व भएका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई विदा गरेको छ। समाजले कार्यक्रम आयोजना गरी प्रमुख प्रशासकीय अधिकृतलाई विदा गरिएको हो। समाजका अध्यक्ष नरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत धितालले आफ्नो सुशासन र पारदर्शिताको क्षेत्रमा राम्रो अभ्यास गरेको, समाजको शिर निहुराउने काम नगरेको, टिकापुर आएर धेरै काम गर्ने उद्देश्य रहे पनि छोटो समयमा सूची अनुसार काम गर्न नपाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भारत स्थितका सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: जन्म पनि त्यस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौं।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ

0: डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 4770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका

0: फिरता फिरता 20% कैश फिरता
1: जैले पनि चाह पनि
2: कैश फिरता लिनु भए त
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
8: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
9: शिविर सञ्चालन हुने स्थान
8: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म
9: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म
8: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
9: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म
8: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
10: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ
8: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888 9845015356 र 9846134434
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
12: ल यति छिटो आमा बन्न लागेको त
13: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु परे जस्तै लाग्छ।
12: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
14: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

देव स्वामीले बताउनुभयो। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर संसार झुटो हरिनाम संकीर्तन सत्य ही हरि महाराजको जब यस किसिमबाट अहिले जंगलको बास राजा प्रियव्रत प्रियव्रतका छोरा आग्नेन्द्र नामको राजा तपाईँ हामी बसेको ठाउँमा राजका माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्याय

चाहिँ त्यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा यिनी ऋषभ माने यस कारणबाट नाभि राजाले सन्तान उत्पादन नभएको कारणले नाभि राजाले भगवानको भजन और कीर्तन मनन गरे। नाभि राजाका छोरा जन्मने बेला भएको थियो, त्यसै बेलामा सबले विन्ती गरे भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो हामी।

परीक्षित यह शरीर नाभी नामग्रिका राजा का छोरा नहुनाको कारणले भगवानको प्रार्थना गरेर छोरा जन्माउनका निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्ध चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभी राजाका छोरा भक्त वत्सल भक्तले जे माग्यो त्यो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबक्स्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाबिरको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ। हाम्रो बाजेले, हाम्रा जिजुले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा। अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, रीति थिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो नाभि राजा, ऋषभदेव प्रभुका जम्मा 100 छोरा प्रादुर्भाव भए, जसमध्येमा 81 ब्राह्मणमा गए, 9 उर्धरेतामा गए, 9 भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 ब्राह्मणमा गए, 9 उर्धरेता 90 गयो, 9 जब भागवत धर्म जान्नेमा गए जब 79 सकियो बाँकी एउटा रह्यो। यिनै जब 100 छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम शासँग राष्ट्रको उन्नति गराउनु भयो। अति राम्रो प्रभाव ढंगबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु। तपाई के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश

0: प्रदान कर दे हनुमंत बनने सम्मान को कथा ये सद्य बट ऋषभदेव भगवान का जम्मा सही भाई छोरा मध्य में ब्रह्म ब्राह्मण होने छोरा उपदेश गर्नु भएको छ। ब्रह्म जानाति ब्राह्मणम भन्छ के जसले ब्रह्म को अविनाशी वस्तु चिन्न त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ। जन्मदा शूद्र भएर जन्मने हो संस्कार को प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चरा का फूल दुई फेर जन्मन्छन्। ब्राह्मण एक पटक आमा को घरबाट एक पटक स्वर संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ। चराबाट फूल जन्मन्छ फूलबाट बच्चा जन्मन्छ दुई फेर जन्मन्छ। त्यसैले त्यो दुईटीलाई दिव्य भन्छ। दिव्य भनेको दुई पटक जन्मने हुनाको कारणले फूललाई पनि दिव्य ब्राह्मणलाई पनि दिव्य। यसै कारणले महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्य जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि ब्राह्मण ब्रह्म कर्ममा रहने ब्रह्म वर्चस्वमा रहने नित्य कर्म गर्ने श्राण सन्ध्या बन्दन गर्ने बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने ब्राह्मण छ कामले पूर्ण हुनु यज्ञ गर्नु यज्ञ गराउनु दान दिनु दान लिनु पढ्नु र पढाउनु छ कर्म ब्राह्मणलाई कहिएको छ बाबु यसरी ब्राह्मण ब्रह्म कर्ममा रहनु है भन्ने कुराको निदो गराउनु हो आफ्ना एकासी भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो नौ भाइलाई उर्धरेता जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउनलाई जानु ईश्वरको श्रद्धा गर्नु सद्भाव गर्नु प्रेम गर्नु जागा गर्नु जब कहिले नबोल्नु ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु उत्तमोत्तम गतिको व्यवहार गर्नु कर्तव्यबाट च्युत कहिल्यै नहुनु कर्तव्यमा पारण रहनु भगवानको भजन कीर्तन मनन गर्नु ईश्वरको प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु यही सिद्धान्तको कुरो हो शौनकादि ऋषि प्रणाली। यो मैले यहाँलाई बताएँ यो हो जब ब्राह्मणले रहने र उर्धरेतामा रहनेको वर्णन योगमा रहनु प्लस बनाउनु योगमा नै जोड्नुहुन्छ जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ। यस्ता योगीजनहरूले यस्तो काम गर्नु अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नुभयो ऋषभदेव भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना ग माने गति र ब माने वर्णनको विषयलाई त माने तारणलाई प्रयोजन गर्नु भा भागवत भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्ववर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। भागवत कहिले जे मनले जिताएर कामना गरेका छ त्यो सिद्ध हुन्छ कुन कुरा सिद्ध भासिन र भागवत सबै काम पूर्ण भएको छ भागवतले भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत। रौगण नामको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाऊ भनेकन सोध्नेवाला आफ्ना डोलेसँग रौगण नामको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नामको राजालाई आज्ञा गरी बक्सो लौ त सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ अब यो भवाटवीको वर्णन विस्तार अहम पुरु भरत जब यस किसिमबाट प्रमाण गरी बक्सु कि नहम विशङ्की सुरराज बज्रान न त्रक्ष सुन्नास हेमस दण्डात नागनारको शोभन लिपित पास्त्र संघे ब्रसम ब्रह्म कोला भवाना यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ जडव्रत ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: प्राण

పరీక్షిత్ శ్రీమద్ భాగవత మహాపురాణ కథ కథాకో వర్ణన్ విస్తార్ గరించి మన దేఖన్ అవత్త పైలైమో భవాటవీ కో వర్ణన్ బతావును మన్న పైల ఆప్ను పరిచయ బతావుచో రాజా పరిద్రవ రోగణ తపైలే చామల పిని పసి పిఠు పిఠు పిని పసి మైదా మైదా జతి పిని పని మైదాకు మైదే భన్నువు చామల్ రాఖేర కషోణిమా ప్రయోగ గరేకు ఖండమా ఆగు లాగు పని భిత్ర తెగ్పాగిన సహజ నత్ర సమ్మప్సైన పని భన్ను భయకు సత్యుక్కే భన్ను భయకు మన్నా ఇష్ణోష్ మహారాజ్ भन्दै यसकिसिमबाट रघुवन लाग्या गर्नुहुन्छ अहम पुरा भरत नाम राजा विमुक्त दृष्ट श्रद्धसँग बन्द आराधन भगवत इय मानव मृगो भव मृग सङ्ग दृतार्थ राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड त्यस कारणबाट म राजा थिएँ फेरि मैले देह त्याग गरे मृग भए मृग थिएँ फेरि गएर मैले जब बौला भएँ चामल रूपी राजा थिएँ पिठो रूपी बौला भएँ मृग रूपी मैदा भएँ काट्नलाई मैदा नै भएँ चुट्नलाई मैदा नै भएँ भारी बकाए मैदा नै भएँ हजुरले चुट्नुभयो मैदा नै भएँ त्यहाँभन्दा मसिनो हुने ठाउँ रहन्छ मलाई के पिरे मैले भनेको महाराज हो अब तपाईँको विषयको कुरा चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईँलाई भन्दैछु म त्यो कुरा हृदय नै विशाल बनेर हृदय नै फराक बनेर हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज गङ्गा सागर जाँदा लावा लश्कर हात्ती घोडा चतुर्गणी सेना अगाडि पछाडि लगाउने अर्कालाई हिँड्न सकेन भनेर कानमा लत्ताले हिँड्ने यही हो महाराज तपाईँको भित्री तक पाकेन यो तपाईँलाई भनेको कुरा भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको डोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो डुल्दै गएको थिएँ म एउटा चौतारामा चौपारीमा गएर म बसेँ त्यस बेला म अत्यन्त गाढ प्रगाढ निन्द्रामा परेछु म निदाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा महको रस आयो कहाँबाट आयो महको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ बरको वृक्षमा महको थोपो झुन्निराखेको भने महको पात्र झुन्निएको रहेछ त्यहाँबाट जब चुइएर मेरो मुखमा तपतप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढेँ चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे झिकेर खाँदा नतृप्तास्मी म अगाइन आखिरमा म आएको ठाउँ कसो हो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनपरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको पात्रलाई खान भनेर तयारी भएर बसेको दुईपट्टिबाट कटारीले पञ्चरोले हान्दो रहेछ वृक्ष गर्लम्मा ढल्यो म सात समुद्रको तुफानमा परे मेरो यो गति भयो मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली अनि त्यसबाट थुतेर खान थालेको नतृप्तास्मी नअगाएको पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको सात समुद्र भनेको जाय जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको आफू बन्धनमा परेको त्यो गर्लम्मै वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो ए यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो कर्म छोडिदेऊ भनेर आज्ञा गरिबक्छु जय होस् गुरु अब म कहाँ जाउँ भन्नुभएको थियो रघुण राजाले तपाईँले मलाई लत्ताले हाने पनि म कति पनि विचलित छैन अहिले तपाईँ सरास्त्र जानुस् गङ्गा सागरमा कपिलदेव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिलदेव मुनिको आश्रममा जानुभएको छ राजा रोगण अहिले भरत ब्रह्म क्या नि बाली कुर्न भनेर फेरि खेतीमा हुनुभयो अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो त महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुन भनेर राजा परीक्षितका हजुरमा सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 5 सूक्त 65 को मन्त्र 4 लिएर उपस्थित भएको छु र यो मन्त्रमा विशेष गरेर दिन खोजेको सन्देश के मित्रले पापबाट बचाउँदछ त कुन मित्रले पापबाट बचाउँदछ अथवा हामीले गरेका पापहरू नाश हुन्छन् नभोगेरै सकिन्छन् अथवा हामीले पाप पनि गरेका छौं तर त्यसको साथसाथै ती पाप कटाउनको निमित्त विभिन्न प्रकारका उपायहरू जो बताइन्छन् अथवा कतिपय साम्प्रदायिक रूपमा उसले दिएको नाम, उसले दिएको सिद्धान्त, उसले दिएको जप आदिले पापहरू नाश हुन्छन् भन्ने लगभग धेरै ठाउँमा त्यस्तो सुन्न पाइन्छ। त वेदले के त्यो तरिकाले गरेका पापहरू कुनै चिज गर्न बित्तिकै नष्ट हुन्छन् अथवा त्यसलाई भोग्नै पर्छ, यस विषयमा के भनेको छ? यी कुराहरू चाहिँ छन्। तर सामान्य रूपले हामीले वेद त मुख्य ग्रन्थ नै भइहाल्यो, वेदमा भएका जुन कुराहरू छन् ती अकाट्य छन्। कहीं पनि कुनै पनि प्रकारको जो मानवता विरोधी अथवा मानवता विपरीत उल्लेख भएका कुनै शब्दहरू छैनन्, कुनै मन्त्रहरू छैनन्। प्रत्येक मन्त्रले मानवताको पाठ पढाएको छ, प्रत्येक मन्त्रले सृष्टिको विषयमा ज्ञान दिएको छ, प्रत्येक मन्त्रले सृष्टिमा भएका तृणदेखि ब्रह्मसम्मको जानकारी दिएको छ र राष्ट्र विश्व सबैको शान्तिको कामना र साथसाथै राष्ट्रलाई कसरी चलाउने, विश्वलाई कसरी चलाउने र परिवारलाई कसरी चलाउने आदि इत्यादि कुनै पनि प्रकारको पक्षबाट अलग नभएको अथवा सबै प्रकारको पक्षलाई समेटिएको वेद हो, जसमा अनेकौं मन्त्रहरूले मनुष्य मात्रको कल्याणका लागि उपदेश गरेको पाइन्छ र कुनै पनि मन्त्रमा त्यस्तो छैन जहाँ चाहिँ मानवताको विकास गर्ने, मानवतालाई बचाउने कुराको उल्लेख नहोस्। त त्यसैले यो मन्त्रमा जुन प्रकारले मित्रले पापबाट बचाउँछ भन्ने जुन एउटा सन्देश एउटा संकेत यसले गरेको छ त त्यो मित्रको हो र उसले पापबाट कसरी बचाउँदछ त कतिपय नीतिशास्त्रमा लेखिएको छ, स्वयं कर्म करो त्यात्मा स्वयं च फलम अश्नुते, अर्थात व्यक्ति शरीरको माध्यमले स्वयंले कर्म गर्दछ र त्यो कर्मको फल पनि उसले स्वयंले भोग्दछ। त एउटा कुरो के हो त भने मानिसले यदि कुनै पनि प्रकारले पाप गरेको छ भने त्यो पाप नभोगिकन नष्ट हुँदैन, सकिँदैन, भोग्नै पर्छ। चाहे हामी जस्ता सुकै कर्म गरौं, यहाँ पापबाट बच्ने कुरा उल्लेख भएर यो कुराको संकेत हो। तर हामी चाहे पाप गरौं चाहे पुण्य गरौं, पाप गरेका छौं भने दुःख भोग्छौं, पुण्य गरेका छौं भने सुख भोग्छौं, यसको तात्पर्य यति नै हो। त्यसैले जहाँ दुःख विशेष हुन्छ त्यही नरक हो, जहाँ सुख विशेष हुन्छ त्यही स्वर्ग हो। त त्यसैले कसैले चाहिँ म यहाँ पठाइदिन्छु, मैले चाहिँ यस्तो गरिदिन्छु भन्छ भने पनि त्यहाँ त्यो व्यक्तिलाई उसले कहीँ न कहीँ गर्तमा धकेलिरहेको छ। त त्यसैले उसले वास्तवमा जो ज्ञानीहरू छन्, जसले अध्यात्मको चर्चा गर्छन्, जसले धर्मको चर्चा गर्छन्, तिनीहरूको एउटा कर्तव्य चाहिँ के हुन्छ भने कुनै पनि व्यक्तिले यथार्थ कुराहरू दिने, उसले मानोस् अथवा नमानोस् त्यो उसको इच्छाको कुरा हो, तर पनि यदि उसले दिन चाहन्छ, उसले त्यो गरिरहन चाहन्छ भने उसले सत्य कुराको बोध गराउने प्रयास गर्नुपर्छ, गराउनुपर्छ। यदि ऊ ज्ञानी छ भने, ऊ जान्ने छ भने उसले त्यही गर्नुपर्छ, सत्यको मण्डन र असत्यको खण्डन गर्नै पर्छ। यदि सत्यको मण्डन गरिएन र असत्यको खण्डन गरिएन भने मानव समाजमा सदैव मूर्खको आधिपत्य रहन सक्दछ।
त्यसैले समाजलाई सुसूचित गर्नका लागि, मानवलाई सुसूचित गर्नका लागि यथार्थ ज्ञान जान्नेहरूले दिनै पर्छ। यसर्थ विद्वानको कर्तव्य पनि यही हो। जसले आफूलाई विद्वान ठान्नुहुन्छ उहाँहरूको दायित्व पनि यही हो, आफ्नो विद्वत्ताकोलाई फैलाउनु। र वेदको मन्त्रमा आएको छ विद्वानका गुणहरूलाई त्यहाँ चाहिँ त्यो तरिकाले वर्णन गरिएको छ। उतत्व पश्यन् नददर्श वाच मुतत्व श्रेण न श्रेणत्येना उतोत्पन्नम तस्मै जाये प्रत्यौषति सुवास। त यहाँ जो अज्ञानी हुन्छन् उनीहरू सुनेर पनि नसुने झैं गर्छन्, जानेर पनि नजाने झैं गर्छन्। तर जो ज्ञानी हुन्छन्, जो विद्वान हुन्छन्, उनीहरू विद्यालय त्यसरी नै खोलिदिन्छन् जसरी एउटी पत्नी पतिको कामनाको निमित्त आफूले लगाएका सुन्दर वस्त्रलाई समेत उतारेर पतिको कामना पूरा गर्दछन्। ठिक त्यसै गरी विद्वान व्यक्तिले विद्यालाई त्यसै गरी खोलिदिन्छन् र समाजमा मानवको हृदयमा विद्याको प्रकाश पारिदिन्छन्। त विद्वानको कर्तव्य त्यो हो। त मन्त्रमा भनिएको छ मित्रो अम्होश्चिदादुरौ क्षयाय गातुं वनते मित्रस्य हि प्रतूर्वतः सुमतिरस्ति विधतः। त यहाँ मित्र सर्वस्नेही भगवान्। अब सबै मित्र हुन सक्दैनन्, सबै शत्रु पनि हुन सक्दैनन्। र मानव समाजमा कुनै पनि व्यक्ति न सबैको मित्र हुन्छ न सबैको शत्रु हुन्छ, दुइटै हुँदैन। ऊ आज एउटाको मित्र छ त अर्काको शत्रु छ, आज एउटाको शत्रु छ त भोलि अर्काको मित्र बन्छ। यी मानवीय गुणहरू हुन्। ऊ सबैलाई सन्तुष्ट कहिल्यै गर्न सक्दैन, सबैका अगाडि आफूलाई समर्पित ऊ कहिल्यै गर्न सक्दैन, किनकि त्यो त्यसको गुण नै होइन। त संसारमा साथीहरू धेरै भेटिन्छन्, हामी बाटो हिँड्दा साथी भेटिन्छन्, हाम्रो जीवन अनेक प्रकारका साथीहरूको साथमा हाम्रो संगत हुन्छ, तर मित्र विरलै भेटिन्छ। कोही भेटिएला जीवनमा मित्र, त्यो पनि कसैको भाग्यमा त्यस्तो छ भने, नभए मित्र भेटाउन अत्यन्त गाह्रो छ। सांसारिक रूपमा साथी अनेकौं भेटिन्छ, साथी र मित्र फरक कुरा हो। साथी जो कोही पनि हुन सक्छ, अहिले एकछिनमा साथी छ, एकछिनपछि ऊ साथी नहुन पनि सक्छ, उसले त्यसलाई छोडिदिन्छ। तर मित्र त्यो हुन्छ जो कहिल्यै छोड्न सक्दैन, जस्तो सुकै संकटमा पनि जसले साथ छोड्दैन, उसका सुख दुःख दुवैमा सहज रूपले सहज स्वभावले सँगै जब रहन्छ, जो रहन्छ, त्यही वास्तवमा मित्र हुन्छ। तर साथी सुख भएको बेला साथी भइदिन्छ, यदि दुःख छ भने ऊ साथी हुँदैन, छोडिदिन्छ। जसरी सुकेको रूखलाई चराहरूले त्यागिदिन्छन्, त्यसै गरी त्यागिदिन्छ। यसर्थ यो मन्त्रमा जुन मित्रको कुरा गरिएको छ त्यो मित्र हो परमपिता परमात्मा, जसलाई वेदले सर्वत्र व्यापक बताएको छ, सर्वत्र व्यापक छ भनेको छ, कहीँ पनि खाली छैन। र अर्को कुरा, ईश्वर व्यक्ति व्यक्तिको हुँदैन, कुनै सम्प्रदाय सम्प्रदायको अलग अलग पनि हुँदैन। अथवा आजको परिभाषामा यद्यपि धर्म संसारको एउटै हो, यसमा दुई मत छैन, तर मानिसले जुन सम्प्रदाय चलाएका छन् त्यो सम्प्रदायलाई पनि धर्म मानेका छन्। त त्यसलाई धर्म मान्दा पनि यदि त्यो धर्म मान्नेहरूको अथवा भिन्न भिन्न धर्म मान्नेहरूको पनि ईश्वर चाहिँ एउटै, अलग अलग ईश्वर छैनन्। मान्छेले आफ्नो तरिकाले जस्तो व्याख्या गरोस्, त त्यसैले एक ईश्वर सम्पूर्ण जगतको मालिक हो, त्यही परम मित्र हो। यहाँ त्यही मित्रको कुरा गरेको छ, सर्वस्नेही, सबैलाई स्नेह गर्ने, अम्होचित पापबाट पनि बचाएर क्षयाय
निवासका लागि उरु विशाल गातुम पृथ्वी आवनते दिन्छ। ही किनकि सुमति ही उत्तम बुद्धि तेस प्रतुर्वतः अति शीघ्रकारी विधतः विधाता मित्रस्य कृपालु प्रभुको देन अस्ति हो। तब भगवान अथवा ईश्वर जुन नामले हामी पुकारौं, किनकि ईश्वर एक छ, त्यो ईश्वरका नाम अनेक छन्। कतिपय अवस्थामा केही क्षुद्र बुद्धि भएकाहरू, कम बुद्धि भएकाहरू शब्दको अर्थलाई लिएर विवाद गरिरहेका हुन्छन्। त्यसैले जहाँ जहाँ जुन जुन नाममा स्तुति गरिएको छ त्यो परमात्माको नाम हो। जहाँ स्तुति गरिएको छैन वेदका मन्त्रहरूमा त्यो ईश्वरको नाम होइन। सामान्य रूपले हामी इन्द्र शब्दलाई लिन सक्छौं। जहाँ स्तुति गरिएको छ, उसँग कुनै याचना गरिएको छ भने र उसका गुणहरूको वर्णन त्यो शब्दभित्र कहीँ छ, त्यो मन्त्रभित्र कहीँ छ भने त्यहाँ इन्द्र शब्दको अर्थ ईश्वर हुन्छ। तर जहाँ प्रकाश आदि जड वस्तुको जब प्रयोग कहीँ देखिन्छ, त्यसको प्रकरण त्यहाँ आएको छ भने त्यहाँ इन्द्र शब्दको अर्थ विजुली हुन्छ। यदि कुनै कुराहरू देखिने जीवसँग घटित हुने कुराहरूको वर्णन छ भने त्यहाँ इन्द्र शब्दको अर्थ जीव हुन्छ। त त्यसैले जस्तो प्रकारको प्रकरण छ त्यहाँ त्यो शब्दको अर्थ, त्यो नामको अर्थ त्यही अनुरूप हुन्छ। जब ऐश्वर्य सम्पन्नताको गुण देखिन्छ त्यहाँ इन्द्र शब्दको अर्थ ईश्वर नै हुन्छ। त्यसैले यी ईश्वरका नाम हुन्, यी अलग ईश्वर होइनन्। इन्द्र अलग ईश्वर होइन, शिव अलग ईश्वर होइन, विष्णु अलग ईश्वर होइन, तर यी सबै ईश्वरका नाम चाहिँ हुन्। तर हामी के गर्छौं? हामीले त्यो एक ईश्वरलाई बाँड्ने प्रयास गर्छौं, अनि त्यो प्रयास अनुरूप मानिसले उसका सबै कुराहरू भिन्न देखाउँछ, उसको स्वरूपलाई भिन्न देखाउँछ, उसको पूजा पद्धति भिन्न गर्छ, उसको उपासना गर्ने तरिका भिन्न गर्छ, अनेक प्रकारले सबै भिन्नता देखाउन खोज्छ। जुन दिन मानिसले यी जति पनि नामहरू छन् एकै परमात्माका नाम हुन् र यो धरतीमा भएका अथवा यो धरतीभन्दा अरू धरतीहरूमा, अरू पिण्डहरूमा भएका दृश्य अदृश्य जति पनि जीवहरू छन्, जहाँ जस्ता प्रकारका जीवहरूको जीवन छ, ती सबै जीवहरूको एउटै मालिक हो, एउटै परमात्मा हो, त्यो फरक छैन। यो कुरालाई जुन दिन मानिसले बुझ्नेछ त्यो दिन ऊ सम्प्रदायभन्दा माथि उठेर अध्यात्मको चरम सीमामा पुग्नेछ। त्यो दिन उसले धर्मलाई बुझ्नेछ। यदि यो गर्न सकेन भने सदैव सम्प्रदायको चंगुलमा बाँधिएर ऊ आफ्नो जीवनमा आफूले प्राप्त गर्नुपर्ने प्राप्तव्य वस्तुबाट सदैव वञ्चित रहन्छ। त्यसैले भगवानको स्नेहलाई यति कुराले सम्झिहाल्नु पर्दछ कि उसले हामीलाई सधैं सचेत गरिरहेको छ, अर्थात सचेत जगाउने काम गरिरहन्छ। वेदमा यसरी सुन्दर तरिकाले भनिएको पनि छ। ऋग्वेद मण्डल 7 सूक्त 86 को मन्त्र 7 मा भनिएको छ, त्यसको एउटा वाक्य छ, एउटा अंश छ, अचेत यदचि तो देवो अर्यः। त्यो सर्वज्ञ स्वामी मालिक अचेतहरूलाई चेतनशील बनाउँदछ, सुतेकोलाई जगाउँदछ, पापीलाई जब आफ्ना पापको र भगवानका रक्षकत्वको बोध हुन्छ र ऊ सम्झन्छ कि मित्रो अम होस् चिदारू चिदादुरु क्षयाय गातुम वरते। स्नेहवान भगवानले पापबाट बचाउँदछ र निवासका लागि विशाल भूमि दिन्छ। त्यसपछि ऊ रोई रोइकन भन्दछ, स्व त्यानि नौ सख्या बहु बहु सचा भए यद ब्रिकम पुराचित भनेर उसले कराई कराइकन भन्छ, रोई रोइकन भन्छ कि ऋग्वेद मण्डल 7 सूक्त 88 को मन्त्र 5 को अंश हो यो। त त्यो हाम्रो मैत्री के भयो जब पहिला कुटिलता रहित हामी मिलेर सक्थ्यौं बस्थ्यौं, पाप गरेर हामीले आफ्नो चिरसंगी सधैं साथमा रहने साथीको साथलाई छोडिदियौं भने पाप पंकमा पाप रूपी हिलोमा फँसिहाल्दछौं।
जीव त अज्ञानका कारण पाप गर्न थाल्यो। उसलाई पापबाट ग्लानि स्वतः नै भएको होइन, परन्तु सर्वरक्षक परमात्माले नै उसलाई सुमति दिनुभयो। जस्तो कि वेदले भनेको छ, मित्रस्य हि प्रतुर्वतः सुमति रस्तिधीतः, किनकि सुमति त अति शीघ्रकारी कृपालु विधाताको देन हो, उसको प्रेरणा हो। त यस सम्बन्धमा आर्य समाजका संस्थापक महर्षि दयानन्दले लेख्नुहुन्छ, भन्नुभएको छ, जब आत्मा